0: अनि नोक्सानी कोष समक्ष जनधनको क्षतिपूर्तिका लागि प्रस्ताव पठाएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार तत्कालका लागि 20 मिलियन अमेरिकी डलर क्षतिपूर्ति सहयोग माग गरिएको छ। जलवायु परिवर्तन विज्ञ मञ्जित ढकालका अनुसार नेपालले दावी गरेको रकम कानूनी रूपमा बाध्यकारी क्षतिपूर्ति भने होइन। अन्तर्राष्ट्रिय नियम र पेरिस सम्झौतामा कानूनी क्षतिपूर्तिको व्यवस्था नभएकाले आवश्यक रकम अन्तर्राष्ट्रिय समुदाय र छिमेकी मुलुकहरूसँगको सहकार्यबाटै जुटाउनु पर्ने हुन्छ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशन कार्यतालिका हेरफेर गरेको छ। आन्तरिक विवाद मिलाउन नेताहरूले कसरत गरिरहेका बेला पार्टी निर्वाचन समितिले तल्लो तहमा अधिवेशन कार्यतालिका हेरफेर गरेको हो। कांग्रेसले गाउँ नगर ओडा अधिवेशन असोज 3 र 4 गते गर्ने निर्णय गरेको छ। दुई दिनमध्ये अनुकूलताका आधारमा अधिवेशन गर्न भनिएको छ। त्यसअघि पनि तल्लो तहका अधिवेशन तालिका पटक पटक सारिएका थिए। 6743 अधिवेशनबाट नयाँ कार्य समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि चयन हुनेछन्। त्यस्तै असोज 7 गते गाउँ नगर 10 गते प्रदेशसभा क्षेत्रीय प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मिति समेत तोकिएको छ।

0: soy. LG le le ayo, naya LG Essential Series. Aba kifayati mulema. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Harek ghar ko khushi, ghar ghar ma LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कंग्रेसभित्र 15 महाधिवेशनलाई लिएर देखिएको विवाद थप पेचिलो बनेका बेला सभापति गगन कुमार थापाले निवर्तमान सभापति शेरबहादुर देउवासँग प्रत्यक्ष संवाद गर्न समेत नसकेको गुनासो गरेका छन्। पार्टीलाई एउटै प्रक्रियाबाट महाधिवेशनमा लैजाने प्रयास स्वरूप आफूले देउवासँग भेटका लागि पटक पटक पहल गरे पनि समय पाउन नसकेको जानकारी थापाले सोमबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा गराएका हुन्।
3: पार्टीभित्र महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कांग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला अर्थात बीपीको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइँदैछ। विक्रम सम्वत 1971 भदौ 24 गते जन्मिनुभएका बीपीले नेपालमा राष्ट्रियता, लोकतन्त्र र समाजवाद स्थापनाका लागि अतुलनीय योगदान दिनुभएको छ।
2: रसुवामा हैजा विरूद्ध 21,000 डोज खोप तथा विभिन्न संक्रामक रोग परीक्षणका लागि आवश्यक किट पठाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठनको सहयोगबाट प्राप्त हैजा विरूद्धको प्रभावित जिल्लामा पठाइएको हो।
3: पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभीर र जोगीमारामा पहिरोको कारण सड़क अवरूद्ध हुने जोखिम बढ़ेपछि विकल्पका रूपमा गोरखतर्फको सड़क स्तर उन्नतिको काम शुरू भएको छ। त्रिशुली नदी वारी गोर्खातर्फको 19 किलोमिटर सड़क स्तर उन्नतिको काम शुरू भएको हो।
2: चीन सरकारका तर्फबाट नेपाललाई उपलब्ध गराइएको आपतकालीन राहत सामग्रीको चौथो लट मंगलबार काठमाण्डुस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ। चिनिया जनमुक्ति सेना पीएलए वायुसेवाको Y20A विमान मार्फत ल्याइएको राहत सामग्री नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गर्नुभयो।
3: नेपालमा विद्यार्थी संख्या घट्दै गएपछि सामुदायिक विद्यालय बन्द, गाभ्ने र समायोजन गर्ने क्रम तीव्र बनेको छ। सरकारी तथ्याङ्क अनुसार हालसम्म 662 वृद्धि भएर 800 सामुदायिक विद्यालय मर्ज भएका छन्। पछिल्लो 5 वर्षमा देशभरका सामुदायिक विद्यालयको संख्या 27,813 घटेर 25,623 झरेको छ।
2: सुनसरीको झुम्का कारागारबाट गत वर्षको जेएनजी आन्दोलनका क्रममा भागेका मध्ये अधिकांश फर्किएको भए पनि अझै 398 जना फरार छन्। कारागारबाट 1,575 जना कैदीबन्दी भागेका थिए।
3: वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन सेयर केन्द्रमा सहायक श्रमिक केयर गिभरका रूपमा काम गर्न इच्छुक नेपाली युवाका लागि पुनः आवेदन मागेको छ। विभागका अनुसार नेपाल र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलले 1,454 जना नेपाली सहायक श्रमिकका लागि पुनः आवेदन मागेको हो। इजरायलले तेस्रो चरणमा 2,300 जना केयर गिभरमा काम गर्ने सहायक श्रमिकको माग गरेकोमा गएको असारमा नेपाल स्थित इजरायली दूतावासले चिठाबाट 836 जना छनौट गरेको थियो।

0: नेपालको एकमात्र डीटीएल सेवा दिस हो
1: दिस हो खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513 66 गजुरी शाखा सम्पर्क 98513 18367 धुन्चे शाखा सम्पर्क 98513 17866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-1110 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
7: अब विदेशका खबर रूस राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् उनले आगामी शुक्रबार अर्थात 11 सेप्टेम्बर नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता समेत गर्ने भएका छन् क्रेमलिनका प्रवक्ता दमित्री पेस्कोभले मंगलबार पुटिनको भारत भ्रमण र मोदीसँगको भेटवार्ता बारे जानकारी दिएका हुन् पेस्कोभका अनुसार दुई नेताबीच हुने भेटवार्तामा व्यापार र आर्थिक सहकार्य प्रमुख विषयका रूपमा रहनेछन्
8: अब खेल र खेलाड़ीका खबर बलिउडमा लय गुमाए बलिङमा लय गुमाएसँगै ब्याटिङमा सुधार गर्न नसक्दा नेपालले हारपछि एसीसी प्रिमियर कपको सेमी फाइनलमा ओमानसँग खेल्ने भएको छ मलेसियामा भएको प्रिमियर कपमा खराब ब्याटिङसँगै नेपाल मंगलबार हङकङसँग 15 रनले पराजित हुन पुग्यो
7: जननायक बीपीको सम्झना शीर्षकमा प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालाको विचार छापिएको छ व्यक्तिका नाममा र जातिका नाममा रहेको नेपाली वनलाई राष्ट्रियकरण गर्नु जमीनको हदबन्दी तोक्नु देशको वार्षिक आय व्यय संसदमा प्रस्तुत गर्ने प्रथा बसाल्नु गाउँ गाउँमा रहेका राजाका सिपे जस्ता खारेज गर्नु मुक्ति सेनालाई राष्ट्रिय सेनामा मिलाउनु वाक प्रेस लेखन स्वतन्त्रता कायम गर्नु जस्ता अनेकौं सुधारका काम बीपीले गरेका थिए बनेपा सिन्धुली बाटो भैंसी हेटौडा बाटोको कल्पनाकार पनि उनी थिए
8: अनुत्तरी 24 भदौ शीर्षकमा मल्ल के सुन्दरको विचार कान्तिपुर दैनिकमा छापिएको छ एकातिर स्वयं सरकारद्वारा गठन गरिएको गौरी बहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन नै अलपत्र छ आधिकारिक रूपमा सार्वजनिक गर्न पनि आवश्यक ठानिएको छैन अर्कातिर मानव अधिकार आयोगको प्रतिवेदन र कार्यान्वयनका लागि गरिएको सिफारिश दराजमा थन्किएको छ सुशासनको उद्घोष सहित सत्ता आरोहण गरेकाहरूबाट दायित्व र जिम्मेवारी बोधको खोजी भइरहेको छ
7: विश्वासमा मात्रै प्रभावकारी बन्छ पूर्व सूचना प्रणाली शीर्षकमा दिपेश घिमिरेको विचार छापिएको छ भोटेकोशीको घटनालाई राज्यले दिएको पूर्व सूचनालाई नागरिकले किन विश्वास गरेनन् भन्ने कोणबाट अध्ययन गरिनु आवश्यक छ साथै आगामी दिनमा विपद जोखिम न्यूनीकरणको मूल्यांकनमा नागरिकको राज्य संयन्त्रप्रतिको विश्वासलाई नयाँ सूचकका रूपमा समेत समेटिनुपर्छ
8: हस्त नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला

0: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
0: त्यो पानी फोहोर छ।
1: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
2: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा
4: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4।
1: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन। अब के गर्ने होला?
2: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
1: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
2: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
3: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
2: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
3: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
0: रेडियो आदिखोला 105.4। रेडियो आदिखोला 105.4।

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसलाई फेसबुक पेजमा नेपाली नेटवर्क सर्च गर्न जानुभयो भने त्यहाँबाट पनि हामी प्रत्यक्ष रूपमा आइरहेका छौं। युट्युब च्यानलमा नेपाली नेटवर्क टीभी मार्फत पनि प्रत्यक्ष रूपमा प्रसारण भइरहेको छ। डिजिटलका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बहस एकैसाथ आइरहेको छ भने धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 मेगाहर्जबाट पनि एकसाथ प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षका विषयमा परिचर्चा गर्ने गर्दछौं। जेएनजी आन्दोलनको आज दोस्रो दिन 1 वर्ष पूरा भएको छ। 23 गते सड़कमा उत्रिएका जेएनजीहरूले 24 गतेको त्यो कहाली लाग्दो दिनलाई आज पनि हामी सम्झिताङ जिरिङ हुन्छ। जेएनजी विद्रोह 23 गते सरकारले जसरी नागरिकहरूमाथि तत्कालीन सरकारले भट्टाभट गोली चलायो त्यसपछिको एउटा अर्को स्थितिको सामना गर्नुपर्ने स्थिति आयो राज्यले र 24 गते निकै भयावह स्थिति बन्यो। तत्कालीन बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने स्थिति आयो। शीर्ष नेताहरू दलका नेताहरू भाग्नुपर्ने एउटा परिस्थितिको सृजना भयो। धेरै ठूलो नोक्सानी भयो। सड़कमा आन्दोलन भयो। धेरै भवनहरू जले। सिंहदरबार जल्यो। अदालत अड्डा अदालतहरू जले। सरकारी सम्पत्तिको द्वन भयो, नाश भयो। र त्यसै गरी निजी क्षेत्रहरूका पनि धेरै व्यापारी उद्योगीहरूका पनि उद्यमहरू जले, कल कारखानाहरू जले। आधारित स्रोत आज त्यो दिन 24 गतेको दिन धेरै नागरिकले अनाहकमा ज्यान गुमाउनु पर्यो। 76 जनाकोले चाहिँ मृत्युवरण गर्नुपर्ने एउटा स्थिति आयो। राजनैतिक शक्ति सिंहदरबारबाट जंगी अड्डा सरेका थिए। ती 5 दिनमा तपाईँले राम्रोसँग थाहा छ, जंगी अड्डाले माइकिङ गर्थ्यो, कसलाई प्रधानमन्त्री बन्न मन लागेको छ भोलि आउनुहोला। आदरणीय श्रोता, यस्तो समस्या, यस्तो परिस्थितिबाट आज देश गुज्रेको 1 वर्ष पूरा भएको छ। आज हामी 24 गतेको दिनमा बसेर कुराकानी गरिरहेका छौं। अझै पनि सड़कमै छन् जेएनजी, कायमै छ असन्तुष्टि। जेएनजी आन्दोलन हाइज्याक भयो भनेर पटक पटक आवाज उठ्ने गर्यो, किनभने जेएनजीहरूले गरेको आन्दोलनमा एउटा समूहले, एउटा तबकाले त्यसलाई हाइज्याक गरेर आज उनीहरू सत्तामा पुगेको एउटा परिस्थिति छ, किनभने जेएनजीले त्यस विषयमा आवाज अहिले पनि उठाइरहेका छन्। आदरणीय श्रोता, अहिले तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि जेएनजी दिवसमा प्रधानमन्त्री बालेन्द्र शाहको पनि खोजी भएको थियो। सरकारको कार्यशैलीप्रति जेएनजी अगुवाकै असन्तुष्टि रहेको विषय पनि तपाईँलाई जानकारी गराउन चाहन्छु। गत वर्ष जेएनजी आन्दोलनपछि निर्वाचित सरकार ढलेसँगै नयाँ सरकार गठन भयो। संसदको भविष्य र मुलुकको राजनैतिक संक्रमणबारे भएका वार्ताको केन्द्रमा नेपाली सेना रह्यो। आन्दोलनपछि विकसित घटनाक्रम बुझ्न घटनाबारे धेरै विषय र विमर्शहरू यतिखेर आएका थिए। 26 भदौ 2082 शीतल निवासको राजनीतिक विमर्शमा कहिले प्रस्ताव नगरिएको एउटा विषय उठ्यो। समस्या समाधानका लागि के पूर्व राजा ज्ञानेन्द्र शाहलाई पनि छलफलमा सहभागी गराउन सकिएला? कामचलाउ प्रधानमन्त्री बनेका ओली समक्ष राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन नगर्ने उपायका रूपमा संकटकालको समेत प्रस्ताव गरेका थिए, तर ओलीले संकटकाल लगाउन मानेनन्। 23 भदौमा कर्फ्यू आदेशपछि दिउँसो 12:45 बजे सिंहदरबारबाट हिँडेको सेनाको फौज बाणेश्वर स्थित संसद भवनको कम्पाउण्डबाट 2:50 बजे मात्रै प्रवेश गर्यो। अर्थात कर्फ्यू कार्यान्वयन गर्न खटिएको फौजलाई 2 किलोमिटर भन्दा कम दूरी पार गर्न 2 घण्टा लाग्यो। आखिर किन लाग्यो? आज हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। जेएनजीका बलबाट बनेका सरकारहरू, तत्कालीन बेला बनेको सुशीला कार्की सरकारको क्याबिनेट, त्यसले दिन खोजेको सन्देश र तत्कालीन समयको एउटा परिस्थितिको कसरी सामना गर्नु परेको थियो त नेपालीहरूले? आज नेपालीहरू बिर्सिएका छैनन्। आज नागरिकहरू बिर्सिएका छैनन्। जेएनजी आन्दोलनको म्यान्डेट पूरा गर्ने सरकारले प्रतिबद्धता जाहेर गरेको छ, तर सरकारले त्यो प्रतिबद्धता जाहेर गर्न सक्छ त? त्यो पूरा गर्न सक्छ त? भय र त्रासबाट राज्य चल्छ त? डर धम्कीबाट राज्य चल्छ त? लोकतान्त्रिक प्रक्रिया र पद्धतिमा डर धम्की त्रास आदेशका भरमा चाहिँ राज्य सञ्चालन हुन्छ त? आखिर अहिलेको परिस्थिति चाहिँ कतातिर जाँदैछ? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। दमन र विध्वंसका दोषीमाथि अझै पनि कार्वाही किन भइरहेको छैन? सिंहदरबारमै थन्किएका छन् 3 वटा प्रतिवेदनको कार्यान्वयन किन हुन सकेन? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, आज बीपी स्मृति दिवस, बीपी जयन्ती र बीपीलाई पनि धेरैले सम्झेका छन्। महाधिवेशनमा यतिखेर जुटेको छ संस्थापन पक्ष, देउबा पक्षको पनि छुट्टै तयारी छ। आज बीपीको 113 जन्म जयन्ती, पार्टीभित्रको महाधिवेशनको विषयमा फरक मत र विवाद चलिरहँदा आज नेपाली कंग्रेसका संस्थापक तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 110 जन्म जयन्ती देशभर विविध कार्यक्रमका साथ मनाइदिन्छ। आदरणीय श्रोता, बीपी जयन्तीको विषयलाई लिएर नेपाली कंग्रेसले एकताको सन्देश आफूलाई दिन सक्छ त? आजको बहसमा यस विषयमा पनि कुराकानी गर्दैछौ। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
2: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
1: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
2: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
3: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
4: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
3: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
4: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
3: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
1: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
3: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी,
1: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइछ।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने, त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल, एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अरियाल रेग्मी,
2: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864501।
8: रेडियो आदिखोला 105.4।
0: अब गत वर्षको यसै दिन आज भाद्र 24 गते 23 गते एक किसिमको आन्दोलन भएको थियो, सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारको नियन्त्रण, सुशासन कायम गर भनेर तत्कालीन सरकारलाई जेएनजीहरूको खबरदारी थियो। तर 23 गतेको घटना घटिसकेपछि 24 गतेले झन भयावह रूप लिएको आजको दिनलाई यहाँले कसरी स्मरण गर्नुहुन्छ?
9: 24 गतेको दिन त धेरै ठूलो विध्वंस भयो, त्यसमा राज्यका तीनवटै अङ्गहरू, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका ध्वस्त भए। व्यवस्थापिका त पूर्ण रूपमा नै ध्वस्त भयो, त्यसपछि मान्छेको हताहत पनि भयो, निजी क्षेत्रमा पनि ठूलो विध्वंस भयो, मीडियामा पनि ठूलो विध्वंस गरियो, व्यक्तिगत सम्पत्ति पनि जलाइए, पार्टी कार्यालय पनि जलाइए, त्यो चाहिँ मुलुक नै समाप्त हुने जस्तो, मुलुकलाई नै समाप्त पार्ने जस्ता क्रियाकलापहरू 24 गते भए र त्यसपछि अन्त्यमा सेना नै सड़कमा आएर राति 24 गते रातिदेखि चाहिँ स्थितिलाई नियन्त्रणमा लिनुपर्ने सम्मको अवस्था आयो, त्यसकारणले अब राष्ट्रको जीवनमा इतिहासमै सबभन्दा ठूलो क्षति पुगेको दिन हो 82 साल भाद्र 24 गते।
0: अब यो 24 गतेको जगमा ओम प्रकाश अर्याल कानूनको जानकार एउटा अधिवक्ता जसले चाहिँ विभिन्न मुद्दा मामिलाहरूमा चाहिँ आफ्नो स्पष्ट रूपमा अडान वकालत राखेर भ्रष्टाचार विरूद्धको अभियानमा चाहिँ जुन किसिमको दृढ़ साहस जगाएको एउटा व्यक्ति यस यो जगले तपाईँलाई फेरि गृहमन्त्रीमा डोर्यायो, जुन कुरा तपाईँले कल्पना गर्नुभएको थिएन होला। तर गृहमन्त्रीमा आफू बस्दाखेरिको अनुभूति सुनाउनुहोस् त। त्यति बेला तपाईँ जेएनजी आन्दोलनको बलमा गृहमन्त्रीमा पुग्नुभयो, सत्तामा पुग्नुभयो, त्यसपछि जेएनजीहरूबाटै प्रहार खेप्नुपर्ने स्थिति आयो छोटो समय भए पनि, यसलाई कसरी बुझ्नुहुन्छ?
9: त्यो त्यस्तो केही थिएन, त्यो मैले तपाईँहरूले उचालेको कुरा हो, त्यो तपाईँहरूले पनि केही बुझिरहनु भएको रहेछ अहिले। त्यस्तो चाहिँ एकदम जेएनजीले धेरै प्रहार गरेको भन्ने होइन, केही मान्छेले भनेको कुरालाई त्यसैलाई साँच्चै सबैले त्यही गरेका रहेछन् भनेर मिडिया जगतको पनि मिडियालाई भाष्य चाहिने रहेछ बढी, अनि चाहिँ अब सबैले विरोध गरेका छ भने जस्तो भाष्य बनाइदिनु भयो। त्यस्तो केही पनि थिएन, 11 मान्छेहरूले चाहिँ विरोध गरेका थिए आफ्नो स्वार्थ पूरा नभएर। अब हामीले कानून नछोडिकन काम गर्नुपर्ने थियो, हामी त विधिको शासनको पुनर्वहालीको लागि गएको थियो नि त, होइन? परिस्थिति स्थितिलाई सामान्यकरण गर्नुपर्ने थियो, असामान्य स्थिति थियो यसलाई सामान्य बनाउनु पर्ने थियो, प्रतिशोध र द्वन्द्वको अन्त्य गर्नुपर्ने थियो। अब त्यो गर्दाखेरि कसै एउटाको पक्षधरता लिनु हुँदैन थियो, त्यो नगरे बापत कसैलाई चित्त त बुझ्दैन थियो, कसै कसैलाई चित्त नबुझेकाले अब विरोध गरेका हुन्, सबैले विरोध गरेको भन्ने अर्थमा चाहिँ बिल्डिङ भनेको थियो। त्यतिखेर
0: सरकारमा गइसके पछाडि सबैका लागि सहजकर्ता बन्ने प्रयत्न गर्नुभयो, तपाईँ सहकर्मी बन्ने प्रयत्न गर्नुभयो, तपाईँसँग डेन्जीहरूको कोर्डिनेसन त्यतिखेर कस्तो थियो?
9: कोर्डिनेसन राम्रै थियो, सुरुमा सबै आक्रोशित हुनुहुन्थ्यो, होइन सबै नै आक्रोशित हुनुहुन्थ्यो। अब डेन्जीहरू पनि अब आफ्ना सहकर्मी साथीहरू मृत्यु भएको थियो, घाइते हुनुहुन्थ्यो जेएनजीहरू, होइन उहाँको अभिभावकहरू पनि एकदम चिन्तित हुनुहुन्थ्यो, आक्रोशित हुनुहुन्थ्यो, अनि उहाँहरूलाई उहाँहरू अब बढी रिसिनु भएको थियो, जसले दमन गर्यो, होइन? अनि पुराना पार्टीहरू पुराना नेताहरूसँग उहाँहरूको आक्रोश थियो, अब कर्मचारी पुलिसहरूसँग आक्रोश थियो। अब त्यो आक्रोशलाई शान्त पार्न त्यो आगो निभाउन गएको त हो हामीहरू, हामी त अरू भन्दा पनि अब त्यो संकटलाई समाधान गर्न गएको हो। त्यसै गरेर फेरि पुराना पार्टीहरू पनि स्वयं चाहिँ आफूहरू पनि पीड़ित थियो, उनीहरूको पार्टी कार्यालय नै जलाइएको थियो, उनका नेताका घर जलाइएको थियो, अनि नेताहरू स्वयंलाई माको जीव ज्यानमाथि ठूलो हमला भएको थियो। त्यो खालको एउटा दुश्मनीको चौतर्फी दुश्मनीको अवस्था थियो। अब त्यहाँ सबैलाई स्वीकार्य हुने गरी हामी गएको हो। अब हामी गइसकेपछि त हामीले शान्ति कायम गर्नु पर्यो, अहिंसाको अपील गर्नु पर्यो। त्यो गर्दाखेरि पनि अब एकैचोटि त कहाँ शान्त हुन्छ र, होइन? धेरै आक्रोशमा आएको अवस्थामा शान्त हुनलाई केही समय लाग्छ, अब त्यही नै भएको हो त्यतिखेर।
0: तर आज 1 वर्षसम्म आइपुग्दाखेरि पनि केही यसमा परिवर्तन भयो? जस्तो जुन उद्देश्य लक्ष्यका साथ जेएनजीहरू सड़कमा आएका थिए, जुन तरिकाले उनीहरूको चाहिँ आवाज थियो, जुन तरिकाको विद्रोह थियो, तर म आज हेर्दै गर्दाखेरि पनि खास जेएनजी जो चाहिँ आन्दोलनको फ्रन्ट लाइनमा देखिन्थ्यो उनीहरू त सड़कमा देखिन्छन् त, अम्पुराज अर्यालजी।
9: हो, जेएनजीहरूले हाम्रा मागहरू पूरा भएनन् भन्ने कुराहरू चाहिँ गरिरहनु भएको छ, खास गरेर जो घाइते हुनुहुन्छ, जो चाहिँ जसको परिवारको सदस्य गुम्नु भएको छ, अनि जो चाहिँ एकदम जेएनजीका मुद्दाहरू उठाउनु भयो, सुरुमा सुशासनका मुद्दाहरू उठाउनु भयो, विधिको शासनको मुद्दा उठाउनु भयो, होइन? भ्रष्टाचारको अन्त्यको मुद्दा उठाउनु भयो। अब लोकतन्त्र नै अहिले खतरामा पर्न थाल्यो भन्ने उहाँहरूको ठूलो चिन्ता छ। त्यो हिसाबले हेर्दाखेरि उहाँहरू फेरि सरकारको अहिलेका कदमहरू बाट पनि सन्तुष्ट हुनुहुन्न।
0: अनि यो परिस्थितिको सिर्जना किन भयो त्यसो भए, यो के लाग्छ तपाईँलाई? त राम्रोसँग थाहा छ, राजनीतिलाई नजिकबाट बुझ्नु पनि भएको छ, यो परिस्थितिको सिर्जना आज कसले गर्दैछ?
9: अनि यो हरेक परिस्थितिमा कहीँ न कहीँ अरूले पनि फाइदा लिइहाल्छन्, होइन? त्यो चाहिँ प्रत्येकचोटि त्यही नै हुन्छ। अघिल्लोचोटि पनि जेएनजी आन्दोलन 23 गते एक ढंगले शुरूआत भयो, पछि अब त्यो अर्को ढंगले अर्को उसमा परिणत भयो र पात्र अनेक पात्रहरू आए, अनेक पात्रहरू त्यसमा मिसिए। अब फाइदा लिने बेलामा अब फरक फरक अरूहरूले पनि फाइदा लिए, होइन?
0: तर तपाईँहरूलाई त म्यान्डेट थियो नि त, तपाईँ त गृहमन्त्री हुनुहुन्थ्यो, तपाईँले यदि चाहेको भए चाहिँ जेएनजीहरूलाई एक ठाउँमा एकजेका गराउन सक्ने त्यो क्षमता राख्न सक्नुहुन्थ्यो नि त त्यो बेला, होइन?
9: होइन, कतिपयको त अब त्यो मनसाय नै फरक हुन्छ, मिसन नै फरक हुन्छ, फरक मिसन भएकालाई हामीले कन्भिन्स गर्न पनि सक्दैनौँ। हाम्रो काम त स्थिति सामान्यकरण गर्नु थियो, देशमा आगो निभाउनु थियो, विध्वंस रोक्नु थियो, होइन, जीवधनको क्षति रोक्नु थियो, संविधानमाथि क्षति पुगिरहेको थियो त्यो रोक्नु थियो, त्यो काम त हामीले रोक्यौँ नि त। त्यसपछि स्थिति सामान्यकरण भइसकेपछि विधिको शासनको जगेर्ना गर्नु थियो, हामीले जगेर्ना गर्यौं, विधिको शासन पुनर्बहाली भयो, संविधानमाथि पुगेको क्षति चाहिँ रोकियो, राष्ट्र जोगाइयो र वैधानिक रूपमा हामीले चुनाव गराइसकेपछि वैधानिक रूपमा अब निर्वाचित प्रतिनिधिहरूको हातमा सत्ता सुम्पिएर हिँडेको, हाम्रो हिसाबले त हामीले 100% हाम्रो म्यान्डेट नै पूरा गरेकै हो नि। अब बाँकी अरू समाजमा राजनीतिक क्षेत्रमा को मिल्नुहुन्छ मिल्नुहुन्न, अब मत मिलाउने कुरा मन मिलाउने कुरा हामीले त हिंसा रोक्ने सम्मको काम न हो, अब सबै मन मिलाउने मत मिलाउने कुरा त हामीले गर्न पनि हुँदैन, किनभने त्यो एउटा समाजमा चलिरहने प्रक्रिया नै हो।
0: अझ यहाँलाई थाहा छ, अहिले एक वर्ष बित्दै गर्दाखेरि पनि हिजो प्रधानमन्त्री बालेन्द्र शाहको खोजी हुँदै थियो, जेएनजी शहीद दिवसमा त्यो खोजी गरिँदै थियो, कतिपयले मन्त्रालयसम्म पनि हाम्रो पहुँच छैन, सरकारसँग पहुँच छैन भन्ने स्थिति बन्यो, घाइतेहरू छटपटाइरहेका छन्, आफै उपचार गरेर आफै चाहिँ फेसबुकमा चाहिँ आफ्ना भावनाहरू व्यक्त गरेर चाहिँ उनीहरूले सहयोग जुटाइरहेको स्थिति छ। आखिर राज्य चाहिँ जेएनजीहरूका लागि किन यति निर्मम बन्दैछ आज त्यसो भए?
9: त्यो उतै सोध्नुपर्ने हो, हाम्रो पालामा त अब देशको प्रधानमन्त्री, देशको गृहमन्त्री, अरू मन्त्रीहरू सबै ढोका खुल्ला थियो, जेएनजीहरूसँग हामी एकदमै धेरै छलफल गर्थ्यौँ, जेएनजीसँग पनि अरू राजनीतिक पोलिटिकल स्टेक होल्डर्ससँग पनि, कर्मचारी सुरक्षाकर्मी सबैको हामी पहुँचमा थियौँ, हामी सबैसँग सहकार्य गरेको, हामी जेएनजीलाई घाइते हुँदा हामी हस्पिटलमा पनि गएको छौँ, जेएनजीका घरमा पनि गएका छौँ, जेएनजीको हताहती भएकोमा हामी चाहिँ दाह संस्कारमा पनि गएका छौँ, दाह संस्कार भइसकेपछि अरूको घरमा गएका छौँ, हरेक हिसाबले हामी जोडिएको हाम्रो त्यतिखेरको नेतृत्व गृहमन्त्री प्रधानमन्त्री र अब अहिलेको सरकारका अब मान्छेहरूले किन त्यो काम गर्नु भएन, जबकि झन् बढी लाभ त उहाँहरूले लिइरहनु भएको छ, राजनीतिक रूपमा जेएनजी आन्दोलनको लाभ त उहाँहरूले लिएको, अब उहाँहरूको अब भइदियो के भने अब फेसबुकतिर चाहिँ अलिक बढी छ, होइन, यो कन्टेन्ट क्रिएटरको पृष्ठभूमिबाट आउनुभएका साथीहरूको अब फेसबुकमा बढी देखिने, सामाजिक सञ्जालमा बढी देखिने, अब जनताले पनि अहिले त्यस्तै रुचाइरहेको छ, सामाजिक सञ्जालमा आएपछि त्यही नै अन्तिम सत्य हो, त्यही नै साँचो हो कि भन्ने छ, तर हामीले चाहिँ फिल्डमा बढी खट्छौँ, हामी चाहिँ प्रत्यक्ष जोडिन्थ्यौँ, पर्सन टू पर्सन जोडिएर मान्छेको भावनाको कदर गर्थ्यौं, अब अहिले सामाजिक सञ्जालमा आफ्नो उपस्थिति देखाउने कामहरू बढी भइराखेको छ, अब यो त यो यो पुरै त्यो त्यो अलग छ, पहिला हाम्रो पालाको र अहिलेकोमा अप्रोच नै एकदम अलग छ, अहिले सामाजिक सञ्जालबाट चलिएको छ।
0: होइन, पूर्व गृहमन्त्रीज्यू, एउटा कुरा, तपाईँले त्यतिखेर जेएनजी परिषद गठनको आदेशको एउटा परिकल्पना गर्नुभएको थियो, त्यो किन गठन हुन सकेन, त्यो कहाँनिर के कस्तो खालको बाधा?
9: यो त्यही सरकारलाई नै सोध्नुपर्छ, अब त्यो चाहिँ जेएनजी सम्झौतामै त्यो कुरा छ, है, जेएनजी सम्झौता प्रधानमन्त्री र जेएनजीका प्रतिनिधिहरू बीच गरेको सम्झौता हो, त्यो सम्झौताले जेएनजी जनआन्दोलन बनेको छ, त्यसले 5-6 संयन्त्रहरू गठन गर्ने कुरा छ, त्यसमध्ये जेएनजी परिषद छ, जेएनजी परिषद गठन भएको भएदेखि जो चाहिँ दलमा आबद्ध हुनुहुन्न ती स्वतन्त्र जेएनजीहरू त्यो जेएनजी परिषदमा हुनुहुन्थ्यो, जेएनजी परिषद भइसकेपछि जेएनजी परिषद र त्यो प्रधानमन्त्री कार्यालयमा राख्ने भनेको थियो, अनि प्रधानमन्त्रीको बीचमा, प्रधानमन्त्रीको सचिवालयको बीचमा मुख्य सचिवसँग त्यसरी समन्वय गर्थ्यो, जेएनजीहरू त्यसरी पनि सम्बोधन हुन्थ्यो, जेएनजी त्यो प्रत्यक्ष जोडिनु पर्यो नि त, सामाजिक सञ्जालबाट जोडिएको कुरालाई वाह वाह गर्ने, होइन, अब सामाजिक सञ्जालमा त अनेक उद्देश्यहरू छन् नि, त्यहाँ सामाजिक सञ्जालमा अब बाट इन्टरेक्सन गर्दा त मान्छेले पैसा कमाइरह हुन्छ, पैसा कमाउनलाई कन्टेन्टहरू चाहिँ जस्तो कन्टेन्ट पनि बनाइरहेको छ अहिले, होइन, फाइदाको लागि चाहिँ पेट पाल्नको लागि कन्टेन्ट क्रिएट गर्ने कामहरू छ, पेट पाल्नको लागि कसैको चरित्र हत्या गर्ने कुरा छ, कसैकोलाई डिफेम गर्ने कुरा छ, कसैलाई होच्याउने कुरा छ, कसैलाई मिसगाइड गर्ने कुरा छ, फलोअर्सहरू कमाउनेमा बढी लागिरहेछ, सरकारमा पुगिसकेपछि पनि साथीहरू फलोअर्स कमाउनेमा लागिरहेछ, फलोअर्स कमाउँदा त पैसा कमाउनु त हो नि, त्यहाँबाट
0: फेसबुकले पैसा दिन्छ, कन्टेन्ट बराबरको पैसा राम्रै दिन्छ नि फेसबुकले पनि
9: हो। अनि अब सरकारमा बसेर फलोवर्स कमाउने, फलोवर्स कमाउँदा त्यो अपराधी फलोवर्स कमाउने कुरा बढी भइरह्यो यहाँ त। समाजमा अपराधी तत्त्वहरू पनि छन्, अपराधीहरूले लाइक गर्ने, अपराधीहरू इन्गेज हुने, अनि अपराधीहरूले आफ्नो पक्षमा आएर अर्कोलाई जो चाहिँ लोकतन्त्रको पक्षमा छन्, जो संस्कारको भाषा बोल्छन्, जो विधिको शासनको कुरा गर्छन्, उनीहरूको धजी उडाउने, उनीहरूको चरित्र हत्या गर्ने फलोअर्स तपाईँले चाहिँ विदेशीहरू पनि त फलोअर्स त्यहाँ छिरेका हुन सक्छन् नि होइन। विदेशी चाहिँ यो चाहिँ एजेन्सीका मान्छेहरू फलोअर्समा छिरेर अनि चाहिँ एक किसिमको वातावरण बनाइदिया पनि हुन सक्छन् नि। भनेपछि अब फलोअर्समा बढे भने त्यही हो मेरो सफलता भनेर त्यसरी चाहिँ अगाडि बढिएको अवस्था छ। अब लोकतन्त्रको ठ्याक्कै अपोजिटको विषयवस्तु हो यो। लोकतन्त्रमा त्यस्तो हुँदैन, लोकतन्त्रमा लोकतान्त्रिक संस्कारै बढाउनु पर्छ। अब अहिले फलोअर्स बढाउने कामहरू भइरहेछ, यो सरकारमा बसेर पनि त्यही काम गरियो।
0: तर एउटा कुरा चाहिँ जस्तो जनताले पनि यो कुरालाई रुचाइरहेको छ नि त, जनताले यसैमा ताली बजाइरहेको छ, यो किन त्यसो भए?
9: होइन, जनता त अब जनता त्यही भएर त जनतालाई एउटा सही बाटोमा निर्देशित गर्ने, सही बाटोमा ल्याउने काम नेतृत्वको हो नि। अब जनता भडखालोमा जाँदैछन्, जनताले चाहिँ समाजको संस्कार बिगार्दैछन्, आफू पनि बिग्रदैछन् भने अब कुलतमा लाग्दैछन् भने अब कुलतमा लागेकालाई निकाल्ने होला नि त कुलतबाट। कुलतमा लाग्या हुनाले अब आफू पनि कुलतमै त्यही कुलतमै लागेर चाहिँ अनि त्यसैलाई प्रोत्साहन दिएर त्यसबाट फाइदा लिने काम त राम्रो भएन नि होइन। यो त उही चुरोट बेचे जस्तो भइहाल्यो नि, चुरोट बेचेर पनि त फाइदा हुन्छ नि होइन, रक्सी बेचेर पनि फाइदा हुन्छ नि, जनतालाई कुलतमा लगाएर फाइदा लिनु त भएन नि त। यो त टोटल्ली चाहिँ अपोजिट विषयवस्तु भयो नि, जनताले यो कुरा बुझ्नु पर्यो, अब जनताहरूले पनि बुझिदिनु पर्यो नि त यस्तो कुराहरू त
0: होइन। अहिले चाहिँ कतिपय रूपमा चाहिँ जस्तो सरकारको सक्रियता र सरकारको उपस्थिति हरेक ठाउँमा देखिएको अनुभूति भएको भनेर होइन धेरै किसिमका चाहिँ विश्लेषणहरू हुन्छन्, तर सरकार आज एउटा पोलिसी निर्माण गर्ने ठाउँमा भएका तालुकदार मन्त्रालयका मन्त्रीहरू, उहाँहरूका कार्यशैलीहरू, उहाँका भूमिकाहरू देखेर तपाईँ सन्तुष्ट हुनुहुन्छ?
9: होइन, सरकार बढी फेसबुकमा देखिने भइरहेछ कि, कुरा छोडिदिनु न त्यहाँ
0: होइन, उपलब्धि छैन
9: फेसबुकबाट, फेसबुकमा देखिने जोडिनु पर्यो नि, जस्तो जेएनजीसँग प्रत्यक्ष जोडिनु पर्यो नि त, कि त हामीले लिएको अप्रोच ठिक थियो त त्यसो भए बेडियाल त भनिदिनु पर्यो नि। अन्तरिम सरकारले त प्रत्यक्ष जेएनजीसँग जोडिएर उहाँहरूको आक्रोश पनि सुन्थ्यो, उहाँहरूका गाली पनि सुन्थ्यो, उहाँहरूका सुझाव पनि सुन्थ्यो, उहाँहरूलाई सहकर्मीको जस्तो व्यवहार गर्थ्यो, उहाँहरूलाई उहाँहरूको पहुँचमा थियो, जेएनजीहरूको पहुँचमा थियो अन्तरिम सरकार। अहिलेको सरकार छ त जेएनजीहरूको पहुँचमा छैन नि, अहिलेको सरकारको कमजोरी भएको हुनाले स्वयं चाहिँ अहिलेको सरकार चलाउने पार्टीको सभापतिज्यू त्यसमा संलग्न भइरहनु परेको छ। सरकारले एउटा त्यो खाली ठाउँ छोड्या हुनाले त्यो खाली ठाउँ जसरी पनि पूर्ति गर्नको लागि चाहिँ पार्टीको सभापति रवि लामी छाने अग्रसर हुनु परेको अवस्था छ, त्यो कुरा त प्रमाणित भइसक्यो नि त।
0: अनि यसमा पार्टी सभापति रवि लामी छानेको सक्रियता र संलग्नताको विषयलाई के फरक ढंगले निहाल्न सकिन्छ? त्यसो
9: भए ग्याप छोड्यो नि त सरकारको, त्यहाँ जहाँ त्यो भूमिका सरकारको चाहिन्थ्यो, सरकारले अग्रसरता लिनु पर्थ्यो, सरकारले नेतृत्व लिनु पर्थ्यो, त्यसमा चाहिँ अब पार्टीको सभापति अग्रसर हुनुपर्ने अवस्था कसरी आयो त? सरकारले केही चाहिँ रिक्तता छोडेको कारणले हो नि हो। त्यस कारणले सरकार भनेको सरकार रहने साथीहरूले चाहिँ स्टेक होल्डरसँग प्रत्यक्ष आफैले भेटेर निरन्तर इंगेज भइराख्नुपर्छ। उहाँहरूको भावना ठूलो कुरो हो नि, मुख्य कुरा भावना हो नि। फेसबुकबाट आएको भावना त फेसबुकमा धेरै कुराहरू डिस्टोर्ट भएर आएको छ नि, फेसबुकमा अर्कै प्रयोजनको लागि भइरहेको छ कि। फेसबुकको सञ्चालन अन्तिम सञ्चालक त नेपाल होइन नि, नेपाल राष्ट्रमा त्यसको चाहिँ सार्वभौमिकता छैन नि, यो चाहिँ डिजिटल सोभरिनिटी त नेपालभित्र छैन नि, त्यसको हेडक्वार्टर त सिलिकन भ्याली हो नि। अब सिलिकन भ्यालीसँग सहकार्य गरेर सरकार चलाउने, देश राज्य चलाउने, समाज चाहिँ लाई निर्देशित गर्ने काम त राम्रो भएन नि।
0: सम्बोधन त्यहीबाट आएको छ, प्रधानमन्त्रीको
9: नेपाली जनतासँग, नेपाली जन नागरिकसँग सहकारी गर्ने हो कुरा यति हो ल कोटकरीमा भन्दाखेरि।
0: अब अहिले सरकार कार्यशैली कस्तो छ? कार्यशैली केही सुधारात्मक छ अहिले यो छ सात महिनासम्म आइपुग्दाखेरि?
9: अनि कार्यशैली त अरूको मानमर्दन गर्ने, अहिले डिग्निटीको युग हो, एज अफ डिग्निटी हो, तर अहिले डिग्निटी समाप्त पार्ने, सबैको डिग्निटी समाप्त पार्ने, सबैलाई त्रासमा राख्ने, मेरो इज्जत कसैले लुटिदिन्छ कि भनेर अहिले बोल्न चाहिँ डराउने, गाली पाइन्छ कि भनेर बोल्न डराउने स्थिति छ। तपाईँको पेजमा, फेसबुक पेजमा गएर कसैलाई गाली गरिरहेको छ भने त्यसको जिम्मेवार तपाईँ हो, त्यो पेज सञ्चालक हो, त्यो कुरा खै त्यहाँ अर्कोलाई गाली गराउने चाहिँ वातावरण किन सिर्जना गरिँदैछ? अर्काको हुर्मत लिने, आफू बाहेक अरू सबैलाई निचा देखाउने चाहिँ संस्कार किन बसालिँदैछ? हो यो काम किन हुँदैछ, किन रोकिँदै छैन यो सरकारबाट? यो रोक्नु पर्यो नि, आफूलाई फाइदा हुन्छ, आफ्नो कन्टेन्ट चाहिँ अरूले मन पराइदिउन् भन्नको लागि चाहिँ त्यो नशामा भएका मान्छेहरूलाई अझै उत्तेजित बनाउने खालका कुराहरू, त्यसले त भोलि राष्ट्र नै समाप्त हुन्छ नि। सबै हामी नेपाली लड्दै गयौं, एकअर्कामा घृणा फैल्यो भनेदेखि राष्ट्र जोगिन्छ र सरकारमा भएकाले त राष्ट्र जोगिने, राष्ट्रमा एउटा चाहिँ राजनीतिक संस्कार विकास गराउने प्रयास पो गर्नु पर्यो त। राजनीतिक कुसंस्कार भित्राएर त्यसको फाइदा लिने कुरा, त्यो त पाप पनि लाग्छ होला नि त। अरूको चरित्र हत्या गरेर पैसा कमाउने, अरूको चरित्र हत्या गरेर पद प्राप्त गर्ने, त्यो काम त त्यो अपराधको फल हो नि, त्यो अपराधको फल लिन मिल्छ र राजनीतिको अपराधीकरणको श्रृङ्खलाभित्र पर्छ नि यो कुरा त। राजनीतिको अपराधीकरणै हो नि, अरूको चरित्र हत्या गर्ने, अरूलाई डिफेम गर्ने, होइन घृणा फैलाउने, त्यसबाट फाइदा लिने, राजनीतिक फाइदा लिने, आर्थिक फाइदा लिने भनेपछि त्यो त राजनीतिक अपराधीकरण गरेर फाइदा लिने कुरा, पहिलाको र अहिलेकोमा तात्विक के फरक पर्यो त? पहिला पनि राजनीतिको अपराधीकरण भयो, राजनीतिको भ्रष्टीकरण भयो भनेर हामीले विरोध गरेका हौं, जेएनजी त्यसैको विरूद्धमा हो नि त। खास त राजनीतिको अपराधीकरण भयो, राजनीतिको दलालीकरण भयो, राजनीतिको भ्रष्टीकरण भयो, सुशासन भएन भनेर चाहिँ विद्रोह भएको। अब अहिले पनि चाहिँ राजनीतिको अपराधीकरण, राजनीतिको भ्रष्टीकरण अनि चाहिँ राजनीतिक कुसंस्कारहरू चाहिँ विकास हुँदै जाँदाखेरि पनि अब सरकारले त्यसमा चासो नदिने, त्यसैबाट त्यसको बेनिफिसियरी बन्ने त्यो क्रम जारी रहनु भनेको राम्रो होइन।
10: अब यो बीचमा निर्वाचन पनि गराउनुभयो, निर्वाचन गराउँदाको त्यति बेलाको अनुभव चाहिँ कस्तो रहेको छ?
9: त्यो हेर्नुहोस्, अब एउटा मेलमिलापको वातावरण बनाएको हामीले, द्वन्द रोकेको हो, हामीले सद्भाव बढाउने कामहरू गरेको हो, त्यस कारणले न त्यतिखेर रगतको थोपा नबगिकन निर्वाचन भयो। इतिहासमा पहिलोचोटि कहीँ पनि हामीले पुनः मतदान गर्नु परेन, फर्जी मतहरू खस्न दिएनौं हामीले, होइन सबैले स्वीकार्नुभयो। पहिला पहिला चुनावमा नआएका दलहरू पनि चुनावमा आउनुभयो, हामीले त त्यसमा त एउटा ऐतिहासिक रूपमा नै सफलता प्राप्त गरेको हो, एउटा राजनैतिक संस्कारको लागि हामीले अपील गरेको हो, त्यो राजनीतिक संस्कार विकास होस् भनेको हो। हामीले युवाहरू राजनीतिको मूलधारमा आउनु भएको हो, राजनीतिको मूलधारमा आउनुभयो, युवाहरू नवयुवाहरू सबै आउनुभयो, त्यसमा त अब प्याराडाइम नै सिफ्ट भएको छ नि। हो यो अवसर प्राप्त हो गर्नुभएका साथीहरूले आफूलाई पुष्टि गर्नुहोस्, आफ्नो उपस्थितिको आफ्नो नेतृत्वलाई पुष्टि गर्नुहोस् भनेर हामीले त्यसमा सहयोग गर्न खोजिरहेछौ नि अहिले पनि। होइन देशले पहिलोचोटि चाहिँ मधेसी समुदायको व्यक्तिलाई प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ। देशले 35 वर्षको युवा प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ। देशले चाहिँ गैर राजनैतिक व्यक्तिलाई एकैचोटि प्रधानमन्त्री पायो, कति ठूलो उपलब्धि छ। किन भन्दा जोसुकै भोलि दलमा नलागेका मान्छे पनि एकैचोटि प्रधानमन्त्री हुन सक्ने हो। देशले एकैचोटि स्थानीय तहको प्रमुखलाई प्रधानमन्त्रीको रूपमा ल्यायो, यो कुरा त अन्त भएको थिएन नि। इण्डियामै हेर्ने हो भने पनि मुख्यमन्त्रीबाट प्रधानमन्त्रीमा आएको न हो मोदी, यहाँ त स्थानीय तहको प्रमुख पनि राम्रो काम गर्यो भने एउटा चाहिँ जनताको बीचमा रुचाइयो भनेदेखि एकैचोटि प्रधानमन्त्री हुन सक्ने रहेछ भन्ने कुरा पुष्टि गराइयो हामीले, होइन यो भयो नि त। तर अब त्यहाँ त्यो पदमा पुगेपछि फेरि आफ्नो उपस्थितिको पुष्टि गर्नुपर्ने चुनौती छ। त्यो चुनौती चाहिँ अहिलेको सरकार प्रमुखले कसरी चाहिँ पूरा गर्नुहुन्छ भन्ने सम्बन्धमा हेर्दाखेरि आजका दिनसम्म चाहिँ भय र त्रास चाहिँ बढाउने काम भएको छ, भय त्रास बनाएर बढाएर चाहिँ मान्छेको मर्यादा कतिखेर कसले आँच पुर्याउँछ भन्ने एउटा त्रासको बीचमा बस्नुपर्ने, 74 फिट जतासुकै द्वन्द सिर्जना गर्ने कामहरू चाहिँ नभइदै हुन्थ्यो होइन भन्ने कुरा चाहिँ छ। सरकार भनेको अभिभावक हो, अभिभावकले अभिभावकको जस्तो भूमिका खेल्नुपर्छ, अभिभावकमा चाहिँ त्यो अलि मानवीय संवेदनशीलता चाहिँ बढ्दै जानुपर्छ र सबैसँग सहकार्य गर्ने, सहकार्यको वातावरण बनाउने, होइन सद्भावको वातावरण बनाउने काम अभिभावकबाट हुनुपर्छ, त्यसमा चाहिँ अलिक ठूलो सुधार हुनुपर्छ।
10: अब अहिले कतिपय प्रतिवेदनहरू सिंहदरबारमै थन्किएका छन्, दमन र विध्वंसका दोषीमाथि पनि कार्यवाही भइरहेको छैन, उद्यमीहरू, उद्योगीहरू, व्यापारीहरू, निजी क्षेत्रका लगानीकर्ताहरू केही हदसम्म त थोरै थोरै उठ्न त खोजिरहेका छन्, तैपनि यसको विश्वासको वातावरण बनाउनका निम्ति सरकारले चाल्नुपर्ने कदमहरू के हुन सक्छन्? जाँदा जाँदै तपाईँको सुझाव के छ?
9: त्यही हो, होइन त्यो त्रासको वातावरण सिर्जना गरिदिनु भएन, होइन भए त्रासको वातावरण सिर्जना गरेर कसैलाई फाइदा छैन, समाजमा दुश्मनी बढ्छ, होइन राष्ट्रमा द्वन्द बढाउने कामहरू गर्नु हुँदैन। जब राष्ट्रमा द्वन्द हुन्छ त्यसपछि चाहिँ भू राजनीतिक शक्तिहरूको उपस्थिति बढ्दै जान्छ नेपालमा, किन भन्दा नेपालको द्वन्दले अरू छिमेकी राष्ट्रहरूको राष्ट्रिय स्वार्थमा असर पुग्न थालेपछि छिमेकी राष्ट्रहरूको चासो बढ्न थाल्छ, उहाँहरूको उपस्थिति बढ्न थाल्छ, उहाँहरूको हस्तक्षेप बढ्न थाल्छ र द्वन्द्वात्मक हुन्छ। त्यो द्वन्द्व भित्राउने कामहरू हामीलाई गर्नु हुँदैन। त्यस कारणले अब यो राष्ट्रको जीवनमा हामीले जत्रो ठूलो क्षति बेहोर्यौं गएको साल, त्यस्तो क्षति चाहिँ भविष्यमा बेहोर्न हुँदैन, बेहोर्न नपरोस्। अब हामीले ठूलो क्षति बेहोर्न पनि सक्दैन, राष्ट्रले धान्नै सक्दैन नि, द्वन्द्व राष्ट्रले धान्न सक्दैन नि। त्यस कारणले अब यो द्वन्द्व बढ़ाउने काम चाहिँ कुनै पनि नहोस् सरकारको तर्फबाट, एउटा सामाजिक सद्भाव, राष्ट्रिय सद्भाव, सहकार्यको वातावरण बनोस्। अब त्यसमा चाहिँ सरकारले एउटा अभिभावकको हिसाबले, नेतृत्वकर्ताको हिसाबले पहल कदमी लियोस् भन्ने मेरो चाहिँ अनुरोध छ, सुझाव छ।
10: हस् पूर्व गृहमन्त्रीज्यू, यहाँको समय र सुझाव सम्वादका लागि धेरै धेरै धन्यवाद, नमस्कार।
9: धन्यवाद।
10: उहाँ हुनुहुन्थ्यो पूर्व गृहमन्त्री ओम प्रकाश अर्याल, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
11: किन बोलाएको मलाई?
12: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन, अरे कतै छैन अलि विश्वासिलो ज्योति?
11: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेर्दीमा छ रे, म पनि जान्छु तनि हि।
13: हाम्रा विशेषताहरू:
14: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
13: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
14: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
13: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
14: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
13: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
14: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9847654123 र 9806161052।
15: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
16: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ, अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
15: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
16: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
15: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364140696।
8: रेडियो आदिखोला 105.4।
17: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16, देशभरका भाटभटेनी, बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ।
18: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुपको उत्पादन।
19: हरो विषयमा सरो बहस, नेपाली बहस,
20: यस नेपाली बहसका साथमा
21: प्रीति तयारी चौचौ
22: ग्लोबल आईडी ब्याङ्क, सबैका लागि ब्याङ्क,
23: डिस होम इन्टरनेट।
10: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे हुनुहुन्छ। महामन्त्रीज्यू, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, धन्यवाद।
10: आज भाद्र 24 आजको दिन निकै अकल्पनीय दिन पनि, फेरि बीपी को स्मृति जन्म जयन्ती पनि आज, होइन? आज कसरी सम्झिनुहुन्छ बीपीलाई सबैभन्दा पहिला?
3: अब तपाईँले एउटा दुःखद कुरा पनि अहिले उद्धृत गर्नुभयो, त्यो नेपालको इतिहासमा अब त्यसलाई हामी चाहिँ एउटा ऐतिहासिक धब्बाकै रूपमा सम्झिन्छौँ। अब त्यसलाई त्यो घटनामा चाहिँ जुन हामीले सम्पदाको राष्ट्रिय सम्पदाहरूको विनाश गर्यौं, त्यो हामीलाई परेको गहिरो चोट को क्षतिपूर्ति हुनै सक्दैन। र मूल कुरा अब तपाईँले अहिले उठाउन खोज्नुभएको बीपी चाहिँ संयोगले चाहिँ भाद्र 24 जन्मिनु भएको हो। बीपी कोइराला जननायक बीपी कोइराला आज उहाँको चाहिँ जन्म जयन्ती पनि हो र यो हाम्रा लागि चाहिँ प्रेरक दिन हो। यस्तो ऐतिहासिक दिन जसले नेपाली धरतीलाई एउटा सपूत दियो, जसको नेतृत्वमा चाहिँ एउटा युगान्तकारी परिवर्तन भयो, नेपाली समाजलाई चाहिँ अन्धकारपूर्ण चाहिँ एउटा स्थितिबाट प्रजातन्त्रको आलोक, प्रजातान्त्रिक प्रकाश प्रदान गर्ने बीपी कोइराला जननायक बीपी कोइराला आज उहाँको चाहिँ जन्म जयन्ती पनि हो र यो हाम्रा लागि चाहिँ प्रेरक दिन हो। यस्तो ऐतिहासिक दिन जस

0: हामी छौँ, त्यसको बीजारोपण गर्नुभएको थियो सात सालको क्रान्तिको जनक्रान्तिको नेतृत्व गरेर, र नेपाली समाजमा एउटा अमिट एउटा त्यस्तो व्यक्तित्व जसकै कारण चाहिँ उहाँको जीवनकालभरि नेपाली राजनीति घुमिरह्यो, नेपाली राजनीतिको प्रजातान्त्रिक धुरी खडा भयो र अन्य राजनीतिक दलहरूलाई पनि प्रजातान्त्रिक बाटोमा लाग्ने प्रेरणा दियो र नेपाली समाजलाई खुला आकाश प्रदान गर्यो। त्यो व्यक्ति चाहिँ जननायक बीपी कोइरालाको आज जन्मदिन हो, त्यसलाई हामीले सम्झना मात्रै पनि हामीले गौरव हुन्छ।
1: एउटा कुरा नि महामन्त्रीज्यू, होइन अब बीपीको जन्म जयन्ती हो, बीपीलाई तपाईँले राम्रोसँग सम्झिनु पनि भएको छ, तर आज हेर्नुहोस् न अब देशमा अहिलेको स्थिति हेर्ने हो भने जेएनजी विद्रोह त भएको पनि एक वर्ष पूरा भएछ, होइन एउटा नयाँ सरकार आएको छ, नेपाली कंग्रेसको हिसाबले हेर्ने हो भने त तपाईँहरूले रिफर्मको बाटो पनि एउटा तय भयो, तपाईँहरूलाई त राम्रै पनि भएको छ, कंग्रेस अब सुध्रिनुपर्छ भन्ने छ, तर कंग्रेसभित्रको एउटा तब्कालाई अझै पनि मिलाउन सकिया छैन, होइन फरक फरक समानान्तर गतिविधिहरू चलिरहेका छन्, फरक फरक समयमा महाधिवेशनका मितिहरू तय भएका छन्, आज बीपीलाई सम्झिँदा पनि अलिकति अप्ठ्यारो महसुस हुँदैन तपाईँहरूलाई?
0: होइन, मूलत हामी कहाँ छौँ भन्ने कुरा हो, होइन अहिले हामी कुन स्थितिमा छौँ, मूल कुन स्थितिमा छ, अब पछिल्लो चाहिँ एउटा घटना हेर्ने हो भने विवत्सर भयावह घटना चाहिँ भोटिकुसीको चाहिँ त्यो चाहिँ विपत्तिले हामीलाई त्यो संकटको सामु उभ्याएको छ। आज हजारौं व्यक्तिहरू चाहिँ हराइरहेका छन्, हजारौंको जीवन गएको छ, खरबौंको सम्पत्ति विनाश भएको छ। एकातिर अहिले भर्खरको यो घटना छ, दुःखद घटना, पीड़ादायक घटना छ, त्यसको सामना हामी गरिरहेका छौं। र तपाईँले भन्नुभएको चाहिँ यो नेपाली कंग्रेसको चाहिँ अहिले आन्तरिक जुन विषयहरू छ, मूलत हामी प्रजातन्त्रवादी चाहिँ हौ भन्नेहरूले चाहिँ बुझ्नुपर्ने कुरा के हो भने कुनै काम विधिपूर्वक सम्पन्न भयो भने त्यसलाई सहर्ष हामीले स्वीकार गर्नुपर्छ। विधि मिचेर, प्रक्रिया मिचेर, विधिमाथि व्यक्ति हावी भएर, होइन एउटा चाहिँ संसारभरि स्थापित मान्यता के हो भने विधिमाथि व्यक्ति हावी भयो भने प्रजातन्त्र मर्छ, लोकतन्त्र मर्छ, होइन त्यो बाटो हामीले कहिले पनि हिँड्नु हुँदैन। र हामीले अहिले जुन बाटो हिँडेका छौँ नेपाली कंग्रेसका चाहिँ हामीहरू भनौँ न एउटा नेतृत्व परिवर्तनको एउटा प्रक्रियालाई सम्पन्न गरेर पन्ध्रौं महाधिवेशनको चाहिँ सम्मुखमा हामी खडा छौँ र नेपाली कंग्रेसलाई चाहिँ पुनर्जीवन दिने चाहिँ एउटा ऐतिहासिक अभिभारा हाम्रो काँधमा छ र सँगसँगै पार्टीभित्र अन्य गतिविधिहरू पनि देखिएका छन्, होइन विधि सम्मत भएका परिवर्तनलाई, प्रक्रिया सम्मत भएको चाहिँ बदलावलाई चाहिँ त्यसलाई चाहिँ हामीले सहजतापूर्वक लिन सकिरहेका छैनौँ, त्यसैले यो समस्या आएको छ। त्यसैले मूलत के कुरा के हो भने आज बीपी जयन्तीको यस पुनित पवित्र र ऐतिहासिक दिनमा म सबै पार्टीका साथीहरूलाई आग्रह गर्न चाहन्छु, हाम्रो समस्या समाधानको चाहिँ एउटै बाटो के हो, एउटै चाहिँ उपाय के हो भने चाहिँ पन्ध्रौं महाधिवेशनमा सबै सहभागी भएर हामीले त्यो प्रजातान्त्रिक अभ्यासलाई चाहिँ अङ्गीकार गरेर हामीले चाहिँ जे परिणाम आउँछ त्यसलाई स्वीकार गर्यौँ भने चाहिँ सबभन्दा चाहिँ समस्या समाधानको बाटो त्यही हो। त्यसो भएको हुनाले अन्य
1: गतिविधिहरूलाई
0: त्यही त ती गतिविधिहरूलाई चाहिँ हामी जुन कुरा हामी चाहिँ अलिकति आध्यात्मिक कुरामा पनि विश्वास गर्छौँ, लौकिक र पारलौकिक कुरामा पनि हामी विश्वास गर्छौ, त्यसो भएको हुनाले तपाईँले भन्नुभएको
1: सपनामा आउनुहुन्न बीपी तपाईँको महामन्त्रीज्यू,
0: होइन अब ती कुराहरू अब भावनात्मक कुरा हुन् हेर्नुहोस्, तपाईँले भन्नुभएका होइन भावनात्मक कुरा हुन्, ती कुराहरू पनि हामीले सम्झिनुपर्छ, ती कुराको हेक्का राखेनौँ भने वास्तवमा हामी सही बाटोतर्फ अग्रसर हुन सक्दैनौँ। त्यसैले हामीले वातावरण निर्माण गरेका छौँ, एउटा उहाँहरूले
1: वातावरण निर्माण हुन्छ भने क्या महाधिवेशनको मिति फरक फरक भइ नै सक्यो, अब सर्वोच्चमा गएको मुद्दाको किनारा नलागुन्जेलसम्म चाहिँ चौधौं महाधिवेशनले नै नेतृत्व लिनुपर्छ, त्यो ढङ्गले अगाडि जानुपर्छ भन्ने खालका विषय
0: सुन्नु न, मुलुकको के कुरालाई चाहिँ मान्ने हो त, हामीले के कुरालाई मान्ने, संवैधानिक अङ्गले भनेको कुरा मान्ने हो कि होइन, हामीले हामी प्रजातन्त्रवादी हो कि होइन, अदालतले दुईपल्ट भनिसक्यो, वैशाख चारमा भन्यो, अस्ति चाहिँ फेरि भन्यो, दुईपल्ट भनिसक्यो महाधिवेशन रोक्नु पर्दैन भनेको होइन अदालतले, वैशाख चार गति चाहिँ नि विशेष महाधिवेशनबाट भएको नेतृत्व परिवर्तनलाई सदर गरे होइन अदालतले, होइन भनेपछि महाधिवेशनको प्रक्रिया चाहिँ नि रोक्न भनेर चाहिँ साथीहरू अदालत पुग्नु हो, रोक्नु पर्दैन भने होइन अदालतले भनेपछि यी कुराहरूलाई मान्ने हो कि होइन,
1: मूल मुद्दा त
0: हामीले सुन्नु न, हामीले निर्वाचन आयोगले

0: लाई चाहिँ त्यो सदर नगराए हामी के गर्थ्यौं? जे कुरा सदर हुन्थ्यो त्यसलाई मानेर जाँदैन थियौं। अदालतले सदर नगराए हामी के गर्थ्यौं? हामीले भनेका थियौं सम्मानित सर्वोच्च अदालतले भनेको कुरा हामी मान्छौं, निर्वाचन आयोगले भनेको कुरा हामी मान्छौं, अदालतले न्यायालयले दिएको निर्णय हामीलाई चित्त बुझोस् नबुझोस् हामी मान्छौं भनेर हामीले भने होइन, सार्वजनिक रूपबाट हामीले भने होइन। अब अहिले अब अधिवेशन गराउन मार्ग प्रशस्त गरेपछि त अधिवेशन भयो नि त हामी सबैको दायित्व हो। त्यो अधिवेशन गराएनौ हामी अल्मलियौं भने हाम्रो चाहिँ हामी दायित्व छित हुँदैनौ, कर्तव्य छित हुँदैनौ। हामी त्यो पूरा गर्नुपर्छ, पर्दैन हामीले अभिभारा, त्यो त अभिभारा त पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्नुपर्छ हामीले, त्यो दायित्व पूरा गर्न लागेका छौँ। अब नेपाली कंग्रेसको अधिवेशन चाहिँ यो तपाईँको असोज 3 र 4 गते एउटा अधिवेशन शुरू भएर असोजको 16, 17, 18, 19 महाधिवेशन सिद्धिन्छ, नेपाली कंग्रेसको महाधिवेशन। हाम्रो पार्टी सभापति गगन थापाको नेतृत्वमा जो नेपाली कंग्रेस छ अहिले, जो जसको वैधानिक नेतृत्व छ होइन, उहाँको नेतृत्वमा भएको नेपाली कंग्रेस पार्टी बाहेक त नेपाली कंग्रेस त अर्को त छैन त, नेपाली कंग्रेस पार्टी अर्को छ र नेपाली कंग्रेस पार्टीको नाममा अन्य गतिविधिहरू यदि कसैले गर्छ भने त्यो चाहिँ त्यसले वैधानिकता प्राप्त गर्छ र
1: पुरानो अनुहारहरूले एउटा तब्का त चलाइरहनु भएको छ नि त अहिले पनि चुनदेवीमा
0: शेरबहादुर
1: देउवाजी बसिसक्नु भएको छ नि त,
0: होइन उहाँहरू उहाँ निवर्तमान सभापति हो, उहाँहरूको ठूलो योगदान छ, योको राजनीतिक संघर्षमा ठूलो योगदान छ, राजनीतिक परिवर्तनमा धेरै ठूलो योगदान छ, सारा जीवन समर्पण गर्नुभएको छ, त्यसलाई हामीले मानेकै छौँ नि, कदर गरेकै छौँ नि होइन। उहाँहरूको चाहिँ साइडबाट आएको मागलाई पनि सम्बोधन गर्यौं, यो अध्यावधिको बाध्यकारी जुन अहिले प्रक्रिया छ त्यसलाई चाहिँ हामीले खुकुलो बनाएका छौँ। पुष 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई हामीले चाहिँ मान्यता दिएर 15 महाधिवेशनको तयारीको क्रममा चाहिँ नि गत पुष 10 गतेसम्म भएका चाहिँ नवीकरणलाई नवीकरण गरेका सदस्यहरूलाई चाहिँ महाधिवेशनमा सहभागी हुने बाटो त हामीले खोलिदिउँ त, उहाँहरूकै माग हो त, हामी सबै सहभागी हुने वातावरण बन्छ, एउटा चाहिँ परिस्थिति अनुकूल हुन्छ, त्यो गरिदिनु पर्यो भनेपछि त हामीले त भन्यौँ त गर्यौं त होइन। भनेपछि अब महाधिवेशनमा सहभागी हुनलाई त गाह्रो छैन नि, एउटा अधिवेशनमा सहभागी हुने प्रक्रियामा सहभागी हुने सर्वसम्मत भएर आउने अथवा निर्वाचनको प्रक्रियाबाट निर्वाचित भएर आउने महाधिवेशनमा चाहिँ प्रतिस्पर्धा गर्ने मन लागेको चाहिँ चाहेको व्यक्तिलाई चाहिँ समर्थन गर्ने यो बाटो त हामीले खोल्यौं त, कसलाई बन्दैज गरेका छौं, फेरि हामीले भन्दैछौं, भेटेर भन्दैछौं, सार्वजनिक रूपबाट भन्दैछौं, बैठकहरूमा भन्दैछौं, सबैलाई सम्मान गरेका छौं, सबैलाई इज्जत गरेका छौं, सबैका लागि हामीले वातावरण बनाएका छौं, हामीले पक्षपात ओरको परको आफ्नो बिरानो हामीले त गरेकै छैनौं, सबैका लागि ढोका खुला छ, प्रक्रियामा सहभागी हुने सबैका लागि समान अवसर छ। त्यसैले अब घिडगिडो कसैले मनै हो, मनै अन्तिम हो, मनै सत्य हो भने घिडगिडो हो, एउटा सत्ता प्रजातन्त्रवादीले त्यसो घिडगिडो राख्नु भएन।
1: ठिक छ, अब एउटा कुरा के गर्नुहोस् भने आज 24 गते यो काली लाग्दो दिन, धेरै दलका शीर्ष नेताहरू भागेको दिन होइन, जोगाउन नसकिएको दिन, सिंहदरबारबाट चाहिँ सिंहदरबारको गेटसम्म सेना आर्मी आइपुग्न चाहिँ करिब 2-3 घण्टा लागेको दिन, धेरै सम्पत्तिहरू राजनीतिक रूपमा राजनीतिक कार्यालय मात्र होइनन् निजीदेखि लिएर सरकारी सम्पत्तिहरू ध्वस्त भएको दिन, फ्ल्यास ब्याकमा फर्केर हेर्दा चाहिँ सरकार विध्वंस कार्यलाई कारवाही गर्ने लाइनमा छ कि छैन, र यो अवस्था ननिम्ति नदिनका निम्ति चाहिँ अहिलेको बहुमतको सरकारले काम गरिरहेको छ कि छैन?
0: मूलत हेर्नुहोस्, हामीले कानूनी राज्यका निम्ति ठूलो लडाई लड्या हौ, विधिको शासन त कानूनी राज्यका लागि, कानून सबैका लागि बराबर हो, र हामीले कुनै पनि प्रकारको अपराध चाहे त्यो राजनीतिक कर्मीबाट भएको होस् अथवा अन्य नागरिकबाट भएको होस् होइन, कसैले पनि गरेको अपराधलाई हामीले चाहिँ नि आँखा चिम्लनु, नजरअन्दाज गर्नु, त्यसलाई चाहिँ नि हामीले चाहिँ त्यो त्यसलाई चाहिँ व्यवस्था गर्नु उपयुक्त हुँदैन, त्यो इतिहासले हामीलाई माफ गर्दैन। हिजो हामीले जुन विभत्स घटना देख्यौं गत 1 वर्ष भयो ठ्याक्कै आज, त्यो घटना चाहिँ कुनै पनि एंगलबाट जायज थिएन। हेर्नुहोस्, भदौ 23 नियत्ता निर्दोष बालबालिकालाई गोली चलाउने जुन घटना भयो त्यसलाई कसैले पनि राम्रो कसैले भनेकै छैन, त्यो त्यो दिनको गत भाद्र 23 चाहिँ गतिविधिलाई तपाईँले निहाल्नुभयो, सञ्चार माध्यमले निहाल्यो भने देख्नुहुनेछ, हामीले व्यक्तिगत रूपमा मैले पनि होइन शान्तिपूर्ण प्रदर्शनलाई चाहिँ हुन दिनुपर्छ र जेएनजीका आन्दोलनलाई चाहिँ राज्यले सम्बोधन गर्नुपर्छ भन्नेदेखि लिएर ती मागहरू जायज छन् भन्नेदेखि लिएर सामाजिक सञ्जालमाथिको प्रतिबन्ध ठिक छैन भन्ने कुरादेखि लिएर गोली चलाउने जुन कार्यलाई हामीले भर्सना निन्दा होइन तत्कालीन चाहिँ गृहमन्त्रीको राजीनामा तत्कालीन सरकारको चाहिँ नि अकर्मण्यताको बारेमा हामीले त्यो बेला पनि कुरा उठाएको 23 को घटनाको निन्दा त्यो चाहिँ यति ठुलो भर्सना हामीले गर्यौं त्यो बेला पनि हामीले जबकि हाम्रै पार्टी सरकारमा थियो त्यो बेला तत्काल सरकार छोड्ने गलत काम भयो यो त एक प्रकारको चाहिँ नि ठुलो अपराधै भयो गोली हान्ने काम यो एकदमै गलत भयो भनेर हिजो अभिलिखित छ रेकर्डेड छ हिजो अब रह्यो 24 को कुरा आजकै एक वर्ष अघिको कुरा सिंहदरबार जलाउने कुरा सर्वोच्च अदालत जलाउने कुरा व्यक्तिगत सम्पत्तिमा हाजिरी गर्ने कुरा कुटपिट गर्ने कुरा होइन आक्रमण गर्ने कुरा देशभरि खरबौँको सम्पदा जलाउने कुरा निन्दनीय कुरा हो नि त यो होइन त्यसमा संलग्न व्यक्तिहरूलाई चाहिँ नि एकदमै वस्तुनिष्ठ छानबिन गरेर बिना पक्षपात छानबिन गरेर त्यसमा संलग्न व्यक्तिहरूमाथि कारवाही हुनुपर्छ भनेर हामीले तत्काल उठाएको कुरा हो नि यो राजनीतिक कुरा होइन कि फेरि यो राजनीतिबाट अभिप्रेरित कुरै होइन मैले अघि पनि भने जसले अपराध कर्म गर्छ त्यो राजनीति आवरणमा त्यसले चाहिँ नि उन्मुक्ति पाउनै हुँदैन जुन चाहिँ दलको सदस्य होस् जति सुकै प्रतिष्ठित व्यक्ति होस् नागरिक होस् यदि त्यस्ता कुराहरूलाई हामीले छुट दिँदै गयौँ भने मुलुक कहाँ पुग्छ विधिको शासनको जुन लडाईँ हामीले लड्यौं त्यसको मर्म कहाँ पुग्छ कानुनी राज्यको अवधारणा कसरी हामीले चाहिँ बहाल राख्न सक्छौँ त्यसलाई चाहिँ त्यसलाई चाहिँ स्थापित गर्न सक्छौँ सक्दैनौ नि त्यसो भएको हुनाले यी कुराहरू गलत थिए यी कुराहरू 23 मा गोली चलाउने कुरादेखि लिएर 24 मा चाहिँ विध्वंस मचाउने कुरासम्म गलत थिए त्यो कुरा सम्झाउँदा पनि हामीलाई काली लाग्छ अहिले त्रासदीपूर्ण घटनाहरू भए त्यो दिन त्यसो भएको हुनाले यी कुराहरूलाई चाहिँ हामीले चाहिँ दोहोरिन नदिने यो बाटोमा मुलुकलाई चाहिँ अग्रसर हुन नदिने दायित्व चाहिँ अहिलेको वर्तमान सरकारको जसलाई चाहिँ नेपाली जनताले लगभग 2/3 बहुमत दिएर विश्वास गरेर अहिले मुलुकको बाटो सुम्पेका छन् यो सरकारको दायित्व हो जो पनि सरकारमा हुन्थ्यो भने उसको दायित्व हो अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार छ उसको दायित्व हो प्रधानमन्त्रीको दायित्व हो अहिले त्यो पार्टीको तर्फबाट सरकारमा गएका चाहिँ नेताहरूको दायित्व हो त्यसमा गम्भीर हुनुपर्छ
1: हस् महामन्त्रीज्यू यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: हस्
1: नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमिरे आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
2: हरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
3: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
3: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
2: मोबाइल नम्बर 9855054313 र 9141443842
3: मूल्य होइन स्वास्थ्य रोजौ
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
3: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
3: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू दाँत तथा मुखको परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने, दाँत टल्काउने, मुख गनाउने समस्याको उपचार, दाँत रङको सिमेन्ट भर्ने, दाँतको जरेदेखिको उपचार, दाँत तथा मुख सम्बन्धी शल्यक्रिया, साधारण दाँत निकाल्ने, गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने, बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने, गिजाको शल्यक्रिया, कृत्रिम दाँत राख्ने, दाँत रङको वा मेटलको खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आर्ट बीआईपी टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ।
5: रेडियो आदि खुला 105.4
6: निपोहरू नै तपाईँको यसमा लागेको देखिन्छ होइन, त्यो भए हुनाले यो धेरै कुराहरू परिवर्तन गर्नुपर्ने छ, त्यो कुराहरू परिवर्तन हुन आवश्यक छ, त्यो भएको छैन।
1: नेपो बिपको कुरा गर्नुभयो, नेपो बेबीको कुरा गर्नुभयो, संस्था परिवर्तन भए पनि, राज्य संस्था परिवर्तन भए पनि यो संस्था परिवर्तन भएन भन्नुभयो, कहाँ कहाँनिर के कुरामा परिवर्तन भयो ठ्याक्कै 1, 2, 3, 4, 5 भन्नु त।
6: अब प्रदेश संरचना खारेज गर्ने, प्रदेश निर्वाचन कार्यकारी प्रधानमन्त्री बनाउने भनेर आन्दोलन थियो होइन,
1: त्यस्तो गरेको थियो,
6: आन्दोलनको मुद्दै त्यही थियो नि, सबैले नारै त्यही लगाएको थियो। अब कुनै पनि ठाउँमा राजनीतिक नियुक्ति नगर्ने भन्ने थियो होइन, संवैधानिक आयोगहरूमा सबै ठाउँमा होइन, अब अहिले राजनीति नियुक्त धमाधम भइराखेको छ, कसरी मेरिटोक्रेसी हुन्छ त्यो बाहिर भनेको मात्रै हो, सबै स्वयं राष्ट्रपतिको त्यतिखेरको महामन्त्रीलेसम्म पार्टी बाहेक सहयोग गरेको मान्छेले मात्र अगाडि बढाउने भन्ने अहिले दिनुभयो, तपाईँले सुन्नु भएको छैन,
1: क्षमा माग्नु भएको छ नि त कमेन्ट
6: होइन, उहाँले पछि मागेर भए त उहाँले बोल्ने कुरा र उहाँले गर्ने काम गरिसक्नुभयो त। अब अहिले तपाईँको झुमा लिम्बूलाईसम्म तपाईँले उपकुलपति बनाउनु भएको छ, जसले यो देशमा एउटा जाति होइन यो देशको सबभन्दा बढी जनसङ्ख्या भएको मान्छेहरूलाई यो नेपाली नै होइनन् भनेर आरोप लगाउनु भएको छ, त्यसलाई के मेट्रोक्रेसी भन्छ? अमन प्रसाद अधिकारीको छोरी चाहिँ कसरी मेट्रोक्रेसीमा पर्यो?
1: अमनजीको त यहाँ संसद भवन जलाउँदाखेरिको
6: नेपो देवी केसहरू नै अगाडि गए, अब स्वयं तपाईँको अहिलेका मन्त्री परिषद सदस्यहरू नेपो देवी हो होइन, त्यो भए हुनाले अब त्यो के छ भने व्यक्ति परिवर्तन भए होइन तर चरित्र परिवर्तन भएको छैन।
1: तर एक वर्षसम्म चाहिँ कम्तीमा पनि भ्रष्टाचार भएन, सुशासन भयो, जनताले तत्काल डेलिभरी पाए, यो कुरामा त जनताहरू त आश्वस्त छन् नि त होइन ज्ञानीजी?
6: कहाँबाट डेलिभरी पायो जनताले? ग्यासमा लाइन लागिरहेको छ नि, अहिले पनि सुरुङमा रहेको त्यो मान्छे जीविँदैछन्, उद्धार गर्दै सरकारभन्दा हामी वहीकरा हेरिरहेका छौँ,
1: सुरुङमा जीवितै छन् होइन, बाह्र दिनमा चाहिँ फेला पर्दो परे, त्यस पछाडि पनि रात कार्य राम्रो भएको छैन त्यसो भए
6: अब त्यो त गएर तपाईँले हेर्नुहोस् न, मैले भन्नु पर्दैन नि, तपाईँले बुझ्ने हो नि, अब सुरुङमा त मान्छे जिउँदैछन् भनेर मैले भन्ने होइन, पहिला
1: तपाईँले अस्ति भन्नुभएको थियो सुरुङमा मान्छे जिउँदैछन्, घरमा मान्छे जिउँदैछन् भन्नुभएको थियो, बाह्र दिनपछि फेला परे, अहिले पनि रेस्क्यु टिम त खटिएको छ नि त त्यहाँ,
6: त्यतिखेरको रेस्क्यु त रोकिसकेको थियो त प्रधानमन्त्रीले स्वयं संसदले, तपाईँको मेसिनलाई छैन, सामानहरू छैन भनेर रोकिएको थियो होइन, त्यस पछाडि तपाईँ हामी सबैले तपाईँको संसदमा बेसरी कराइसकेपछि त्यो फेरि सुरु गरेर हुन्थ्यो होइन,
1: अहिले प्रधानमन्त्रीजीले भन्नुभएको थियो विश्वमा यस्तो रेस्क्यु गर्ने क्षमता भएको टिमै छैन भन्नुभएको थियो होइन, र मैले हितेन्द्र देव साक्यको हितेन्द्र देव साक्य भनेको नेपाल जलविद्युत क्षेत्रको विज्ञ मान्छे, उहाँले भन्नुभएको छ विश्वमा छैन नेपालमा छ भन्नुभएको छ क्या उहाँले, फेरि
6: अहिले पनि मान्छे जीवितै छन्, अझै जीवितै छन्, अब अहिले पनि तपाईँको के छ भने हामीले अब त्यो विदेशीको सहयोग कतिखेर लिनु पर्थ्यो, सरकारले काम गरिरहेछ नगरे होइन, पहिलाको सरकार भन्दा राम्रै काम गरिरहेछ होइन, पहिलाको सरकार जस्तो त्यो हेरेर
1: अहिले त गृहमन्त्रीले ग्यास लगेर सिलिन्डर लगेर कुपिएर हिँडिरहनु
6: भएको, गृहमन्त्रीको त्यो गृहमन्त्रीको काम होइन, त्यो त एउटा आर्मीको
1: गृहमन्त्री राम्रो काम गर्नु भएको छ नि त त्यतिखेर त, अहिले त
6: होइन, त्यो चाहिँ त्यसलाई राम्रो काम भन्न थालियो भने संसारभरिका मान्छेले के भन्छन्, राम्रो भन्छन् त्यसलाई होइन, त्यो चाहिँ देखावटी
1: गृहमन्त्री दौडिरहनु भएको छ नि त सिलिन्डर लगाएर देख्नु
6: गृहमन्त्रीको काम चाहिँ के हो त मलाई भनिदिनुहोस् न, गृहमन्त्रीले तपाईँको दिल्लीमा आर्मीलाई स्काई भेटर पुऱ्याइदियो भने अब त्यो मिनी स्काई भेटर भर्खर अस्ति गयो होइन, 10 दिनपछि होइन, अब त्यो आर्मीका टाउकोमा लगाउने हेल्लाइट छैन, अहिले पनि
1: कमजोरी त धेरै भयो नि, चीन र भारतले अनुमति दिन 4 दिन लाग्यो, जलविद्युत आयोजनाको प्राविधिकलाई अनुमति दिन 11 दिन लाग्यो, होइन देखाएको ठाउँमा गएर चाहिँ त्यस्तो भइरहेको छ, यो त कमजोरी भयो हो।
6: माननीय गृहमन्त्रीज्यूले गर्ने त्यही हो नि, माननीय गृहमन्त्रीज्यूले गर्ने के हो भने टक्क बसेर जसरी उहाँले त्यो सिंहदरबार जलाउँदाखेरि होइन जुन यो आन्दोलनमा कोठाभित्र बसेर जुन प्लान बनाउनु भएको थियो नि,
1: गृहमन्त्रीले चलाएन नि त सिंहदरबार त
6: होइन, उहाँको केटाहरूले चलाएको नि त, उहाँ आफै पनि देख्नु भएको छ त्यहाँ
1: भिडियो।
6: मैले भने होइन, यो राष्ट्रिय मानव अधिकार आयोगले भने है उहाँले जलाएको भनेर है, मैले होइन है, बुझ्नुभयो, राष्ट्रिय मानव अधिकार आयोगको रिपोर्ट हामीले मान्नु पर्यो नि त, निकाय हो त्यो भए हुनाले उहाँले त अब भने जसरी उहाँले त्यो प्लान गर्नुभएको थियो।
7: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
8: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
7: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार। बिहान 7 बजेको आदि खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। सैंग जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। जेएनजी सहितको सम्झना र भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ वालिङमा वृहत रक्तदान 47 युनिट रगत संकलन। सामुदायिक रेडियो स्याङ्जा एफएम 18 वार्षिकोत्सव तथा स्याङ्जा एफएमको 18 वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न र स्याङ्जाको अर्जुन चौपारीद्वारा पोखरामै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका घुम्ती शिविर 169 जना लाभग्राहीलाई सेवा। आदि खोला खबर अब विस्तारमा। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा जेएनजी शहीदहरूको सम्झना तथा भोटेकोशी बाढ़ी प्रभावितहरूको सहयोगार्थ वालिङमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। वालिङ 10 फूलबारी स्थित प्रणामित भवानी माध्यमिक विद्यालयको नेपाल जुनियर रेडक्रस सर्कलको आयोजना एवं नेपाल रेडक्रस सोसाइटी स्याङ्जा शाखाको प्राविधिक सहयोगमा रक्तदान शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य कल्पना तिवारीले जेएनजी शहीदहरूको त्यागको सम्मान र भोटेकोशीका बाढ़ी प्रभावितहरूको घाउमा मलमपट्टी लगाउने उद्देश्यले आयोजित यो रक्तदान कार्यक्रम अत्यन्तै प्रशंसनीय र मानवीय कार्य भएको बताउनुभयो। त्यसै गरी नेपाल रेडक्रस सोसाइटी स्याङ्जाका सभापति दिनेश सरियालले मानवीय सेवामा रेडक्रसको भूमिका र रक्तदानले संकटमा परेका मानिसहरूको जीवन रक्षा कसरी गर्छ भन्ने विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। विद्यालयका नेपाल जुनियर रेडक्रस सर्कलका सभापति कृष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दीपक लम्सालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन भने शिक्षक नायब यज्ञपुरूष रिजालले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा 47 युनिट रगत संकलन भएको छ। सामुदायिक रेडियो स्याङ्जा एफएम को 18 वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ। विपदमा रेडियो सूचना समन्वय र जीवन रक्षाको माध्यम विषयक विपद सम्वाद कार्यक्रम सहित साधारण सभा गरिएको हो। सभाको उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिव प्रसाद घरतीले रेडियोले आफ्नो विश्वसनीयता कायम राख्दै सत्य र तथ्य समाचार प्रसारण गर्नुपर्ने बताउनुभयो। सदरमुकाममा स्थापित स्याङ्जा एफएमले राजनैतिक सामाजिक आर्थिक एवं सबै प्रकृतिका समाचारलाई प्राथमिकताका साथ प्रसारण गर्दै आएको र आउँदा दिनमा पनि सबैको भावना जितेर अघि बढ़न सुझाव दिनुभयो। हालै आएको बाढ़ी पहिरोले धेरै धनजनको क्षति पुगेको जनाउँदै प्राकृतिक तथा मानवीय त्रुटिका कारण हुन सक्ने विपत्तिबाट जोगिन समयमै सचेत रहनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा उपप्रमुख खड्केराज सुवेदी, प्रमुख जिल्ला अधिकारी निराजन घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति वेद प्रसाद दोरंगा, नेपाली कांग्रेसका जिल्ला प्रवक्ता भरत प्रसाद लम्साल, नेकपा एमालेका जिल्ला उपाध्यक्ष महेश पुरी, नेकपा गण्डकी प्रदेश सदस्य नारायण प्रसाद लम्साल, सशस्त्र प्रहरी बलका प्रणव लक्ष्मण बहादुर बस्नेत, पूर्व जीवी सभापति रामबहादुर थापा, पत्रकार महासंघका पूर्व अध्यक्ष प्रकाश शर्मा, रेडक्रस सोसाइटी स्याङ्जाका अध्यक्ष दिनेश सरियाल, पूर्व अध्यक्ष चन्द्रमणि पौडेल, सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य सहित विपदका अवस्थामा रेडियो सम्वाद कार्यक्रमको प्रभावकारिताका बारेमा आफ्ना धारणा सहितका सुझाव व्यक्त गर्नुभएको थियो। सोही कार्यक्रममा आपसी सहयोग केन्द्रका निर्देशक हरिप्रसाद ढकालले विपद सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। संस्थाका अध्यक्ष अमृत प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष विश्वराज मरासनेले स्वागत, कोषाध्यक्ष चन्द्रमणि पौडेलले धन्यवाद र प्रमुख व्यवस्थापक रमेश गोधारले सञ्चालन गर्नुभएको थियो। समुदायमा सूचनाको पहुँच विस्तार गर्ने उद्देश्यले विक्रमसम्म 2066 साल भदौ 23 गतेदेखि नियमित प्रसारणमा आएको रेडियो स्याङ्जा हाल दैनिक 18 घण्टा प्रसारण हुँदै आएको छ। लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले सञ्चालनमा ल्याएको यस रेडियोको वार्षिकोत्सवका अवसरमा अझ गुणस्तरीय र श्रोतामुखी कार्यक्रम प्रसारण गर्ने अध्यक्ष अमृत प्रसाद श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो। 500 वाट प्रसारण क्षमता रहेको रेडियोको प्रसारण स्याङ्जा पर्वत कास्की तनहु पाल्पा गुल्मी लगायतका जिल्लामा सुन्न सकिन्छ। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि पोखरामै घुम्ती शिविर सञ्चालन गरेर 169 जना लाभग्राहीलाई सेवा दिएको छ। वडा कार्यालयसम्म पुग्न कठिन हुने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा एकल महिलालाई लक्षित गरी गाउँपालिकाले पोखरा पृथ्वी चोक स्थित होटल दीपज्योतिमा आइतबार र सोमबार दुई दिन शिविर सञ्चालन गरेको हो। शिविरबाट अर्जुन चौपारी एकका 6, वडा नम्बर 2 का 36, वडा नम्बर 3 का 20, वडा नम्बर 4 का 23, वडा नम्बर 5 का 22 र वडा नम्बर 6 का 60 जनाले सेवा लिएका छन्। एकजनाको नयाँ दर्ता समेत गरिएको छ। भरतपुर 17 स्थायी घर भई पोखरामा बस्दै आएका एकजनाले पनि शिविरबाट सेवा लिएका छन्। गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले सामाजिक सुरक्षा भत्ता लिने नागरिक जहाँ बसे पनि सहज रूपमा सेवा पाउन सकुन् भन्ने उद्देश्यले पोखरामै पुगेर नवीकरणको व्यवस्था गरिएको बताउनुभयो। वडा अध्यक्ष सहित पंजीकरण शाखाका कर्मचारी खटाएर पोखरामै पुगेर नवीकरणको काम गरेका हौ। तिवारीले भन्नुभयो, शारीरिक रूपमा अशक्त र वृद्ध वृद्धालाई वडा कार्यालयसम्म धाउनु पर्ने बाध्यता नहोस् भन्ने हाम्रो उद्देश्य हो। गाउँपालिकाका अनुसार शिविर सञ्चालन भएपछि वडा कार्यालयमा हुने भीड़ समेत कम गर्न सहयोग पुगेको छ। विशेष गरी पालिकाबाट टाढा बस्ने रावत जावतमा कठिनाई भएका लाभग्राहीलाई शिविरले सहजता दिएको छ। अर्जुन चौपारी तीनका 93 वर्षीय चन्द्रबहादुर गुरूङले पोखरामै सेवा पाउँदा आफूलाई निकै सहज भएको बताउनुभयो। पोखरामा बस्दै आएका अर्जुन चौपारी एकका नरबहादुर छेत्रीले पनि आफू बसेकै ठाउँ नजिक शिविर सञ्चालन गरेर समयमै सेवा दिएकोमा खुशी व्यक्त गर्नुभयो। भरतपुर 17 स्थायी घर भई पोखरामा बस्दै आउनुभएका केशबहादुर गुरूङले पनि अर्जुन चौपारीको शिविरबाट सेवा लिन पाउँदा राहत पाएको बताउनुभयो। भरतपुर पुग्न टाढा हुने अवस्थामा जिल्ला भन्दा बाहिर बसिरहेका अरू जिल्लाका नागरिकलाई समेत सहजीकरण गरेर सेवा दिनु सकारात्मक भएको उहाँको भनाइ छ। जिल्लाका अन्य स्थानीय तहमा भने सामाजिक सुरक्षा भत्ता नवीकरणको काम वडा कार्यालयबाट भइरहेको छ। बिरकोट नगरपालिका 7 भने आफ्ना वडाका लाभग्राहीहरूको घर घरमा पुगेर नवीकरणको काम गरेको वडा अध्यक्ष तारा प्रसाद अरियालले बताउनुभयो। स्याङ्जाका 11 पालिकाले ब्याङ्क मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएका छन्। तर ब्याङ्क र स्थानीय तहबीचको समन्वय प्रभावकारी नहुँदा भत्ता लिन घण्टौंसम्म लाइनमा बस्नुपर्ने गुनासो लाभग्राहीले गर्दै आएका छन्। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले नेपालका चार धामलाई जोडेर माघ महिनामा रूरू महास्नान आयोजना गर्ने भएको छ। रूरू क्षेत्र गाउँपालिकाले आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममा माघ महिनालाई रूरू महास्नान महिनाका रूपमा मनाउने उल्लेख गरेको छ। हरेक वर्ष माघ महिनामा काली गण्डकीमा स्नान गर्नेहरूको भेट लाग्ने गरेको छ। गुल्मी, पाल्पा र स्याङ्जाको संगम स्थल रूरू क्षेत्रमा 5 दिने माघी मेला समेत आयोजना हुँदै आएको छ। अहिले रूरू क्षेत्र गाउँपालिकाले माघ महिना भरि नै रूरू महास्नान आयोजना गरी चार धामलाई जोडेर यसको धार्मिक महिमालाई अझ उजागर उजागर गर्न खोजेको गाउँपालिका अध्यक्ष यदु ग्यावालीले बताउनुभयो। पछिल्लो समय भारत र चीन जोड़ने कालीगण्डकी करिडोरमै रूढ़ क्षेत्र पर्ने नेपालकै पहिलो तीनमुखे पुल तथा विभिन्न धार्मिक र पर्यटकीय संरचना निर्माण भएकाले रेणीमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ़ेको छ। रूढ़ क्षेत्र गाउँपालिका अध्यक्ष ग्यावालीले नीति तथा कार्यक्रममै पालिकाको पहिचानसँग जोड़िएको धार्मिक तथा ऐतिहासिक क्षेत्र रूढ़लाई प्राथमिकता दिएर स्थानीयले सक्रियता बढ़ाइएको बताउनुभयो। रूढ़ क्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ग्यावालीका अनुसार केही समयमै नेपालका चारधाम रहेका पालिकासँग भगिनी सम्बन्ध स्थापना गरी रूढ़ क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिनेछ। यसले त्रिवेणी देवघाट, रूढ़ क्षेत्र कुरेणी, कागबेनी, मुक्तिनाथ हुँदै दामोदर कुण्डसम्मलाई समेट्ने शालिग्राम पथको अवधारणालाई आत्मसात गर्दै अगाडि बढ़ाउनेछ। त्यस्तै कालीगण्डकीमा पाइने शालिग्रामको धार्मिक महत्वको संरक्षण तथा प्रसार प्रसार गरी रूढ़ क्षेत्रलाई राष्ट्रिय स्तरको धार्मिक तीर्थाटन केन्द्रका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम अनुसार काम गर्दै जाने ग्यावालीले बताउनुभयो। वहाँका अनुसार चारधामका स्थानीय सरकारसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि सहकार्य र संस्थागत साझेदारीलाई अगाडि बढ़ाउने योजना रहेको छ। रेडी रूढ़ क्षेत्र एउटा पवित्र तीर्थस्थलका रूपमा स्नान तथा दर्शनका लागि वर्षैभर मानिसहरू पुग्ने गर्छन्। एक वर्ष अघि भदौ 23 र 24 गते भएको जेन्जी आन्दोलनका क्रममा तनहु कारागारबाट भागेका कैदीबन्दी मध्ये 38 जना अझै फरार छन्। गत भदौ 24 गते एकै दिन तनहु कारागारबाट 326 जना कैदीबन्दी बाहिरिएका थिए। घटना लगत्तै सुरक्षा निकायले खोजी तीव्र बनाएपछि अधिकांशलाई पुनः नियन्त्रणमा लिए पनि 38 जना भने हालसम्म सम्पर्कमा नआएको कारागार प्रशासनले जनाएको छ। कारागार प्रमुख सुभाष केसीका अनुसार फरार कैदीबन्दीको खोजी लागि प्रहरीका विभिन्न टोली परिचालन भइरहेका छन्। घटना लगतै व्यापक खोजी शुरू गरिएको थियो। अधिकांशलाई पुनः नियन्त्रणमा लिन सफल भए पनि 38 जना अझै सम्पर्कमा आएका छैनन्। उहाँले भन्नुभयो फरार भएकाको खोजीलाई थप तीव्र बनाइएको छ। प्रशासनका अनुसार फरार मध्ये केही विभिन्न गम्भीर आपराधिक मुद्दामा सजाय भोगिरहेका कैदीबन्दी छन्। उनीहरूको खोजीका लागि जिल्लाका विभिन्न स्थानसँगै छिमेकी जिल्लाका सुरक्षा निकायसँग समेत समन्वय गरिएको कारागार प्रमुख केसीले बताउनुभयो। तनहु कारागारमा हाल 304 जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ। जयन्ती आन्दोलनका क्रममा प्रदर्शनकारीले तनहु कारागारको कार्यालय भवनमा समेत तोड़फोड़ गरी कागजात जलाएका थिए। आन्दोलनका क्रममा कारागारको सुरक्षा व्यवस्था समेत प्रभावित भएपछि ठूलो संख्यामा कैदीबन्दी बाहिरिएका थिए। अब अन्तिममा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। जेएनजी सहितको सम्झना र भोटेकोशी बाढ़ी पीड़ितको सहयोगार्थ वालिङमा वृहत रक्तदान, 47 युनिट रगत संकलन, सामुदायिक रेडियो साङ्जा एफएमको 18 वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न, र साङ्जाको अर्जुन चौपारीद्वारा पोखरामै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणका घुम्ती शिविर 169 जना लाभग्राहीलाई सेवा। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भर पर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आज क्रिस बिहानीमा पनि उपस्थित भइसकेका छौं। प्रविधि कक्षमा उत्सुक अनि म छु आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर प्रस्तुत हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 063-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल भदौ महिनाको 24 गते बुधबार तदनुसार सन् 2026 सेप्टेम्बर 9 तारीक भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि बिहान 11:47 बजेपछि चतुर्दशी तिथि। बारे राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा हतारमा लडाई लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्तजन नजिकिनै छन्। दिउँसोदेखि स्वास्थ्य कमजोर रहने हुँदा आहार विहारमा अलि ध्यान पुर्याउनुहोला। कामको मेष नमिल्दा केही अलमल पनि हुनेछ। अध्ययनमा भने गुरूजनको मार्गदर्शन उपयोगी हुनेछ। वृष राशि हुनेहरूको लागि छोटो समयमा राम्रो उपलब्धि हात लागि हुनेछ। स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। अवसर जुट्नाले नौलो प्रकृतिको काम शुभारम्भ गर्न सकिनेछ। दिउँसोदेखि पुरानो सम्झौता तोड्न पर्ने आवश्यकता पर्न सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। मिथुन राशि हुनेहरूको लागि समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्ताउनेछ। शुभचिन्तकहरूलाई व्यवस्था गर्दा दुःख पाइएला। मध्याहदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा सामान्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला। दिन रमाइलो रहनेछ। कर्कट राशि हुनेहरूको लागि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। पेसा व्यवसायमा उपलब्धि प्राप्त हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ तर दिउँसोदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ। सिंह राशि
सिंहराजले हुनेहरूको लागि परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउन पर्ने परिस्थिति रहला, आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिष गर्लान्, फजुल खर्च बढ़नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ, प्रयत्न गर्दा ऋण मोचन हुनेछ, दिउँसोदेखि पारिवारिक भेटघाटले खुशियाली छाउनेछ, नयाँ योजना थाल्ने समय छ, आमदानीका नयाँ स्रोत फेला पर्नेछन्, पढ़ाईतर्फ नयाँ ज्ञान प्राप्त हुने योग छ। कन्या राशि हुनेहरूको लागि व्यवसायले आमदानी बढ़ाउने समय छ, आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्, श्रमको उचित मूल्य पाइनेछ, व्यापारमा राम्रै फड्को मार्न सकिनेछ, मेहनतले नाम र दाम दिलाउनेछ, दिउँसोदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ, आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ, शोकले फजुल खर्च बढ़ाउनेछ, आर्थिक काममा बाधा हुन सक्छ। तुला राशि हुनेहरूको लागि पुरूषार्थी काम प्रारम्भ हुन सक्छ, भेटघाटले उत्साह जगाउनेछ, मेहनतले नाम दाम र इनाम दिलाउन सक्छ, दिगो काममा जग बसाउने मौका छ, विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ़न सक्छ, दिउँसोदेखि आमदानीका नयाँ स्रोत फेला पर्नेछन्, कामबाट प्रशस्त लाभ हुनेछ, श्रमको उचित मूल्याङ्कन हुनाले मनकीय रकम हात लागेको हुनेछ, तर व्यवसायमा लगानी बढ़ाउनु पर्ला। वृश्चिक राशि हुनेहरूको लागि काम गर्ने अवसर प्राप्त भए पनि सानोतिनो समस्याले अल्झाउन सक्छ, व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला, ठूलो उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ, मध्याहदेखि स्थितिमा सुधार आउनेछ, दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ, परिश्रमले धेरैको मन जित्न सकिनेछ, मेहनतले लाभ दिलाउनेछ, पेशातर्फ प्रशस्त फाइदा हुनेछ। धनुराशि हुनेहरूको लागि अरूका लागि समय खर्च नपर्ला, परिस्थिति अलि बिग्रन सक्छ, सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ, व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला, दिउँसोदेखि स्थितिमा सुधार आउनाले फाइदा हुनेछ, तारिफ योग्य कामले धेरैको उपकार गर्न सकिनेछ, सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रमा नाम र दाम कमाउने बेला छ। मकर राशि हुनेहरूको लागि प्रियजनसँग रमाइलो भेटघाट हुनेछ, रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ, प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ, व्यापार व्यवसायमा आमदानी बढ़नेछ, दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला, स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला, मेहनतको प्रतिफल समेत अरूले हत्याउने चेष्टा गर्नेछन्। कुम्भ राशि हुनेहरूको लागि रोकिएका काम सम्पादन हुनेछन् भने मेहनतले विशेष जिम्मेवारी दिलाउनेछ, भौतिक साधन जुट्नाले साहसी काम गरेर लाभ उठाउन सकिनेछ, प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्, मध्याहदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ, प्रियजनसँग भेटघाट हुनका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ, परिवारजनको साथ र आकर्षकको पहाड़ले मनोत्साहित हुनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मेन राशि हुनेहरूको लागि आजको दिनमा कामको मेसो नमिल्दा केही अलमल हुनेछ, तापनि मेहनत गर्दा अध्ययनमा प्रगति हुनेछ, गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ, भविष्यका लागि काममा जग बसाउने मौका छ, तर आलस्य गर्ने बानीले पछि परिएला, दिउँसोदेखि स्थितिमा सुधार आउला, आवश्यक भौतिक साधन जुक्नेछन्, साहसी कामले लाभ दिलाउनेछ, प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर लागि पर्नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। फलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आदि खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 0363 4140 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ, जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0363 4140 285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ, हुनुहुन्छ आदि खोला संचार सहकारी संस्था लिमिटेडद्वारा संचालित यस सामुदायिक रेडियो आदि खोला एफएम 105.4 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ वालिङ आठका होमकान्त कोइरालाज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँलाई जन्मदिनको अवसरमा सम्पूर्ण रेडियो परिवारको तर्फबाट सुस्वास्थ्य दीर्घायुसँगै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दछौ। उहाँलाई जन्मदिनको यस विशेष दिनमा जन्मदिनको लाखौं लाख शुभकामना।

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्नु हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै आजको यस बिहानीबाट हामी दुवैजना एकैसाथ विदा हुन्छौं। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: ओइ एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ
2: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 98462-98145
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यहीँ बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
3: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063-4141-246 मोबाइल 98560-50119 र 98560-33-246
5: के तपाई घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
6: र मिर्दी करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 063-4403-31 मोबाइल 98560-55-331
2: साथै SWIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोपराइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9824504029
3: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
4: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
3: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
3: मोबाइल 9849718921 र 9862439399
5: कहाँ हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो
6: ओहो
4: तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक

0: मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डडेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
0: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 9855061068 र 9673770171।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटै समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
2: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक्यो।
0: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
2: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
2: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
3: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
3: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसे भनेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अरियाल रेग्मी।
0: फोन नम्बर 063-4141-502, मोबाइल 98-560-40-502 र 98-460-51-401।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटल को खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: नेपाली कांग्रेस सेन्जाको अनुरोध।
2: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेन्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमान श्रेष्ठको स्वर्गारोहणको 45 पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही भदौ 25 गते।
2: समय बिहान 11 बजे।
1: स्थान सिटी हल पुतली बजार 1 स्याङ्जा।
2: अनुरोधक नेपाली कांग्रेस स्याङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथफेर तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन। बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
6: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
7: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
6: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468 3209 र 9855551271।

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
0: मोबाइल 9849618921 र 9862439399।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-0004,
1: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
6: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
7: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
6: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
7: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
6: हाम्रा सेवा तथा सुविधाहरू,
7: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
6: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
7: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
6: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
7: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
6: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हाडजोडी नसा तथा पात्र विशेषज्ञ डाक्टर प्रथिन्त राज अन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
0: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, साया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डेफोर, चिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364-41-051, मोबाइल 98-55-52-49।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: के सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन लखर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
1: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
0: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
0: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
3: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
5: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको 5 घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
3: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
4: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठु झुकझुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछक प्रत्याहार भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भोक नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
5: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी। फोन नम्बर 0364-41-163, मोबाइल 98761-98870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ सर मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
4: ए अंकल, गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860216629 र 9861668251।
7: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइराइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
8: फोन नम्बर 0364140087, मोबाइल 9864970174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर वालिङ बजार
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
9: मोबाइल नम्बर 98460086005
10: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
11: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
10: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
11: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
10: आजै सम्पर्क गर्नुहोस्।
11: सम्पर्क सफल फर्निचर उद्योग पेरकोट 6 सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम पेरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो।
10: सम्पर्क मोबाइल 98560309888

0: सधैं सामान्य कपड़ा लगाएर हिड़ने मं आज त राम्रो कोट पैंट लगाएर हिड़का छौ त यति राम्रो कोट पैंट कहाँ सिलायो तिमीले
1: दिमाग हुनु पर्छ दिमाग कपड़ा जस्तो कुरा सधैं सिलाइदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनोट गर्नुपर्छ मेरो छनोट चाहिँ एङ्गुलिङमा रहेको स्टाइल शॉर्टिंग शूटिंग टेलरिंग हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइन का कोट पैंट स्कूल कलेज तथा संपूर्ण अफिशियल कपड़ा दक्ष कारीगर तैयार करमर्जेन्सी कपड़ा र रेडीमेड कोट पैंट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोक को रामुदाई स्टाइल शॉर्टिंग शूटिंग टेलरिंग सेंटर वालिंग आठ मोड गरिमा बैंक ओरालो
0: मोबाइल 9815 56496
2: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाड जोड्ने नसा तथा बाथ्रो विशेषज्ञ डाक्टर दिनेश कुमार बिक आउँदै हुनुहुन्छ
3: यदि तपाईलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा बाथ्रोक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ
2: साथै सोही दिन नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ पनि आउँदै हुनुहुन्छ
3: उहाँबाट दिने सेवाहरू कान पाक्ने पी बग्ने कान राम्रोसँग नसुन्ने लामो समयसम्म रुघाखोकी लाग्ने

0: रहने गन्ध थाहा नपाउने नाकबाट पानी बग्ने पुरानो पिनास टाउको दुख्ने टन्सिल बढ्ने घाँटी दुख्ने मिल्न अप्ठ्यारो हुने मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ खेल मैदान चारे बाटो। फोन 03741044, मोबाइल 98460013173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा खै पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
1: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा। फोन 063-44-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
1: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
1: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 063-44-133।

0: वालिंग सिटी पो क्लिनिक मा डाक्टर आउने सूचना।
1: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते अस्पताल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइराइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइराइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
0: सम्पर्क फोन नम्बर 0364145094, मोबाइल 9856032804, 9842448690।
1: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
2: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
3: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष रूपमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
3: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
2: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
3: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
1: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4 नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पहिरो खसेर थुनिएको कास्कीको किमरुङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भूमलु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाट सहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 ईरानी तेल ट्याङ्करमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा ईरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजय शुरूआत। नेपाल खबरमा अब पूरा खबर। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 पहिरो खसेर थुनिएको किमरुङ खोलाको बहाव खुलेको छ। हिजो बेलुका पहिरो खसेपछि खोला थुनिएको थियो। कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले थुनिएको किमरुङ खोलाको बहाव आज बिहान आफै खुलेको स्थानीय बासिन्दाबाट जानकारी प्राप्त भएको र पानी विस्तारै बग्न थालेकोले जोखिम केही घटेको बताउनु भएको छ। खोला थुनिएको क्षेत्र निकै विकट हुँदा बिहान 4 बजे त्यसतर्फ लागेको प्रहरी टोली अहिलेसम्म पुगिसकेको छैन। बरालका अनुसार टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ, तर अहिले खोला चाबिकको अवस्थामा आइसकेको स्थानीय बासिन्दाबाट जानकारी आएको उहाँको भनाइ छ। खोला थुनिएपछि गैराती, किमरुङ खोला, मोदी खोला र कालीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको थियो। जिल्ला प्रहरीकारले कास्की, बाढ़ी पूर्वानुमान महाशाखा र विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मोदी खोला र त्यसको जलाधार क्षेत्रमा रहेका बस्तीलाई सतर्क रहन आग्रह गरेका थिए। थुनिएको खोलाबाट पानी 81 बगेको अवस्थामा कास्कीको नयाँ पुल, बिरेठाटी हुँदै पर्वत, स्याङ्जा र पाल्पाको नदी किनार बस्तीमा असर पार्न सक्ने अनुमान गरिएको थियो। किमरुङ खोला झिनोमा पुगेर मोदी खोलामा मिसिन्छ, साथै यसको प्रभाव कालीगण्डकी नदीमा समेत पर्न सक्ने अनुमान गरिएको थियो। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको दुल्लु नगरपालिका 1 भमलु खोला क्षेत्रमा सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। प्ररी चौकी तल्लो डुंगेश्वरका अनुसार गैराती ठूलो सुक्खा पहिरो खसेपछि सड़क अवरूद्ध छ। डुंगेश्वरबाट कालीकोटका लागि छुटेका 5 तथा कालीकोटबाट सुर्खेतका लागि छुटेका 30 धेरै गाड़ी बाटोमै रोकिएका छन्। सड़क खुलाउन सड़क विभागसँग समन्वय गरिरहेको प्ररीले जनाएको छ। पहिरोको जोखिम कायमी रहेकाले यात्रु तथा गाड़ीलाई सचेत हुन र आधिकारिक सूचना नआएसम्म यात्रा गर्न प्रशासनले आग्रह गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराका अनुसार कर्णाली राजमार्ग अन्तर्गत कालीकोट खाँडाचक्र नगरपालिकाको पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र यस मोड़मा खसेको पहिरो हिजो दिउँसो हटाएपछि सड़क खुलेको थियो, तर गैराती दैलेखको सुक्खा पहिरोले सड़क फेरि अवरूद्ध भएको जिल्ला प्रहरीकारले दैलेखले जनाएको छ। रसुवाको भोटेकोशी नदीमा गएको भदौ 10 गते आएको विनाशकारी बाढ़ीको आज 15 दिन भएको छ। बाढ़ी लगत्तै प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार कार्य निरन्तर छ। अहिलेसम्म 13,396 जनाको उद्धार भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार गरिएका मध्ये 3,533 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। 1,357 जनाको शव भेटिएको छ। तीमध्ये 98 शव शनाखतपछि आफन्तलाई बुझाइएको छ। अझै 5,326 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुने मध्ये सबैभन्दा धेरै रसुवाबाट 2,860 र नुवाकोटबाट 1,981 जना छन्। बाँकी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न निकायका सरकारी कर्मचारी तथा अन्य जिल्लाका नागरिक रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्र पारेको प्राधिकरणले जनाएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले भोटेकोशी बाढ़ीले निम्ति आएको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन आरडीएनए को विवरण यथार्थपरक बनाउन निर्देशन दिनुभएको छ। अर्थ मन्त्रालयमा राष्ट्रिय योजना आयोगले गठन गरेको एक कार्यदलले तयार गरिरहेको तत्कालीन भौतिक क्षति र आवश्यकता मूल्यांकन र विश्व बैंकले तयार पारेको विश्वव्यापी विपद पश्चात दुर्त क्षति अनुमान ग्रेडको छुट्टा छुट्टै प्रारम्भिक मूल्यांकन बारेको छलफलमा उहाँले आयोग र विश्व बैंकका नेपाल प्रतिनिधिहरूलाई यथार्थ मूल्यांकन गर्न निर्देशन दिनुभएको हो। योजना आयोगले बाढ़ीले पुर्याएको भौतिक क्षति र मानवीय क्षतिको दुर्त तथा प्रारम्भिक चरणको आकलन प्रतिवेदनको खाका तयार गरिरहेको छ। विश्व बैंकले भने क्षतिको प्रारम्भिक आकलन तयार पारेको छ। यी खाकाका प्रारम्भिक विवरणलाई यकिन गरेर साझा प्रारम्भिक प्रतिवेदन तयार पार्न हिजो अर्थमन्त्री वाग्लेले सरोकारवालासँग छलफल गर्नुभएको हो। सामाजिक उत्पादनमूलक पूर्वाधार र अन्य क्षेत्रका रूपमा विभाजन गरी खाका तयार गरिँदैछ। सामाजिक क्षेत्र अन्तर्गत निजी भवन र संरचना, सार्वजनिक शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका पूर्वाधारमा पुगेको क्षतिको अध्ययन नतिजा समावेश गरिएको छ। उत्पादनमूलक क्षेत्र अन्तर्गत कृषि, मत्स्य, पशुपक्षी, वित्तीय र आर्थिक गतिविधिको मूल्यांकन भइरहेको छ। त्यस्तै जलविद्युत आयोजना र प्रसारण लाइन, घरायसी हरित ऊर्जाको उपयोग, सड़क, पुल, दूरसंचार, वातावरणीय स्वास्थ्य तथा सिंचाई एवं नदी व्यवस्थापनको कार्यलाई पूर्वाधार क्षेत्रका रूपमा मूल्यांकन गरिएको छ। बाढ़ीग्रस्त क्षेत्रमा थुप्रिएको भग्नावशेष र जोखिमयुक्त फोहोरको अवस्थालाई पनि चौथो क्षेत्र अन्तर क्षेत्रीय विषयवस्तुका रूपमा समावेश गरेर मूल्यांकन गरिएको छ। दुवै प्रतिवेदनलाई समेटेर सरकारले एक साझा आरडीएनए प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने तयारी गरेको छ। नेकपा एमालेले गएको वर्ष भदौ 24 गते भएको आगजनी, तोड़फोड़ लगायतलाई नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेग नभई सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ। भदौ 24 घटनाको एक वर्ष पूरा भएको अवसरमा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एक विज्ञप्ति मार्फत भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको दावी गर्नुभएको छ। इस क्रममा 19 युवाको ज्यान गएको उल्लेख गर्दै मृतकप्रति श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ। एमालेका अनुसार प्रदर्शनमा घुसपैठपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि अन्य समूहले युवालाई ढाल बनाएर संसद भवनमा आक्रमण गरेको एमाले जनाएको छ। भीड़ नियन्त्रणको क्रममा प्रहरीको बल प्रयोगबाट युवाले ज्यान गुमाएका हुन्। वक्तव्यमा भदौ 24 गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विभिन्न दलको कार्यालय शहीद तथा अग्रजको स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोड़फोड़लाई एमाले नेपालको इतिहासकै कालो अध्यायका रूपमा चित्रण गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
3: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5424

0: विगत 39 वर्ष देखि संचालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नुवाकोटको देवीघाटमा नेपाली सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्याएको छ। सड़क विभागको सहयोगमा 55 जना भन्दा धेरै नेपाली सेनाको टोलीले पुल निर्माणमा जुटिरहेका छन्। विदुर नगरपालिका 5 देवीघाट तादी नदीमा पुल निर्माण भइरहेको हो। यो पुलले देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड़छ। बोटेकोशी नदीको बारीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्की पुलमा क्षति गरेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको थियो। सम्पर्क सञ्जाल जोड्न एग्रोब्रिज निर्माण भइरहेको हो। यो पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट र आसपासको बस्तीमा आवत जावत र यातायात सेवा सहज हुनेछ। आज मधेश प्रदेश, कोशी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई तथा बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। त्यस्तै आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँका खोला तथा नदी आसपासमा सावधानी अपनाउन मौसमविदको आग्रह छ। अहिले देशभर मनसूनी वायुको प्रभाव छ। गैराती पनि देशका धेरै जसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले इरानका 5 तेल ट्याङ्करमा आक्रमण गरेको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी युद्धपोतलाई दुईपटक निशाना बनाएपछि जवाफमा ट्याङ्करमा आक्रमण गरेको अमेरिकी केन्द्रीय कमाण्ड सेन्टकमले जनाएको छ। सेन्टकमका अनुसार ओमानको खाड़ीमा इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्स आईआरजीसीसँग जोड़िएका 4 तेल ट्याङ्करमा आक्रमण गरिएको छ। अर्को ट्याङ्करलाई इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापु नजिकै निशाना बनाएको बीबीसीले उल्लेख गरेको छ। अमेरिकी आक्रमणपछि इरानले जोर्डनमा रहेको अमेरिकी सैन्य अखाड़ालाई केन्द्रित गरेर क्षेप्यास्त्र प्रहार गरेको छ। जोर्डनले इरानबाट प्रहार गरिएका 20 18 क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेको जनाएको छ। बाँकी 2 क्षेप्यास्त्र भने मानिसको बसोबास नभएको क्षेत्रमा खसेका थिए। इरानले थप आक्रमण गर्ने चेतावनी समेत दिएको छ। अब खेल खबर। यूईएफए च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडले विजयी शुरूआत गरेका छन्। गैराती भएको खेलमा सिटीले एफसी पोर्टोलाई 2 गोलले तथा रियलले इन्टर मिलानलाई 2-1 हराउँदै नयाँ सिजनमा विजयी शुरूआत गरेका हुन्। सिटीको जीतमा दुवै गोल एर्लिङ हालानले गरेका हुन्। सिटीले 3 अंक जोड़ेको छ। त्यस्तै रियल मड्रिडको जीतमा किलियन एम्बाप्पे र फेडेरिको भाल भेद्रेले गोल गरे। इन्टरका लागि कार्लोस अगुस्टोले 1 गोल फर्काए। अरू खेलमा एईके एथेन्सले लाक्स लिजलाई, एस्टन भिल्लाले क्लब ब्रुगलाई, बोरुसिया डटमण्डले भिल्लारियललाई, रियल बेटिसले लिललाई हराएको छ। चारभन्साङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। पहिरो खसेर थुनिएको कास्कीको किमरूङ खोलाको बहाव खुलेसँगै जोखिम घट्यो। दैलेखको भम्लु खोला क्षेत्रमा सुक्खा पहिरो, कर्णाली राजमार्ग अवरूद्ध। भोटेकोशी बाढ़ीपछि अहिलेसम्म 13,396 जनाको उद्धार। बाढ़ीबाट भएको क्षतिको यथार्थ मूल्यांकन गर्न अर्थमन्त्री वाग्लेको निर्देशन। नुवाकोटको देवीघाटमा सेनाले एक्रो ब्रिज जडानको काम अन्तिम चरणमा पुर्यायो। देवीघाट सहित आसपासका बस्तीमा आवत जावत सहज हुने। अमेरिकाले 5 इरानी तेल ट्याङ्कमा आक्रमण गरेपछि तनाव। जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानद्वारा क्षेप्यास्त्र प्रहार। र च्याम्पियन्स लीगमा म्यान्चेस्टर सिटी र रियल मड्रिडको विजयी शुरूआत।

0: रेडियो आदिखोला 105.4।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानोप्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 9842698145।
3: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
4: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डे एन्ड वाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आर्ट बिपी सोप।
3: मोबाइल नम्बर 9856054313 र 9841443482।
1: मूल्य होइन स्वास्थ्य रोजौं।
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
6: र मिर्दे करिडोर आदिको छेउमा
5: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 0363443031, मोबाइल 9856055331।
7: साथै एसडब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: यस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
0: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
0: मोबाइल 9849618921 र 9862439399
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो दुई चार दिन भइसक्यो एसी पनि चलेको छैन कहाँ जाने हो के गर्ने हो अत्तो पत्तो भएन
2: होइन के भयो र किन हल्लाखोर गरेको हो
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु किनेको पनि धेरै भएको छैन राम्रोसित कहाँ बनाउँछन् होला
2: ए कुरो त्यस्तो पो पिर नगर न विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र त्यहाँ गएपछि ढुक्क हुन्छ
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज वासिङ मेसिन एसी भ्याकुम क्लिनर इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ किचन चिम्नी टिभी इन्डक्सन चुलो राइस कुकर मिक्सर पनि उपलब्ध छ
2: स्याङ्जा सहित गुल्मी पाल्पाको रामपुर पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र वालिङ आठ नयाँ बजार लाइन राधे राधे चोकबाट 3 घर तल प्रोप्राइटर कृष्ण पाठक सम्पर्क मोबाइल 9855954963 9855554 र 9808447723
0: चा कस्तो सास गनाएको तिम्रो त
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास बनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
1: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
4: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
5: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
4: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
5: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
4: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364142446 मोबाइल 9855501119 र 9855533246

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपड़ा चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपड़ाहरू तथा अर्डर बमोजिमका कपड़ाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोस्टाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308।
2: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
3: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
2: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
3: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
2: ए हो र, तर ओल्डलिङ्कमा के के पाइन्छ नि?
3: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
2: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
3: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051। घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री, का लागि मोबाइल 9808235715 र 9805023051।

0: पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
0: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560 29440।

0: होइन, के भयो? किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जयसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भनेरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
3: फोन नम्बर 0364415002, मोबाइल 9850604502 र 9840651।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0364-41-258।
5: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
6: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ। अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
5: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
5: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
5: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
5: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
5: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
5: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
5: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
5: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
5: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
3: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर किरण गुरुङ। फोन नम्बर 0365900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: नेपाली कांग्रेस सेङ्जाको अनुरोध।
2: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेङ्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमान श्रेष्ठको स्वर्गारोहणको 45 औं पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही भदौ 25 गते,
2: समय बिहान 11 बजे,
1: स्थान हल पुतली बजार 1 सेङ्जा।
2: अनुरोधक नेपाली कांग्रेस सेङ्जा।
3: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
4: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
3: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
4: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
3: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
4: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
3: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
4: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
3: मोबाइल नम्बर 9806641870 र 9865494497।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
6: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नेछ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेन्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9855551271, 9468 32809 र 9855502071।

0: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चौरी घर का मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
6: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
7: यही भाद्र 27 गते शनिबारका दिन
6: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ झिलाउने, एलर्जी, डन्डीफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल, फोन 0364-41-006, मोबाइल 98560-55266।
7: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
8: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
9: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
8: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
9: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु। त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
8: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु। एकपटक सहकारीमा गएर बुझ्छु।
9: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
8: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
9: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
8: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
9: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
8: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
9: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
8: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
9: फोन 0364-46-600।
0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
10: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
10: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
0: हाम्रा सेवा तथा सुविधाहरू,
10: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
10: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
10: आईएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
4: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: प्रसन्न मेडिको फर्मा भिरगुट बैरघारीमा डाक्टर आउने सूचना।
1: यही भाद्र 27 गते शनिबारका दिन
0: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघा खोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल भर्ने, घाँटी दुख्ने, मिल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
1: साथै सोही दिन हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
1: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरगुट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9855627971 र 9847100867।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
3: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ, लड त सँगै जाम। कहाँ हो?
2: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
3: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
2: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
3: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
2: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडेमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि, मोबाइल 9855651068 र 9876707071।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो।
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलर कुखुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
3: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9470।
2: पर्वत जाने गेट, सहारा एग्रोभेट।
7: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
8: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
7: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साथीहरू गर्न पनि सजिलो होस्।
8: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
7: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
9: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
10: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
9: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
10: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
9: सुखको गहना दुःखको खजना।
10: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
9: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।

0: ए असरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मेटी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसआर, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501।
8: मिर्दी क्लिनिकमा डाक्टर आउने सूचना
9: यही भाद्र 27 गते शनिबारका दिन
8: हाट जोनी नसा तथा बाथ डाक्टर प्रदीप काफले आउँदै हुनुहुन्छ।
10: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोर्नी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ 6 मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 0364140087, मोबाइल 9864971740।
9: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाऊ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 9855309988।
2: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनु भयो क्या हो?
3: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
2: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
3: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
4: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
5: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनु पर्छ दिमाग।
5: आउनु होला, पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
4: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552

0: कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सटिङ फिटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैंकको ओरालोमा।
0: मोबाइल 9815546496।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
3: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
4: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-1183।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको चुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्ड लिङ्कमा के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: छिटो भनेको वर्ल्ड लिङ्क।

0: भन्दे जाको होइन, यो त 7.5 MHz मेगा हर्जको रेडियो आदि खोले रहेछ क्या हो।
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 MHz।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्गा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधेराधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469718921 र 98469399।
3: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 63 40 33 31। मोबाइल 98 55 55 331।
0: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
4: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
3: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
4: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
3: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरू मरमत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौँ।
4: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9856029440।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864221629 र 9864168251।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भाद्र 27 गते शनिबारका दिन हाडजोडी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर प्रथिन्त राज ओन्त आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, सलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
3: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
0: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, सिउ सिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
3: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन नम्बर 0364140051, मोबाइल 9856052049।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले ने कहिले नथुन्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेबी क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काफ्नो तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा फुक्स रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लोनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565866
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास नेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानोप्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको छ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ अरे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 9855631966
1: कार्यक्रम आटियो अरू तयारी पुरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
1: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
1: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501919 र 9856333246

0: सामाजिक सुरक्षा कोष का योगदान कर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
2: निशान फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा आउँदै हुनुहुन्छ।
3: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मनछटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरे, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क स्थान निशान फार्मेसी तल्लो वालिङ हस्पिटल, सो प्रोप्राइटर गीता तिवारी, फोन नम्बर 0364-41-63, मोबाइल 98-61-98-870।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
4: नौहेर, आज पनि आधा सामान त छोडिरहेको रहेछ, खै त पूजाको सामान?
5: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
4: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
5: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
4: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
5: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
4: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
5: मोबाइल नम्बर 98-467-21-380।
4: छ्या, कस्तो सास गनाएको तिम्रो त,
6: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
4: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
6: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
4: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
7: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
8: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
4: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 98-465-48-622 र 98-241-4049।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460-86005।
2: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 98560-30829।
3: वालिङ सिटी पोली क्लिनिकमा
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ।
3: डाक्टर आउने स्थान वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 मोड।
4: डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: सम्पर्क फोन नम्बर 063-441-5094, मोबाइल 98-560-32804, 98-472-48-699।
4: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
1: फोन 0 3 4 4 6 6 0।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
4: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
4: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
5: पर्वत जाने गेट, सहारा एग्रोभेट।
6: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
7: दिमाग हुनु पर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलर।

0: छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्ग्वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
1: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट पाइन्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट पाइन्ट पनि उपलब्ध छ।
0: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैङ्कको ओह्रालोमा।
1: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा गृह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिवार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
3: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
2: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
3: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
2: फोन 063-441-258।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
0: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
0: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
0: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
0: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
0: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
0: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
0: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
0: दाँत रङको वा मेटल को खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
0: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
0: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-590-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Nesne? Aile anlıyor öğrenim. Gün sorku, bari vajı satsa.
1: Es, tamayko saatma, jetu sunchadi pasal, pusal petrol pump nazikai raheko, department store sanga jodieko 5 gareta, kunako line, 615 jane bato tarpha. Vishwasilo, parpardo, ra akarshak design ka gargahana, kharid bikri garne thau.
0: Kino huncha, radio adi khola, 105 thoplo 4. Aapne khyal rakhnus, ai.
2: रेडियो आदिखुला 105 थुप्लु 4
3: पहिलो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दाबी नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयोर्कमा शुरू द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाडौँ खेल्दै नेपाल खबरमा अब पूरा खबर भदौ 10 गते भुटेकोशीमा बाढ़ी निम्त्याएको हिम पहिरो झर्नु अघि त्यहाँ असाधारण रूपमा उच्च तापक्रम देखिएको मौसम सम्बन्धी तथ्याङ्कको एक विश्लेषणले देखाएको छ हिम पहिरो झरेको ठाउँमा भदौ 5 गतेदेखि 10 गतेसम्मको औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुगेको बढ़ेको पाइएको छ तर बितेको 55 वर्षको मौसम सम्बन्धी तथ्याङ्क अनुसार हिम पहिरो झरेको ठाउँमा कहिल्यै पनि औसत तापक्रम 4 डिग्री सेल्सियस भन्दा माथि पुगेको थिएन अमेरिकाको क्यालिफोर्नियामा रहेको स्वतन्त्र अनुसन्धान संस्था वर्कले अर्थका प्रमुख वैज्ञानिक रोबर्ट रोहडेका अनुसार हिमनदी भत्किएर पहिरो झरेको क्षेत्रमा 20 शताब्दीको मध्यदेखि भदौ 5 देखि 10 अवधिमा रेकर्ड गरिएको औसत तापक्रम झण्डै 1.8 डिग्री सेल्सियसले बढ़ेको देखिन्छ उहाँका अनुसार 5200 मिटर उचाइमा औसत तापक्रम झण्डै 5 डिग्री सेल्सियस पुग्नु असाधारण मानिन्छ भने झण्डै 1.8 डिग्री सेल्सियस वृद्धि अझ डरलाग्दो अवस्था हो यद्यपि भदौ 5 देखि 10 त्यसम्मको उच्च तापक्रम र हिमनदी भत्किनु बीच प्रत्यक्ष सम्बन्ध भने अहिलेसम्म स्थापित भइसकेको छैन नेकपा एमालेले गएको वर्ष भदौ 24 भएको आगजनी तोडफोड र क्षति सुनियोजित योजनाको परिणाम भएको दावी गरेको छ भदौ 24 हिस्सा अघिल्लो दिन 23 गतेको घटनाको आवेग नरहेको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज निकाल्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख छ अघिल्लो वर्ष भदौ 24 भएको घटनाको एक वर्ष पूरा भएको अवसरमा आज एमाले अध्यक्ष ओलीले प्रेस विज्ञप्ति निकाल भदौ 23 गतेको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न समूहले घुसपैठ गरी हिंसात्मक बनाएको उहाँको दावी छ एमाले त्यस क्रममा 19 जना युवाको ज्यान गएको उल्लेख सहित श्रद्धांजलि तथा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट 19 युवाको ज्यान गएको एमालेको दावी छ एमाले भदौ 24 राष्ट्रपति भवन प्रधानमन्त्री निवास सिंहदरबार संसद भवन सर्वोच्च अदालत राजनैतिक दलका कार्यालय शहीद तथा अग्रजका स्मारक र सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी तथा तोडफोडलाई नेपालको इतिहासकै कालो अध्याय भनेको छ साथै विज्ञप्तिमा भदौ 23 शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसको लागि को को जिम्मेवार छन् भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरिएको छ यसैबीच नेपाली कम्युनिष्ट पार्टी नेकपाले गएको वर्ष भदौ 23 भएको नवयुवा आन्दोलन र त्यसपछि भदौ 24 भएको तोडफोड़ आगजनी तथा यससँग सम्बन्धित अन्य घटनाको निष्पक्ष र तथ्यमा आधारित छानबिन गर्न माग गरेको छ पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आज प्रेस विज्ञप्ति निकालेर भदौ 24 दिनलाई नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहासमा कालो दिनका रूपमा चित्रण गर्नुभएको छ साथै उहाँले सिंहदरबार संसद भवन राष्ट्रपति भवन सर्वोच्च अदालत राष्ट्रिय अभिलेखालय सरकारी तथा प्रहरी कार्यालय तथा राजनीतिक दलका कार्यालय र निजी सम्पत्ति आगजनी र लुटपाट गरिएको विषयमा छानबिन हुनुपर्ने बताउनु भएको छ उहाँले राष्ट्रिय मानवाधिकार आयोगले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न र निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानूनी कार्यवाही गर्न माग गर्नुभएको छ आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको 113 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ। राजनीति र साहित्यमा महत्वपूर्ण योगदान पुर्याएका कोइरालाको 1971 साल भदौ 24 गते जन्म भएको थियो। तत्कालीन राणा शासनको विरोधमा वहाँका पिता कृष्ण प्रसाद कोइराला सहित परिवार भारत निर्वासनमा जानु परेको थियो। भारत निर्वासनकै क्रममा राणा शासनको अन्त्य गर्न 2003 सालमा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो। प्रजातन्त्र स्थापनाको लक्ष्यसहित भएको आन्दोलन 2007 सफल भएको थियो। यो सफलतापछि मोहन शमशेरको नेतृत्वमा बनेको राणा कांग्रेस सरकारमा बीपी गृहमन्त्री बन्नुभयो। यस्तै 2015 सालको आम चुनावमा कांग्रेसले दुई तिहाई बहुमत प्राप्त गरेपछि उहाँ प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको हो। 2017 साल पुष एकमा तत्कालीन शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइराला लगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो। पछि नेता कोइराला संसदका प्रथम प्रमुख कृष्ण प्रसाद भट्टराई नेता गणेशमान सिंह लगायतलाई सुन्दरी जल बन्दी गृहमा सारियो। 2025 सालमा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त हुनुभएका कोइरालाले 8 वर्षसम्म भारतमा निर्वासित जीवन बिताउनुभयो। 2023 साल पुष 16 गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई उहाँ स्वदेश फर्कनुभयो। उहाँले त्यसबेला अप्नाएको मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक मानिन्छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान भावमा उपलब्ध गराउन सरकारको निर्देशन, आज सुन चाँदीको भाव घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261-596-617
1: मोबाइल 98550-6078 98550-6079 98511-62594 98510-5422-4
3: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले भुटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण तापक्रमको यस्तो अवस्था केही हजार वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको आपूर्ति असहज भएपछि जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साट्न र समान मूल्यमा उपलब्ध गराउन सक्ने सरकारले निर्देशन दिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उपभोक्ताको जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन सरोकारवालालाई निर्देशन दिनुभएको हो। बाढ़ी र सड़क अवरूद्ध लगायतका कारण आपूर्ति प्रणालीमा परेको असरलाई सहज बनाउन काठमाडौँ उपत्यकामा एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिण्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिएको वहाँको सचिवालयले जनाएको छ। आज सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,000 रूपियाँले घटेको छ। हिजो भाव बढ़ेर तोलामा 3,05,400 रूपियाँ पुगेको सुनको भाव आज घटेर तोलाको 3,02,400 रूपियाँमा झरेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसै गरी आज चाँदीको भाव पनि घटेको छ। चाँदी आज तोलामा 40 रूपियाँले घटेर तोलाको 4,750 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघको 81 महासभा अधिवेशन औपचारिक रूपमा शुरू भएको छ। संयुक्त राष्ट्रसंघीय महासभामा नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले अमेरिकाको न्यूयर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा अधिवेशनको उद्घाटन गर्नुभयो। अध्यक्ष रहमानले विश्वका विभिन्न क्षेत्रमा भइरहेको द्वन्द्व विकासका उपलब्धिहरू कमजोर र अस्थिर भएका तथा जलवायु परिवर्तनका असर समेत तीव्र रूपमा बढ़िरहेको बताउनु भएको छ। यी चुनौतीले बहुपक्षीयताप्रतिको विश्वासमा ठूलो दबाव सृजना गरेको वहाँको भनाइ छ। अन्तर्राष्ट्रिय संस्था र सामूहिक प्रयासप्रतिको विश्वासमा देखिएको कमीलाई संवाद सहकार्य र प्रभावकारी काम मार्फत सम्बोधन गर्नुपर्नेमा अध्यक्ष रहमानको जोड़ छ। 81 महासभाको मुख्य विषय विश्वास पुनर्स्थापना रूपान्तरण व्यवस्थापन सबैका लागि परिणाम दिने संयुक्त राष्ट्रसंघ तय गरिएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले द्वन्द्व विभाजन र आणविक तनावको जोखिम, गरीबी तथा असमानता, बढ़्दो जलवायु संकट, कृत्रिम बुद्धिमत्ताबाट सृजित अवसर तथा जोखिम र दिगो विकासका लक्ष्य हासिल गर्ने सुस्त प्रगतिलाई प्रमुख चुनौतीका रूपमा औल्याउनु भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलमा आज दुईवटा खेल हुँदैछन्। राष्ट्रिय खेलकुद परिषद राखेपको कवच हल त्रिपुरेश्वरमा आज हुने पहिलो खेलमा दिउँसो 4 बजे अन्नपूर्ण स्पाइकर किङ्स र खप्तर फाल्कन्स तथा बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाण्डौ रेड्सले खेल्दैछन्। यसअघि हिजो बेलुका भएको खेलमा काठमाण्डौले सगरमाथा स्मार्स लाई 3-1 हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएल विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल यही 28 गते हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सीमा बाढ़ी ल्याउने हिम पहिरो झर्नु अघि त्यहाँको तापक्रम असाधारण रूपमा बढ़ेको वैज्ञानिक विश्लेषण। तापक्रमको यस्तो अवस्था केही 1000 वर्षमा एकपटक मात्र हुन सक्ने विज्ञको भनाई। भदौ 24 हिंसा अघिल्लो दिनको घटनाबाट उत्पन्न आवेग नभएको एमालेको दावी। नवयुवा आन्दोलनमा दमन गर्नेमाथि छानबिन गर्न नेकपाको माग। आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपीको 113 जन्म जयन्ती। मेलमिलापको नीति आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक। संयुक्त राष्ट्र संघको 81 महासभा अधिवेशन न्यूयर्कमा शुरू। द्वन्द जलवायु परिवर्तन लगायतले ठूलो दबाव सृजना गरेका अध्यक्ष रहमानको भनाई। र एनबीएलमा आज अन्नपूर्ण र खप्तर तथा कर्णाली र काठमाण्डौ खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाण्डौमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गर्नुहोला।

0: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रेर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9800847723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटे छ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रुफ राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: हरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 BP चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 BP।
4: मोबाइल नम्बर 9856054313 र 9141443432।
0: मूल्य होइन स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 3 31, मोबाइल 98 55 3 31।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि, होइन? यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए, हामी भने जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने।
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
0: सम्पर्क फोन नम्बर 63 40 3 31 6 24।

0: access to all.
1: Walling City Polyclinic ma doctor aune suchana.
2: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते अस्पताल पोखराका पेट छाती मुटु सुगर प्रेसर थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर दम थाइरोइड लामो समय निको नभएको ग्यास्ट्रिक सास फेर्न गाह्रो हुने पुरानो दम पेट छाती मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
1: सम्पर्क फोन नम्बर 0364415094, मोबाइल 9857323804, 9472448690।
2: स्मरण रहोस् डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।

0: छोरी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
1: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्, शुद्ध सुन भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आर्ट भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
2: सम्पर्क मोबाइल नम्बर 9842525767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
6: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
6: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
5: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
6: मुटुको जाँच, ECG सेवा,
5: भाँचिएको हड्डी प्लास्टर सेवा,
6: डिजिटल एक्सरे सेवा,
5: चिरफार गर्ने,
6: थाइराइड जाँच,
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
6: सर्वसुलभ फार्मेसी सेवा।
5: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
6: फोन नम्बर 0364-41-087, मोबाइल 9849-71-71-40।
7: चा कस्तो सास गनाएको तिम्रो त?
8: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
7: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
8: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
7: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
6: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9241440029।
11: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
12: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
11: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
12: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
11: आजै सम्पर्क गर्नुहोस्।
12: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
11: सम्पर्क मोबाइल 9856309888।

0: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
1: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
0: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ चौबिसै घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ नौ भकुन्डे ठाडो लाइन, फोन नम्बर 0363412133।
4: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
4: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
4: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 0364142558।

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0638-90-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
3: सम्पर्क फोन नम्बर 0638-90-018, मोबाइल 98-40-51-56-35 र 98-137-69-611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
4: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
5: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
4: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
5: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
4: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
5: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
4: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
5: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
4: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
5: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
4: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
5: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
5: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
5: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
4: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: सुनिस न अहिले हाम्रो गर्नेमा 1 बजेको छ
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नु

नमस्कार नमस्कार नमस्कार अनि हार्दिक हार्दिक स्वागत गर्दछौं। साथमा सांगीतिक अभिवादन तत्याउँछौं। कार्यक्रम गाम्बिसिका भाका के सुन्दर चौतारीबाट अनि लेवाकालीन समयबाट कार्यक्रम गाम्बिसिका भाकाको पर्खाईमा प्रतीक्षामा रहनु भएका तमाम तमाम लोकगीत पारखीसँगै रेडियो पारखी मनहरूको पर्खाईको घड़ी मेटाउनका लागि सधैँको अवसरमा जस्तै आज पनि घड़ीले दिउँसोको एक बजाइसकेको छ अनि यहाँहरूको रेडियो सेट समक्ष उपस्थित भइसकेको कार्यक्रम गाम्बिसिका भाका यहाँहरूले साङ्जा जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। लेवाकालीन समयमा प्रस्तुत हुने कार्यक्रम गाम्बिसिका भाका साताको छ दिन अर्थात शनिबार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विस्तृत नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौं। आज हामी कार्यक्रम गाम्बिसिका भाकाको बुधबारी व्यवसायमा छौं। आजको सुन्दर व्यवसायमा रहेर हामी दोपहर समक्ष मेरो थाहा पुराना तीज गीत भाकाहरूलाई कार्यक्रममा स्थान दिनेछौ भन्दै अब भने कतै पनि ढिला नगरिकन कार्यक्रमको शुभारम्भमा दैलो उखार्छौ। अत्यन्तै सुमधुर खालको तीज गीत भाकाबाट सही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

आमाको खात आमाको काख होइन छ छोरीको मै छोरी अभागी रुन्छु यसैमा यसमा धेरै खालको भाका सँगै पुनः स्वागत गर्दछु कार्यक्रम रामजीका भाकामा त्यस गीत भाका दुवहर समक्ष जोडेका थियौं यही अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्नेछौ कार्यक्रम रामजीका भाकाको आजको सुन्दर व्यवसायी बुधबार व्यवसायमा रहेर अनि यस्तै सुमधुर खालका त्यस गीत भाकाहरूलाई कार्यक्रममा जोड्ने समर्कमा जुटिरहँदा यति बेला हामी अर्को भाका पस्किन्छौ सोही भाकासँगै त्यस गीत भाकासँगै हामी छोटो व्यापारिक विश्रामतर्फ लाग्नेछौ विश्रामपछि पुनः उपस्थित हुने नै छौ यहाँ भने हामीसँगै रहनुहोला।

0: स्कूल तथा अफिस का ड्रेस किने बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुल लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने, साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860408722। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौं।
3: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
4: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
3: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
4: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
3: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
5: अरे, फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा IPTV र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801523050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801523051। नेपाली कांग्रेस सेन्जाको अनुरोध।
7: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेन्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमान श्रेष्ठको स्वर्गारोहणको 45 पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
6: मिति यही भदौ 25 गते।
7: समय बिहान 11 बजे।
6: स्थान
7: अनुरोधक नेपाली कांग्रेस स्याङ्जा।
8: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
9: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
8: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
9: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
8: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
9: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
8: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
9: मोबाइल नम्बर 9847621380।
10: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
11: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
10: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
12: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
11: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
12: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ 8 मोड, पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364-41-246, मोबाइल 9560-50-119 र 9560-33-246।

हजुर, कार्यक्रमको क्रममा राखिएको यो छोटो व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौ। कार्यक्रम गाम्रेसीका भाग्यमा तपाईँहरू भर्खरै मात्र रेडियो खोल्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ साङ्गे जिल्लाको पहिलो आवाज सामुदायिक रेडियो आधी खोला FM 105.4 MHz। इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथै यहाँहरूले हामीलाई हाम्रो पात्रैबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। आज हामी बुधबारी व्यवसायमा छौं। बुधबारी व्यवसायमा रहेर पनि हामी तपाईँहरू समक्ष सुमधुर खालका भाकाहरूलाई कार्यक्रममा स्थान दिइरहेका छौं। विशेष गरी किसगीत भाकाहरूलाई कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। रेडियो बिलाको क्रममा हामी अर्को भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँ भने हामीसँगै रहनुहोला।

आहा टिकी आखो मेरो टला टला टलकनलाई अत्यन्तै सुमधुर खालको यो तीज गीत भाकासँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामदिशिका भाकामा। हामी आजकै सुन्दर व्यवसाय मुदुवारी व्यवसायमा रहेर यिनै अनि यस्तै सुमधुर खालका नयाँ तथा पुराना तीज गीत भाकाहरूलाई कार्यक्रममा स्थान दिँदै दिपहरूसँगै सहयात्रा गरिरहेका छौं। दिपहरू पनि कार्यव्यस्ततामा हुनुहुन्छ, फुर्सदी बेल समयमा जहाँ जे जस्तो अवस्थामा रहेर पनि हामीलाई सुनेर साथ दिइरहनु भएको छ यो विश्वास पनि राखेका छौं। यति बेलाको क्रममा हामी अर्को सुमधुर खालको तीज गीत भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

0: होइन के भयो किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको बन्द भएको भइछ।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
3: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
2: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी पन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364415002, मोबाइल 9850405002 र 9840501। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरल पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुथिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: प्रोप्राइटर मन्जु भण्डारी र

0: विमल भण्डारी, मंजू ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
1: सम्पर्क मोबाइल 9842698145।
0: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आर्ट मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आर्ट मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल क्लिनिकको ठ्याक्कै अगाडि। मोबाइल 9852651068 र 9673707071।

0: happiness to all.
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
2: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
2: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
2: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
3: रेडियो आदि खोला 105.4।
4: हजुर, कार्यक्रमको क्रममा राखिएको यस छोटो अनि अन्तिम व्यापारिक विश्रामसँगै पुनः स्वागत गर्दछौं कार्यक्रमका बुस्तिका भागमा। आजको सुन्दर व्यवसाय हामी बुधबारी व्यवसायमा रहेर पुराना तथा नयाँ देशगीत ग्राहकहरूलाई कार्यक्रममा जोड्दै तपाईँहरूसँगै सहयात्रा गर्दा गर्दै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरूमा आज रहेर यिनै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदा हुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समय अवधिभर सुनेर साथीन हुने सम्पूर्णमा पनि धेरै धेरै धन्यवादका शब्द व्यक्त गर्दै जाँदा जाँदै यहाँहरू समक्ष अर्को सुमधुर खालको भाका छोड्दै आजको सुन्दर बसाई बुधबार व्यवसायबाट म पनि विदा हुने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: रेडियो आदिपुरा 105.4
1: फ्रिज बिग्री र सब्जीहरु सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560954963, 98560551104 र 98028447723।
3: आहा, कति राम्रो सोफा हो, चिटिक्क परेको।
4: मेड इन बाबा फर्निचर हो नि, नामै काफी बाबा फर्निचर।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
5: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
5: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
6: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-6-91-004।
7: सम्पर्क मोबाइल 97-484-34-484।
8: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
9: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक
10: र मिर्दी करिडोर आदिको छेउमा
9: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98-55-55-331।
11: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निक्षेप संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निक्षेप संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0363 4141 6024।
3: वालिङ सचिवले क्लिनिकमा डाक्टर आउने सूचना।
4: हरेक महिनाको चौथो शनिबार गण्डकी मेडिकल कलेज जीएमसी पोखरा तथा नमस्ते हस्पिटल पोखराका पेट, छाती, मुटु, सुगर प्रेसर, थाइरोइड तथा दीर्घरोग विशेषज्ञ डाक्टर सरोज थापा आउँदै हुनुहुन्छ। उक्त दिन सुगर प्रेसर, दम, थाइरोइड, लामो समय निको नभएको ग्यास्ट्रिक, सास फेर्न गाह्रो हुने, पुरानो दम, पेट, छाती, मुटु सम्बन्धी जुनसुकै समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क गरी लाभ लिनुहुन अनुरोध गरिन्छ। डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
3: सम्पर्क फोन नम्बर 0363 4141 594, मोबाइल 9856 32 804, 9842 48 6900।
4: स्मरण रहोस्, डाक्टर आउने दिन हरेक महिनाको चौथो शनिबार।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज, जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
5: मोबाइल 9849 68921 र 9842 39399।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817682223।
3: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
4: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
3: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भए, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
4: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
5: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध।
6: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
5: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-78।
0: चिया कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
0: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
0: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
9: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
10: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
9: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
10: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
9: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
10: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
9: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
10: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
9: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
10: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
9: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
10: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
9: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
10: फोन 03744460।

0: नाक छोड़ी काम कान छोड़ी नाक बीमारले कहिले नछोड्नी भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोर्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 667
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साटफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
3: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
3: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
3: सुखको गहना दुखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
3: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250
4: ए आसरा किन बोलाको मलाई
5: हेर ना मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
4: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि हिँड
6: हाम्रा विशेषताहरू
4: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
6: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
4: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
6: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
4: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
6: रक्षा जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
4: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98-466-54-123 र 98-066-61-52
7: ए अंकल गालामा हात राखेर अध्याएर मुख लाएर बस्दै हुनुहुन्छ हैन के भएको छ र तपाईलाई
0: के हुन्थ्यो र नानी यही दाँतले त सताउँछ नि जहिले पनि दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु कहिल्यै सन्चो नहुने भयो मलाई त
7: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि
8: उपलब्ध सेवाहरू।
9: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
8: दाँत सफा गर्ने टल्काउने,
9: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
8: दाँतको जरासम्म सफा गरी भर्ने,
9: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
8: दाँतमा खोल राख्ने,
9: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
8: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: बच्चाहरूको दाँतको विशेष उपचार,
8: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
9: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
8: मोबाइल 9846021629 र 9841668251।
10: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
11: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
10: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
11: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
10: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
11: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
10: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
11: मुटुको जाँच, ECG सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने,
11: थाइराइड जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 0364-41-087, मोबाइल 9849-7071-47।

0: No! No! No!
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइस यो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86005।
3: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
4: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र?
3: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बैरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 98560-30988।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 98135-56496।
7: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
8: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
7: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
8: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
7: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
8: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
7: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
9: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
8: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना
1: यही भाद्र 27 गते शनिबारका दिन
0: छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर सुशील कार्की आउँदै हुनुहुन्छ। उक्त दिन जिउ चिलाउने, एलर्जी, डन्डीफोर, सेतो फुस्रो दाग, अनावश्यक कोठी आउने लगायत छाला सम्बन्धी विभिन्न समस्या भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ। साथै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0364140006, मोबाइल 9856555266।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
3: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
2: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको।

0: सुनि हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
1: यदि महिलाहरूमा बारम्बार गर्भफेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
2: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9817-69611।
2: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
3: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौ,
0: पानीको सही उपयोग गरौ, धाराको टुटी राम्रोसँग बन्द गरौ, जथाभावी पानी खेर नफालौ,
3: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौ,
3: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौ,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
3: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
3: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
3: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
3: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
3: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
4: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्ड लिङ्कमा के के पाइन्छ नि।
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
6: छिटो भनेको वर्ल्ड लिंक।

0: सुनो सुनो अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: त्यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदी खोला 105.4। आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो आदि खोला 105.4।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसुवा बाढ़ीले पारेको प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन, विपद व्यवस्थापनमा सरकारले गरेको कामको राष्ट्रपा सभापति लामी छानेको प्रशंसा, हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको दावी, नेपालको धेरैजसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई, बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील, विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जनका लागि आजदेखि सुझाव संकलन शुरू, भावी पुस्ताको भविष्यलाई केन्द्रमा राख्दै पाठ्यक्रम परिमार्जन गर्ने भनाई, भूटानमा हिमनदी र हिमतालको 24 घण्टा निगरानी, जलवायु परिवर्तनको जिम्मेवारी लिन र सुरक्षाका लागि सहयोग गर्न विश्व समुदायसँग आग्रह, र जापानमा कीर्तिमानी वर्षाका कारण एसियाली खेलकुदका खेलाड़ीलाई सुरक्षित ठाउँमा सारियो। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाहले 3 सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय छलफल शुरू गर्नु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका अनुसार यही भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीपछि सृजित परिस्थिति, समग्र खोज उद्धार राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उद्देश्यले प्रधानमन्त्री शाहले छलफल शुरू गर्नु भएको हो। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा प्रधानमन्त्री शाहले शुरूमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गर्नुभयो। प्रधान सेनापति सिग्देलसँगको छलफल लगत्तै प्रधानमन्त्री शाहले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि सभा अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। उपसमितिका सदस्यमा सांसद नरेन्द्र कुमार केरूङ, परशुराम तामाङ, डाक्टर पुष्पराज कण्डेल, लिमा अधिकारी, पुष्प चौधरी र सुशान्त वैदिक सदस्य रहनु भएको छ। सभापति डाक्टर कृष्ण हरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धित र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यादेश समेत दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्न कार्यादेश दिएको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद व्यवस्थापनमा सरकारले देखाएको तत्परताको प्रशंसा गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सभापति लामिछानेले उद्धार, उपचार र राहतका लागि सरकारले सम्पूर्ण शक्ति परिचालन गरेको दावी गर्नुभयो। परम्परागत राजनैतिक चश्माले हेर्न नहुने उल्लेख गर्दै उहाँले हवाई उद्धार र सुरक्षाकर्मीको परिचालन व्यवस्थित रहेको बताउनु भएको छ। यसैबीच भोटेकोशीमा आएको विनाशकारी बाढ़ीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने उहाँको भनाई छ। नेपाल जस्ता कम उत्सर्जन गर्ने देशहरूले नगरेको अपराधको सजाय भोग्नु परेको भन्दै उहाँले अब अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा जलवायु न्याय माग्नुपर्नेमा जोड़ दिनुभयो। प्रभावित क्षेत्रका बासिन्दाको अभूतपूर्व एकता र साहसको प्रशंसा गर्दै लामिछानेले बाढ़ी पीड़ितको पुनस्थापना र क्षतिपूर्तिका लागि सरकार गम्भीर हुनुपर्ने बताउनुभयो। प्यासिफिक एसिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रमण रद्द नगर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशुली नदी आसपासमा सीमित क्षेत्रमा मात्र केन्द्रित रहेकाले यसबारे पाटाले स्पष्ट पारेको हो। अहिले काठमाडौँ उपत्यका, पोखरा, अन्नपूर्ण तथा खुम्बु क्षेत्र, चितवन, लुम्बिनी र तराईका प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपत्तिको खबरले पर्यटकहरूमाझ डर र अनुल पैदा हुनु
स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट, ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न समेत आग्रह गरेको छ। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 परिमार्जनका लागि सरकारले देशभरबाट सुझाव तथा पृष्ठपोषण संकलन शुरू गरेको छ। पाठ्यक्रमलाई समय सापेक्ष, व्यावहारिक, जीवनोपयोगी र प्रभावकारी बनाउने उद्देश्यले फिल्ड स्तरबाट सुझाव लिन थालेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ। प्राध्यापक डाक्टर बालचन्द्र लुइटेलको समक्षतामा गठित राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जन कार्यदलका 7 टोलीले आजदेखि भदौ 30 गतेसम्म विभिन्न जिल्लामा पुगेर प्रत्यक्ष अन्तर्क्रिया गर्नेछन्। कार्यदल अन्तर्गतका 12 विषयगत समूहले 7 प्रदेशका 28 जिल्लामा पुगी शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक, विज्ञ तथा

0: स्कूल तथा अफिस का ड्रेस किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अरर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
2: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भाद्र 27 गते शनिबारका दिन हार्जोनी नसा तथा बाथ्र विशेषज्ञ डाक्टर प्रथेन्द्रराज ओन्त आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हार्जोनी नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामी सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै सोही दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिग्रानी पनि आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक गुठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, चिउचिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता।

0: रामलाल मल्ल फोन नंबर 0363-41-0151 मोबाइल 98-5-60-52-49
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
2: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
3: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
2: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
3: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा।

0: बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
0: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029866। पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: हामीले ब्यान्डविड्थ अनुसार मासिक रु 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: थप जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली वालिङ 8 मोड
1: फोन 0364142058।
2: प्रसन्न मेडिको फर्मा भिरकोट बैर घारीमा डाक्टर आउने सूचना।
3: यही भाद्र 27 गते शनिबारका दिन
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर मिलन श्रेष्ठ आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू कान पाक्ने, पी बग्ने, कान राम्रोसँग नसुन्ने, लामो समयसम्म रुघाखोकी लागिरहने, गन्ध थाहा नपाउने, नाकबाट पानी बग्ने, पुरानो पिनास, टाउको दुख्ने, टन्सिल बढ्ने, घाँटी दुख्ने, निल्न अप्ठ्यारो हुने, मुखमा घाउ खटिरा आउने जस्ता समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने, नसा तथा बाथरोग विशेषज्ञ डाक्टर प्रदीप काफले पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, फाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाट जोड्ने, नसा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न
3: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा भिरकोट वैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279071 र 9846100867।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भाद्र 27 गते शनिबार।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योगपीठको आडैमा सम्पर्क नम्बर 0364146696।
3: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
3: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं,
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
3: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
3: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
3: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364147769 र 0364142068।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
3: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।

0: सुनिए सुना अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 MHz।
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
3: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
4: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
3: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
4: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली खार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
1: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।
1: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
7: र मिर्दी करिडोर आदिको छेउमा
1: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-440-331, मोबाइल 98560-55331। साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
9: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
9: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
8: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
9: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
1: सम्पर्क फोन नम्बर 0363-441-6024।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9917162223।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्ड लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई, 6 राउटर, एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: ए अङ्कल, गालामा हात राखेर अध्ययारो मुख लाएर बस्दै हुनुहुन्छ, होइन के भएको छ र तपाईँलाई?
6: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। 2-4 दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अङ्कल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9864021629 र 9864168251।

0: पलङ लोभे टेबलहरू चाहिएको थियो, कहाँ पाइन्छ होला? हजुरलाई त केही चिन्ता नै छैन के?
1: किन चिन्ता लिनु त नि, भकुण्डेको बाबा फर्निचरमा अर्डर गरेर आइसकेको छु। बलियो, भरपर्दो, टिकाउ पनि हुने, ढुक्क छु म त।
0: बाबा फर्निचर, वालिङ दस भकुण्डे।
1: प्रोप्राइटर ओम शर्मा, मोबाइल 98560 31 966।
2: नाक छोडी कान, कान छोडी नाक, बिमारले नै कहिल्यै नछोड्ने भयो।
3: होइन ए दाई, बिमारले फेरि च्यापे कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
2: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
3: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न। लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560 85 6667।
4: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
4: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
4: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
4: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
5: मुटुको जाँच, ईसीजी सेवा,
4: भाँचिएको हड्डी प्लास्टर सेवा,
5: डिजिटल एक्सरे सेवा,
4: चिरफार गर्ने,
5: थाइराइड जाँच,
4: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
5: सर्वसुलभ फार्मेसी सेवा।
4: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087, मोबाइल 98-4-69-70-71-47।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङ आठ मोड, पेट्रोल पम्पको अगाडि।

0: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ। मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर, वालिङ बजार।
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 98460086005।

0: रहेका छन्।
1: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका दुई दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
1: फोन 0364 40 600।
2: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा। आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
2: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
3: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाच्छा सोरुम भिरकोट एक बयरघारी मेन रोड वालिङ 8 मोड़ वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 9856309888।
4: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
5: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
4: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
5: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ 8 मोड गरिमा ब्याङ्कको ओह्रालोमा।
4: मोबाइल 9815564696।
6: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
6: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
6: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
6: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
0: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ 8 स्याङ्जा फोन 0364405094।
8: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
9: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
8: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
9: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
10: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
9: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0364125133।

0: सुनोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको भुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोपराइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कुल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 9849618921 र 9862439399।
1: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान।
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।
5: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो, कति धेरै काम गर्न थियो गर्नै पाइएन।
6: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
5: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
6: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
5: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468328209 र 9856050271।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आर्ट बिपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि, कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो?
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855 51068 र 9673 70771।

0: Ritual.
1: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
2: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
1: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ भीआईपी टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
2: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान आठदेखि साँझ सात बजेसम्म सेवा प्रदान गरिनेछ
1: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन छ गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
2: हाम्रा सेवाहरू
1: दाँत तथा मुखको परीक्षण
2: दाँतको एक्सरे
1: दाँत सफा गर्ने
2: दाँत टल्काउने
1: मुख गनाउने समस्याको उपचार
2: दाँत रङको सिमेन्ट भर्ने
1: दाँतको जरेदेखिको उपचार
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
1: साधारण दाँत निकाल्ने
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
1: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
2: गिजाको शल्यक्रिया
1: कृत्रिम दाँत राख्ने
2: दाँत रङको वा मेटल खुर लगाउने
1: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
1: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आठ बीआईपी टोल राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ फोन नम्बर 0363590025 मोबाइल 9860478822 नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा के पर्यो त्यस्तो
4: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ
5: सुखको गहना दुःखको खजना
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
5: फोन नम्बर 0363-44-235 मोबाइल नम्बर 98-560-55-250

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: कार्यक्रम आटियो, अरू तयारी पुरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
2: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
2: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 98-560-50-119 र 98-560-33-246।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठ्यघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: सरा किन बोलाको मलाई?
3: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
2: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
4: हाम्रा विशेषताहरू:
2: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
4: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
2: मोत्र र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
4: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
4: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
2: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ, मिर्ती बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
5: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
6: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
5: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
7: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
5: दाँत सफा गर्ने टल्काउने,
7: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
5: दाँतको जरासम्म सफा गरी भर्ने,
7: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
5: दाँतमा खोल राख्ने,
7: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
5: बाङ्गो टिङ्गो दाँत मिलाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार,
5: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
7: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
5: मोबाइल 9460216629 र 9841868201।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062860 र 9847069386।
3: पर्वत जाने गेट, सहारा एग्रोभेट, वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
3: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
3: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
3: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
3: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
3: कोही कसैले पानीको पाइप काट्ने

0: ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडान को लागि आवश्यक कागजातहरू नगद रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
2: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
3: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुमित न अहिले हाम्रो गर्नेमा 6 बजे
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइन का गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला 105.4
3: रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: भोटेको सी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वोच्च गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
5: स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा चोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं।
3: नेपालको धेरै जसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालाबजारी बढ़ेको गुनासो। कार्यवाही गर्ने सरकारको चेतावनी।
6: जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छ नि त त्यही एमआरपीमा बेच्नु होला। एमआरपी भन्दा बढी बेच्न पनि कानूनी रूपमा दण्डनीय छ। हामीले कार्यवाही गर्नुपर्ने छ।
3: अत्यधिक तातो चिया वा कफीले अन्ननलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम।
4: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
7: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
8: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
7: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
8: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
7: तपाईँको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
8: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-261 596-617
7: मोबाइल 98550-6076 98550-6079 98511-62594 98510-5422
9: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी र कटाक्ष नगर्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै सभापति लामिछानेले शोक र पीड़ामा रहेका नागरिकको स्वाभाविक आक्रोशलाई सामाजिक सञ्जाल वा चोक चौतारोमा होच्याउने काम आजै र अहिले बन्द गर्न आग्रह गर्नुभयो। उहाँले विपदमा परेका नागरिकलाई दुर्व्यवहार गर्नेहरूमाथि कड़ा कार्यवाही गर्न सरकारसँग माग समेत गर्नुभएको छ। वक्तव्य मात्र जारी गरेर नपुग्ने भन्दै उहाँले राज्य पीड़ितको पक्षमा साँच्चै उभिन्छ भन्ने कुरा व्यवहारमै देखाउन सरकारले आग्रह गर्नुभयो। साथै उहाँले राष्ट्रपतिका कुनै पनि सदस्य वा पदाधिकारी नागरिकलाई होच्याउने वा साइबर बुलिङ गर्ने काममा संलग्न पाइए पार्टीले कड़ा कार्यवाही गर्ने चेतावनी दिनुभएको छ।
5: यही रोशनबाट म सरकार र दलका सम्पूर्ण शुभेच्छकहरूलाई एउटा गम्भीर अपील गर्न चाहन्छु। यो महाविपत्को समयमा सर्वस्व गुमाएका नागरिकको स्वाभाविक आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जाल वा शोक चौतारोमा तुच्छ टीका टिप्पणी र कटाक्ष गर्ने कार्य आजै र अहिलै बन्द गरौं। पीड़ामा रहेका नागरिकमाथि कतैबाट यस्ता अमानवीय दुर्व्यवहार भएका छन् भने राज्य साँच्चीकै निर्मम छ र पीड़ितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला।
3: सभापति लामिछानेले नागरिकको आक्रोश सुन्नु र उनीहरूको आँसु पुछ्नु नै साँचो राज्य सत्ता भएको भन्दै विपदमा परेकाहरूको आँसु पुछ्न र आशा बगाएका प्रति कटाक्ष गर्नलाई कार्यवाही गर्न आग्रह गर्नुभयो। उहाँले भोटेको सीमा आएको बाढ़ी र त्यसले पारेको क्षति सामान्य विपद मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको गम्भीर असर भएको उल्लेख गर्नुभयो। सभापति लामिछानेले हिमाली क्षेत्रलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने माग राख्नुभयो। विश्वव्यापी हरित गृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगर्ने भए पनि त्यसको अत्यधिक मूल्य नेपालले चुकाउनु परेको भन्दै उहाँले अन्तर्राष्ट्रिय मंचमा जलवायु न्यायका लागि दबाव बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले भोटेकोशी बाढ़ीबाट भएको क्षतिलाई अन्तर्राष्ट्रिय सहायता र हानी तथा नोक्सानी कोष मार्फत न्यायोचित सहयोग पाउन सरकारले कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिनुभयो। साथै पीड़ितहरूलाई तत्काल राहत पुनर्स्थापना र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उहाँको भनाइ छ।
4: यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात संचालन र पुनस्थापनाका कामलाई तीव्रता दिन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज राष्ट्रपति भवन शीतल निवासमा परराष्ट्र मन्त्री र पूर्वाधार विकास मन्त्रीसँग छुट्टा छुट्टै छलफल गर्दै उहाँले क्षतिग्रस्त संरचनाको पुननिर्माण अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ़ाउन जोड़ दिनुभयो। सड़क यातायात संचालनमा नेपालको क्षमताले नभ्याए ठूला बेली ब्रिज निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिन तथा जलवायु परिवर्तनका कारण नेपालले बेहोरेको क्षतिको क्षतिपूर्ति पाउन अन्तर्राष्ट्रिय मंचमा आवाज उठाउन पनि उहाँले सुझाव दिनुभयो। जवाफमा मन्त्रीद्वयले दशैं अघि नै सड़क यातायात संचालन गर्ने र प्रभावितका लागि अस्थायी टहरा निर्माण सम्पन्न गर्ने गरी दिनरात काम भइरहेको जानकारी गराउनु भएको छ। साथै लामो बेली ब्रिजका लागि मित्र राष्ट्रहरूसँग आग्रह गरिसकिएको र सामग्री आउने क्रममा रहेको उहाँहरूले बताउनुभयो।
3: रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धारको काम चलिरहेको छ। अहिलेसम्म 1367 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। भेटिएको शवमध्ये 102 जनाको मात्रै पहिचानपछि आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 13,646 जनाको उद्धार भएको छ। उद्धार गरेका मध्ये 3,628 जनाले रसुवा, नुवाकोट र धादिङका 39 होल्डिङ सेन्टरमा आश्रय लिइरहेका छन्। अझै 5,132 जना सम्पर्कविहीन रहेका प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनर्स्थापना लगायतका कामलाई तीव्रता दिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
4: यस्तै प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढ़ीबाट अर्थतन्त्रमा पारेको प्रभाव विश्लेषण एवं जलवायु वित्तसँग सम्बन्धित अध्ययन तथा विश्लेषण गर्ने भएको छ। प्रतिनिधि सभा अर्थ समितिको आज सिंहदरबारमा बसेको बैठकले अध्ययन तथा विश्लेषण गर्न सांसद सुशील खड्काको संयोजकत्वमा 7 सदस्यीय उपसमिति गठन गरेको छ। समितिका सभापति डाक्टर कृष्णहरि बुढाथोकीले उपसमितिले रसुवा बाढ़ीसँग सम्बन्धी र जलवायु वित्त सम्बन्धी अध्ययन गरी असोज 2 गतेभित्र प्रतिवेदन पेश गर्नका लागि कार्यदेश दिएको बताउनुभयो। उहाँले उपसमितिले रसुवा बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र जलवायु वित्त सम्बन्धी विषयमा अध्ययन गर्ने कार्यदेश दिएको जानकारी दिनुभयो। बैठकमा अर्थ सचिव घनश्याम उपाध्यायले सरकारले रसुवा बाढ़ीपछि प्रभावित अर्थतन्त्रको पुनरुत्थानका लागि विभिन्न प्याकेज र अन्तर्राष्ट्रिय सहयोग परिचालन अघि बढ़ाएको बताउनुभयो। यस्तै राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले 1-4 महिनाभित्र प्रारम्भिक पुनर्वहाली सम्पन्न गर्ने योजना रहेको बताउनु भएको छ। बैठकमा सांसदहरूले 3 तहका सरकारबीच समन्वयको कमी भएको, होल्डिङ सेन्डर अस्तव्यस्त रहेको र पूर्व तयारी फितलो भएको भन्दै आलोचना गरेका छन्।
3: यसैबीच बाढ़ीबाट प्रभावित भई विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बस्दै आएका परिवारका लागि सरकारले अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण शुरू गरेको छ। बाढ़ी प्रभावितको आवश्यकता र इच्छा अनुसार अस्थायी वा आवासको व्यवस्था गर्ने उद्देश्यले शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण थालेको हो। सर्वेक्षणमा प्रभावित परिवारको विवरण, घर पूर्ण वा आंशिक रूपमा क्षति भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको संख्या, सरकारी सहयोगमा अस्थायी आश्रय लिने वा भाडामा बस्ने परिवारको रूचि, जग्गाको उपलब्धता, स्थानान्तरणका सम्भावित विकल्प तथा खानेपानी र सरसफाई जस्ता आधारभूत आवश्यकताबारे जानकारी संकलन गरिनेछ। प्रमुख इन्जिनियर घिमिरेका अनुसार एक हप्ताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारको सर्वेक्षण सम्पन्न गर्ने लक्ष्य रहेको छ। त्यसपछि होल्डिङ सेन्टर बाहिर रहेका बाढ़ी प्रभावित परिवारको पनि त्यही फारम मार्फत आवश्यकता मूल्यांकन गरिनेछ। सर्वेक्षणबाट प्राप्त विवरणका आधारमा प्रभावित परिवारको वास्तविक आवश्यकता पहिचान गरी अस्थायी आवास व्यवस्थापन तथा आउँदो पुनर्स्थापना योजना कार्यान्वयन गर्न सरकारलाई सहयोग पुग्ने अपेक्षा छ।
4: शिक्षा विभागले भोटेको सीमा गएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित पालिका र विद्यालयहरूलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा बाढ़ीका कारण प्रभावित विद्यार्थीमा भय, त्रास, तनाव तथा अन्य मनोसामाजिक असर पर्न सक्ने भएकाले नियमित पठन पाठन शुरू गर्नुअघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरिएको छ। विभागले सम्बन्धित विद्यालय तथा स्थानीय तहलाई स्वास्थ्य संस्था र स्वास्थ्य कर्मीसँग समन्वय गरी विद्यार्थीहरूको मनोसामाजिक अवस्था पहिचान गर्न अनुरोध गरेको छ। आवश्यकता देखिएमा विद्यार्थीहरूलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराई उनीहरू नियमित कक्षा सञ्चालनका लागि तयार भएको सुनिश्चित गर्नुपर्ने विभागको भनाइ छ। विद्यालय, स्वास्थ्य संस्था तथा अन्य सरकारवाला निकायबीच आवश्यक समन्वय गरी प्रभावित विद्यार्थीको शैक्षिक तथा मनोसामाजिक अवस्थालाई प्राथमिकतामा राखेर काम गर्न विभागले निर्देशन दिएको हो।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा बढ़िरहेको अभाव र मूल्य वृद्धिको अनुगमन बारे गरेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
12: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
16: फोन 056-494-333-493-555।
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन, विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टिक्का टिप्पणी नगर्न आग्रह, बाढ़ी प्रभावितको तत्काल व्यवस्थापन, सड़क यातायात सञ्चालन र पुनर्स्थापनाका कामलाई तीव्रता दिन सरकारलाई राष्ट्रपति पौडेलको ध्यान आकर्षण, भोटेकोशी नदीमा विनाशकारी बाढ़ी आएको आज 15 दिन खोज तथा उद्धारको काम चल्दै लगायतका खबर प्रस्तुत गर्यो।
4: पेसिफिक एशिया ट्राभल एसोसिएशन पाटाले नेपालको धेरैजसो पर्यटकीय क्षेत्र पूर्ण रूपमा सुरक्षित रहेको भन्दै विदेशी पर्यटकलाई आफ्नो नेपाल भ्रमण तालिका रद्द नगर्न आग्रह गरेको छ। बाढ़ी पहिरोको समाचारका कारण अन्तर्राष्ट्रिय क्षेत्रमा सिंगो नेपाल नै जोखिममा परेको भन्ने गलत छाप परेको भन्दै संस्थाले भ्रममा नपर्न अपील गरेको हो। भदौ 10 गते आएको बाढ़ी मुख्यत भोटेकोशी र त्रिशूली नदी आसपासका सीमित क्षेत्रमा मात्र केन्द्रित रहेको पाटाले स्पष्ट पारेको छ। अहिले काठमाडौँ उपत्यका पोखरा अन्नपूर्ण तथा खुम्बु क्षेत्र चितवन लुम्बिनी र तराईका मुख्य पर्यटक गन्तव्यहरू पूर्ण रूपमा सहज र सुरक्षित अवस्थामा रहेको पनि पाटाको विज्ञप्तिमा भनिएको छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशका मुख्य आन्तरिक उडानहरू पनि नियमित सञ्चालनमा रहेका छन्। प्राकृतिक विपदको खबरले पर्यटकमाझ डर र अन्योल पैदा हुनु स्वाभाविक भए पनि प्रभावित भूगोल सीमित रहेकाले नेपालको पर्यटन क्षेत्र स्वागतका लागि तयार रहेको पाटाको भनाई छ। पाटाले अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र पर्यटकहरूलाई आधिकारिक सूचनाका आधारमा मात्र निर्णय लिन र ढुक्क भएर नेपाल भ्रमणमा आउन आग्रह समेत गरेको छ। अन्तर्राष्ट्रिय संचार माध्यममा आएका समाचारका आधारमा प्रभावित नभएका गन्तव्यको भ्रमण समेत रद्द हुन थालेको भन्दै पाटाले आफ्ना सदस्यहरूलाई नेपाल सम्बन्धी वेबसाइट ट्राभल एडभाइजरी र भ्रमण प्याकेजमा दिइने सूचनाको समीक्षा गर्न आग्रह गरेको छ।
3: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चरम अवस्थामा पुगेको छ। कयौं दिनसम्म लाइन बस्दा पनि ग्यास नपाएको उपभोक्ताहरूले बताएका छन्। एक सिलिण्डर ग्यासको 3,000 रूपियाँसम्म तिर्नु परेको र त्यो पनि सहज रूपमा नपाएको उपभोक्ताको गुनासो छ। साउनको शुरूदेखि नै अभाव शुरू भएकोमा पछिल्लो समय पृथ्वी राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा ग्यास अभाव चरम अवस्थामा पुगेको हो। यसैबीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा देखिएको समस्याको दीर्घकालीन समाधानका लागि नेपाल ऑयल निगमले आफ्नै मातहतमा ग्यास उद्योग खोल्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै मन्त्री कुमारीले 58 निजी ग्यास उद्योग रहे पनि निगमलाई सहयोग नगरेकाले आपूर्ति सहज हुन नसकेको गुनासो गर्नुभयो। ग्यास उद्योग सम्बन्धी कानून संशोधन गर्दा कर्मचारी तन्त्रबाट अपेक्षित सहयोग नपाएको उहाँको भनाइ छ। कालो बजारी नियन्त्रणका लागि आवश्यकता अनुसार कानून संशोधन र बजार अनुगमन गर्न उहाँले मन्त्रालयलाई निर्देशन दिनुभएको छ।
4: यसैबीच चाडपर्व नजिकै गर्दा देशको आपूर्ति श्रृंखला प्रभावित हुन थालेको छ। एकातिर पृथ्वी राजमार्गको धादिङको कृष्णभीरमा सड़क अवरूद्ध हुँदा काठमाडौँ उपत्यकामा आपूर्तिमा समस्या छ भने अर्कोतिर रसुवागढ़ी केरिङ र तातोपानी नाका बन्द भएपछि रोकिएका कन्टेनरलाई कोर्ला नाकाबाट भित्र्याउन थालिएको छ। घुमाउरो बाटोको कारण देखाएर बजारमा सबैजसो उपभोग्य वस्तुको भाव असाग्ली बढ़ेको छ। अहिले देखिएको सड़क तथा सीमानाका अवरोध लामो समय कायम रहे आपूर्ति श्रृंखलामा थप दबाव पर्न सक्ने चिन्ता छ। यस्तो बेला कालोबजारी बढ़छ। कालोबजारी हुन नदिन अनुगमनको काम कसरी भइरहेको छ भनेर साथी सम्झना महर्जनले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किरातीसँग कुराकानी गर्नुभएको छ।
6: अब हामीले पनि हेरिरहेका छौँ, अब हामीले काम भनेको चाहिँ अनुगमन मात्रै भएकोले गर्दाखेरि मूल्य वृद्धि पनि हामीले अब त्यो नियन्त्रण गर्ने भन्दा पनि हामी चाहिँ अब बिक्री वितरण चाहिँ तोकेको मूल्यमा पाएको छ कि छैन भन्ने एउटा कुरा हेर्छौँ, र अब जसले वितरण गर्ने हो उहाँहरूले सहज रूपमा वितरण गर्दाखेरि अब ठगिएको विषयलाई हामीले हेर्ने हो। कतै त्यो व्यापारीहरूले पसलेहरूले चाहिँ गलत मेयरले अब बढी मूल्यमा बेचेको छ भने उहाँलाई कारवाही पनि गर्ने हो हाम्रो काम होइन। ग्यास र चिनीमा अलिकति समस्या चाहिँ यतिखेर आपूर्ति व्यवस्थामा थोरै समस्या र ढुवानी समस्याले गर्दाखेरि देखिएको छ भन्ने चाहिँ हामीले हाम्रो बजार अनुगमनबाट निष्कर्ष निकालेका छौँ।
16: ग्यास त पाउनै छाडेको अवस्था पनि छ, सबैतिर पसलहरूमा हेर्ने हो भने रित्तो सिलिण्डर नै उपलब्ध छ भनेको अहिले जुन यातायातको समस्या मात्र एउटा कारक हो कि यो आपूर्तिमै समस्या देखिएको छ त? अहिले यहाँको निगरानीमा के देखियो?
6: हाम्रो निगरानीमा नेपाल आयल निगम कर्पोरेसनसँग हामीले समन्वय गर्दाखेरि उता आयात गर्ने विषयमा चाहिँ आपूर्तिमा अलिकति त्यस्ता समस्या देखिएको छैन, आपूर्ति भइरहेकै छ। तर यो पहिला चाहिँ अलिकति हाफ सिलिन्डरबाट फुल सिलिन्डरमा ल्याउँदाखेरि वितरण प्रणाली व्यवस्थापकीय समस्या देखिएको भन्ने हामीले अनुभूत गर्यौं। सबैको घरमा सुरुमा हाफ सिलिन्डर थियो, पछि उहाँहरूलाई फुल सिलिन्डर बनाउनको लागि आफ्नोमा भएको घर सबै सिलिन्डरलाई चाहिँ फुल बनाउने भन्ने उद्देश्यले सबै एकैचोटि मार्केटमा सिलिन्डर निस्किँदाखेरि चाहिँ एकैचोटि अभाव जस्तो भयो, र पछिल्लो समयमा फेरि यो विपदले अलिकति बाटोमा समस्या भएपछि ढुवानी नआउँदाखेरि पनि काठमाडौँमा यतिखेर चाहिँ ग्यास अभाव देखिन्छ। तथापि अब बाटोबाट वैकल्पिक मार्गबाट पनि अब ग्यास लिइरहेको छ। त्यो एनओसीको रिपोर्ट अनुसार चाहिँ 3 दिनमा 88,000 भन्दा बढी सिलिन्डरहरू चाहिँ भित्रिसकेकोले गर्दाखेरि भोलि पर्सिदेखि चाहिँ त्यस्तो समस्या नहुने भन्ने चाहिँ जानकारी दिएको छ। हाम्रो अनुगमन गर्दा पनि तपाईँले भनेको जस्तै खाली खाली छ, डिपोहरू जति आउँछ उहाँहरूले तुरुन्तै एक घण्टा या दुई घण्टा भित्र नै बिक्री गरिहालेको अवस्था पनि हामीले प्रत्यक्ष रूपमै देखेका पनि छौँ।
16: अब चिनीको सन्दर्भ चाहिँ के हो? चिनी चाहिँ एकै किलोमा 20-30 रुपियाँ बढेको देखिन्छ बजारमा होइन।
6: यो चिनीको समस्या चाहिँ अब यो अलिकति हाम्रो उत्पादनसँग पनि जोडिन्छ। हाम्रो वार्षिक खपत चाहिँ हामीले चिनीको विश्लेषण पनि गर्छौँ, हामी हरेक महिना पनि गर्छौँ। अहिले हाम्रो छुट्टै विभागमा चाहिँ त्यही चिनीको मूल्य विश्लेषण र आपूर्ति व्यवस्थामा कसरी यस्तो भयो त भन्दाखेरि सामान्य एउटा अध्ययन गर्दाखेरि त्यसमा चाहिँ अहिले आन्तरिक हाम्रो वार्षिक खपत चाहिँ लगभग 3 लाख मेट्रिक टन रहेछ, तर त्यसमा आन्तरिक उत्पादन 1,90,000 मेट्रिक टन जति र अपुग भनेको 1,00,000 मेट्रिक टन 1,10,000-1,20,000 मेट्रिक टन चाहिँ हाम्रो आयात गर्नुपर्ने। पहिला ल्याएको स्टकहरू सकिँदै जाँदा र यो दशैं तिहार लाग्दै गर्दाखेरि अलिकति स्टक कम भएपछि चाहिँ बजारमा मूल्य जति पुरानो छ त्यो चाहिँ अलिकति बढीमा बेच्ने व्यवसायहरूको त्यो ध्याय देखियो र हामीले उहाँहरूलाई सकेसम्म त्यस्तो नगर्न अनुरोध पनि गरेका छौँ, कारवाही पनि एक दुई ठाउँ गरेका छौँ। भर्खरै अब खाद्य व्यवस्था कम्पनी लिमिटेड र साल ट्रेडिङलाई त्यो एउटा अनुमति प्राप्त गरिसक्नु भएको छ चिनीको आपूर्तिको लागि, थप चिनीको आपूर्तिको लागि ल्याइसकेपछि चाहिँ यो चिनीको समस्या पनि नहुने भन्ने चाहिँ हामीले जानकारी लिएका छौँ।
16: अब यो चाडपर्व नजिकै गर्दा अत्यावश्यकीय सामान चाहिँ उपलब्धता, त्यसको मूल्य लगायतकामा विभिन्न समस्याहरू आइरहेको छ होइन। व्यापारीहरूलाई चाहिँ यहाँले विशेष सुझाव चाहिँ के दिनुहुन्छ यतिखेर?
6: उहाँ आफै पनि एउटा उपभोक्ता हुन्छन्, एउटाको व्यवसाय भयो भने अर्कोको उपभोक्ता भएकोले गर्दा हामी सबै उपभोक्ता हो। त्यसले गर्दा उपभोक्ताले चाहिँ तोकेको मूल्यमा तोकेको गुणस्तरको वस्तु तथा सेवाहरू सहजमा प्राप्त गर्नु उसको दायित्व पनि हुन्छ, अधिकारै हो। तसर्थ अहिलेको विषम परिस्थिति अब विपद पनि छ, अर्को चाहिँ चाडपर्व पनि आइरहेको अवस्था, उहाँहरूलाई अब त्यो कालो बजारीको रूपमा कृत्रिम अभावको रूपमा चाहिँ कहिले पनि नगर्नु, किनभने यसले हामीलाई पनि अप्ठ्यारो छ यतिखेर, काम कारवाही गर्नुपर्ने पनि देखिएको छ। पहिला जुन मूल्यमा उहाँहरूले खरिद गरेर ल्याउनु भएको त्यसैको मूल्यको आधारमा उहाँहरूले एमआरपी राखेको हुन्छन् र त्यही एमआरपीमा बेच्नु होला। एमआरपी भन्दा बढी बेच्न पनि अब अहिले कानूनी रूपमा दण्डनीय छ, हामीले कारवाही गर्नुपर्ने छ।
3: उहाँ हुनुहुन्थ्यो वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक अनिल किराती। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बाढी र डुबानबाट बच्न के गर्ने?
18: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
17: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
18: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यस्तो प्रयोग गर्न सबैलाई जानकारी गराउ।
17: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
18: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो, डिश हो खुशीको कनेक्शन।
1: कृषि मन्त्र नार्क सँग
2: बाढीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
3: उज्यालो रेडियो नेटवर्कबाट देशभरि विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन लगायतका मुख्य प्रशासनिक निकायमा आगजनी एवं सत्ता फेरबदलको आज 1 वर्ष पूरा भएको छ। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन शुरू भएकामा 24 गते देशव्यापी आगजनी र तोडफोड़ भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुभएको थियो। त्यसदिन प्रधानमन्त्री सहित मन्त्रीहरू हेलिकप्टर चढ़ेर भाग्नु परेको थियो। अघिल्लो वर्षको घटनालाई सम्झदै प्रमुख राजनैतिक दलहरूले भिन्दा भिन्दै प्रतिक्रिया दिएका छन्। नेपाली कंग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएका घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नु भएको छ। एक भिडियो सन्देशमा सभापति थापाले भदौ 24 गते आफ्नो घर समेत जलेको स्मरण गर्दै त्यस दिनको आफ्नो व्यक्तिगत पीड़ा भन्दा घटनामा ज्यान गुमाएका र घाइते भएका युवाको पीड़ा ठूलो रहेको बताउनु भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ 24 गतेको आगजनी र आक्रमणलाई देशलाई सर्वसत्तावाद र अराजकतामा पुर्याउने सुनियोजित योजनाको संज्ञा दिँदै राज्य दोहनका दोषीलाई कड़ा कार्यवाही हुनुपर्ने बताउनु भएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले युवाहरूको असन्तुष्टि जायज भए पनि 24 भदौमा भएको तोड़फोड र लुटपाड प्रतिक्रान्तिकारी विध्वंस भएको भन्दै यसलाई इतिहासकै कालो दिन भन्नुभएको छ। आज प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदले शान्तिपूर्ण प्रदर्शनमा हिंसा मिसाउने घुसपैठिया र आगजनीका मुख्य योजनाकारको निष्पक्ष उच्चस्तरीय छानबिन गरी कार्यवाही गर्न समेत माग गरेका छन्।
3: ललितपुरको सादोबाटामा रहेको एन्फा कम्प्लेक्स परिसरमा निर्मित जेएनजी शहीदहरूको शालिक र स्मृति पार्कको अनावरण कार्यक्रम स्थगित भएको छ। शहीदका परिवारजनले निर्माण गरेका शालिकहरूमा शहीदको अनुहार मेल नखाएको भन्दै तीव्र असन्तुष्टि जनाएपछि आज हुने भनिएको उद्घाटन कार्यक्रम स्थगित भएको हो। गएको वर्ष भदौ 23 र 24 गतेको आन्दोलनमा ज्यान गुमाएका 45 जना शहीदको सम्झनामा अन्तरिम सरकारको निर्णय अनुसार पौड़ी पोखरी परिसरको 2 रोपनी जग्गामा पार्क र शालिकहरू निर्माण गरिएको थियो। कार्यक्रममा गृहमन्त्री सुदन गुरूङ, पूर्वधारमन्त्री सुनिल लम्साल लगायतका नेताहरू पार्क उद्घाटनका लागि पुगिसक्नु भएको थियो। तर औपचारिक अनावरण अघि पर्दा उघारेर हेर्दा 24-25 वर्षका युवाको शालिक 45 वर्षका जस्ता देखिने बनाएको र काममा गम्भीर हेलचेक्राई भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका थिए।
4: सर्वोच्च अदालतले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा विरूद्ध दायर रिट निवेदन खारेज गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले रिट खारेज गरेसँगै जबराले पेन्सन पट्टा लगायतका सुविधा पाउने बाटो खुलेको छ। का कारण निलम्बित अवस्थामै अवकाश पाएका जबराले अहिलेसम्म पेन्सन भट्टा लगायत कुनै सुविधा पाउनु भएको थिएन। अन्तरिम आदेशका कारण जबरा अहिलेसम्म निलम्बित अवस्थामै हुनुहुन्थ्यो। यससँगै जबराले पूर्व प्रधान न्यायाधीशका रूपमा पाउने पेन्सन पट्टा लगायतका सुविधा प्राप्त गर्ने बाटो खुलेको हो। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, सारंगा सुवेदी र विनोद शर्माको संवैधानिक इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो।
3: गैरातीको भूकम्पले उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिकामा 2 वटा संरचनामा आंशिक क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार लोमानथाङ क्षेत्रलाई केन्द्रबिन्दु बनाई गैराती गएको 5.3 म्याग्निच्युडको भूकम्पले लोमानथाङ 3 फुवा गाउँको एक घरको छत्र पर्खाल भत्किएको छ। ढुंगा र माटोले निर्मित घरमा मानिस नबस्ने भएकोले मानवीय क्षति भने नभएको प्रहरी नायब परीक्षक रामचन्द्र तिवारीले बताउनुभयो। भूकम्पका कारण उपल्लो मुस्ताङमा ठूलो परकम्प महसुस भएको थियो। प्रहरीका अनुसार भूकम्पबाट लोमानथाङ 5 लोमानथाङमा रहेको छोदे गुम्बाको बाहिरी पर्खाल समेत भत्किएको छ। भूकम्पको धक्का महसुस भएपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा घर बाहिर बसेका थिए।
4: नेपाल दर्पणमा अब विदेशको खबर। बेलायतमा भएको अनुसन्धानले धेरै तातो चिया र कफी जस्ता पेय पदार्थहरू नियमित पिउँदा अन्न नलीको क्यान्सरको जोखिम बढ़न सक्ने देखाएको छ। अनुसन्धानकर्ताहरूले झण्डै 10 लाख मानिसमा गरिएको यो अध्ययन यस क्षेत्रमा अहिलेसम्मको सबैभन्दा ठूलो भएको बताएका बीबीसीले जनाएको छ। मनतातो चिया र कफी पिउनेहरूको तुलनामा अत्यधिक तातो पेय पदार्थ पिउनेहरूमा क्यान्सरको जोखिम झण्डै 3 गुणा धेरै रहेको अध्ययनले पत्ता लगाएको छ। यद्यपि विशेषज्ञहरूले यस प्रकारको क्यान्सर हुने सम्भावना निकै कम हुने कुरामा जोड़ दिएका छन्। अनुसन्धानले 65 डिग्री सेल्सियस वा त्योभन्दा धेरै तापक्रम भएको कुनै पनि तरल पदार्थलाई अत्यधिक तातो र सम्भावित रूपमा हानिकारक भनी वर्गीकरण गर्छ। 9,77,282 जना मध्ये उमेर समूहका पुरूष तथा महिला सम्बन्धी तथ्याङ्क अनुसार दैनिक 6 वा त्योभन्दा धेरै तातो पेय पदार्थ पिउँदा पनि जोखिम बढ़ाउँछ। कितलीमा पानी पूर्ण रूपमा उमालिसकेपछि तुरन्तै तयार पारिएको चियाको तापक्रम झण्डै 100 डिग्री सेल्सियस अर्थात पानीको उम्लने बिन्दु रहन्छ। यसलाई कपमा खन्याएपछि तापक्रम घटेर झण्डै 90 वा 95 डिग्री सेल्सियसमा झर्छ। पेय पदार्थ सुरक्षित तापक्रममा नआउन्जेल केही मिनट पर्खनुपर्ने अध्ययनले सुझाव दिएको छ।
3: नेपाल दर्पणमा अब खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सले तेस्रो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर्ड हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले खप्तड फाल्कन्स सुदूरपश्चिमलाई 3-0 सोल सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-15, दोस्रो सेट 25-15 र तेस्रो सेट 29-27 जित्यो। यससँगै अन्नपूर्ण 4 खेलमा लगातार तेस्रो जित सहित 9 अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। यस्तै खप्तडको यो लगातार 4थो हार हो। तालिकामा पुछारमा रहेको खप्तड अंकविहीन रहेको छ। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली शिवराज र काठमाडौँ रेड्स खेल्दैछन्। कर्णाली 3 खेलमा 8 अंक सहित तालिका शीर्ष स्थानमा छ। काठमाडौँ 3 खेलमा 5 अंक सहित 4थो स्थानमा छ। 6वटा टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
4: र सोलुखुम्बु जिल्लाको मापे दुर्गोशी गाउँपालिकाले आयोजना गर्दै आएको एभरेस्ट भ्यू ट्रेल रेसले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। पर्यटन प्रवर्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड़ दिँदै आयोजना हुँदै आएको यो साहस दौड़ले फ्रान्सको विश्व प्रसिद्ध अल्ट्रा ट्रेल संस्थाबाट आधिकारिकता पाएको हो। अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौड़लाई 3 अंक प्रदान गरेको छ। मान्यता प्राप्त दौड़ पूरा गरेपछि धावकले दूरी र उचाइको कठिनाईका आधारमा अंक पाउँछन्, जसले विश्व प्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौड़मा छनौट हुन सहयोग पुर्याउँछ। नेपालमा आयोजना हुने मंजुश्री सिन्धुपाल्चोक र रण उकी जस्ता दौड़ प्रतियोगिताले यसअघि मान्यता पाइसकेका छन्। झण्डै 48 किलोमिटर लामो यो दौड़को उचाइ 2,914 मिटर रहेको छ। दौड़ पूरा गर्नका लागि अधिकतम 7 घण्टा 45 मिनटको समय सीमा निर्धारण गरिएको छ।
3: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेकोसि बाढ़ी र जलवायु न्यायबारे संसदमा रवि लामिछानेको विशेष सम्बोधन। विपदका बेला सर्वस्व गुमाएका नागरिकको आक्रोशलाई लक्षित गरेर तुच्छ टीका टिप्पणी नगर्न आग्रह।
3: नेपालको धेरैसो पर्यटकीय क्षेत्र सुरक्षित रहेको पाटाको भनाई। बाढ़ीले सीमित क्षेत्रमा प्रभाव पारेकाले बाँकी क्षेत्रको भ्रमण तालिका रद्द नगर्न अपील।
4: काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको चरम अभाव। आयल निगम मातहत उद्योग खोल्नुपर्ने देखिएको उद्योग मन्त्रीको भनाई। बजारमा उपभोग्य वस्तुको कालोबजारी बढ़ेको गुनासो। कार्यवाही गर्ने सरकारको चेतावनी।
3: अत्यधिक तातो चिया वा कफीले अन्न नलीको क्यान्सर हुन सक्ने अध्ययनको निष्कर्ष सार्वजनिक। मन तातोको तुलनामा झण्डै 3 गुणा धेरै जोखिम।
4: र नेपाल भलिबल लीगमा अन्नपूर्णको लगातार तेस्रो जित। सोलुखुम्बुमा आयोजना हुने एभरेस्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 MHz र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको अर्जुन चौपारीमा डहरी देउराली साना किसान कृषि सहकारी संस्थाद्वारा दुग्ध संकलन केन्द्र डेरीको शुभारम्भ। भोटेको सिबारीमा बेपत्ता हुनुभएका प्राविधिक कालीगण्डकी तीनका राणाको कुशको शव बनाएर अन्त्येष्टि गरियो र पोखराको बुद्धचोकमा दुर्घटना हुँदा स्याङ्जाका युवकको मृत्यु। स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका पाँचमा रहेको डहरे देउराली साना किसान कृषि सहकारी संस्थाले दुग्ध संकलन केन्द्र डेरीको शुभारम्भ गरेको छ। सहकारीले गाउँपालिकाको 50% साझेदारीमा 500 लिटर क्षमताको डेरी उद्योग सञ्चालनमा ल्याएको हो। डेरी उद्योगको उद्घाटन गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले गर्नुभएको थियो। उद्घाटनका अवसरमा अध्यक्ष तिवारीले किसानहरूले उत्पादन गर्नुभएको उपजको बजारीकरणका लागि पालिका प्रतिबद्ध रहेको बताउनुभयो। साथै परम्परागत रूपमा भन्दा व्यावसायिक रूपमा पशुपालनमा लाग्नुपर्ने भन्दै व्यावसायिकताले परिवारको आर्थिक स्तर वृद्धि गर्ने अध्यक्ष तिवारीले बताउनुभयो। व्यावसायिक रूपमा पशुपालनमा लाग्न किसानहरूलाई आग्रह गर्दै घरमा खपत गर्न नसकिएका दूध घिउको बजारीकरणका लागि यो डेरी सञ्चालनमा गाउँपालिकाले सहयोग गरेको बताउनुभयो। कार्यक्रममा जिल्ला भेटेरिनरी पशु कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले डेरी सञ्चालनमा सरसफाई तथा आवश्यक सुझाव व्यक्त गर्नुभयो। कार्यक्रममा संस्थापक अध्यक्ष तथा वडा अध्यक्ष बद्री प्रसाद पौडेल, सहकारीका पूर्व अध्यक्ष बुद्धि प्रसाद खनाल, गाउँपालिका पशु शाखा प्रमुख डोलराज गैरे, किसानहरूको तर्फबाट वडा सदस्य समेत रहनुभएका टेकनाथ खनाल लगायतले बोल्नु भएको थियो। कार्यक्रम सहकारीका अध्यक्ष बुद्धबहादुर छेत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत सदस्य लक्ष्मी प्रसाद सापकोटा र संचालन सहकारीका प्रबन्धक शान्ता रेग्मी पौडेलले गर्नुभएको थियो। सहकारीमा 744 जना शेयर सदस्य छन्। डेरी सञ्चालनसँगै अब सहकारीले आफ्ना सदस्यहरूलाई पशुपालन, गाई तथा भैंसी पालनमा आकर्षित गराउन योजना बनाएको छ। भोटेको सिबारीमा बेपत्ता हुनुभएका प्राविधिक स्याङ्जाको कालीगण्डकी गाउँपालिका तीनका तिलक राणाको कुशको प्रतीक शव बनाएर परिवारले अन्तिम संस्कार गरेका छन्। बारीमा परी बेपत्ता भएको 1.5 साता बितिसक्दा पनि सम्पर्कमा नआएपछि परिवारजनले आफ्नो परम्परा अनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन्। नेपाल विद्युत प्राधिकरण अन्तर्गत त्रिशुली ए जलविद्युत आयोजनामा प्राविधिकको रूपमा कार्यरत कालीगण्डकी गाउँपालिका तीनका तिलक बाढ़ी आएको तीन अर्थात भदौ 10 गतेबाट बेपत्ता हुनुभएको हो। बाढ़ी आएको यतिका दिन बितिसक्दा र खोजीका कार्यबाट कुनै जानकारी नआएपछि परिवारले अन्तिम संस्कारका लागि कुशको शव बनाएर दाह संस्कार गरेको वडा अध्यक्ष देवेन्द्र थापाले बताउनुभयो। जीवितै भेटिने आशा मारेपछि कठोर निर्णय लिन बाध्य भएको र परम्परा अनुसार काजक्रिया शुरू गरिएको उहाँले बताउनुभयो। नदीजन्य पदार्थ बालुवा र कंक्रीट ओसार पसार गर्ने सवारी कार्यवाहीमा परेका छन्। प्रहरी चौकी साँखर स्याङ्जाबाट खटिएको प्रहरी टोलीले चापकोट 7 रामघाट स्थितमा LU 3T 9241 नम्बरको ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कार्यवाहीको लागि नगरपालिका पठाएको थियो। ट्र्याक्टरले बालुवा लोड गरी ओसार पसार गरेको फिर्ला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। कार्यवाहीको लागि चापाकोट नगरपालिकाको कार्यालयमा पठाइएकोमा 10,000 जरिवाना गरी छाडेको छ। त्यस्तै भदौ 18 गते उडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले वालिङ 8 नाकेडाँडा स्थित वालिङ हुवास भित्री सड़क खण्डमा डुम्रे भन्ज्याङदेखि वालिङतर्फ आउँदै गरेको बा प्र 01004 क 36 नम्बरको ट्रिपरलाई नियन्त्रणमा लिएको थियो। अवैध रूपमा कंक्रिट ढुंगा माटो र गिटी मिक्स ओसार पसार गरेको फेला पारेपछि नियन्त्रणमा लिएर प्रहरी आवश्यक अनुसन्धान र कानूनी कार्यवाहीको लागि नगरपालिका पठाएको थियो। वालिङ नगरपालिकाको कार्यालयमा पठाइएकोमा 25,000 जरिवाना गरेर छाडेको छ। पोखराको बुद्धचोक स्थित पृथ्वी राजमार्गमा ट्रकको ठक्करबाट सैन्याका मोटरसाइकल चालकको मृत्यु भएको छ। बुधबार पृथ्वी चोकबाट अमरसिंह चोकतर्फ जाँदै गरेको ना 5X8244 नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको G7P282 नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको हो। ट्रकको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक सैन्याका अर्जुन चौपारी गाउँपालिका 5 का 25 वर्षीय नवराज दर्जीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि उपचारको लागि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको थियो। दुर्घटनापछि प्रहरीले मोटरसाइकल ट्रक र चालक सिन्धुले कमलामाई नगरपालिका 8 का 36 वर्षीय खर्कबहादुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानले बताउनुभयो। यस्तै पुतल बजार र भिरकोट नगरपालिकाको सिमाना स्थित हेलुमा बस र मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकल चालक घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी न्याय परीक्षक नरेन्द्र बहादुर साईका अनुसार बुधबार बिहान पुतल बजार नगरपालिका 11 हेलु स्थित राजमार्गमा दुर्घटना भएको थियो। पोखराबाट वालिङतर्फ आउँदै गरेको लु 1X8454 नम्बरको भाड़ाको बस र विपरीत दिशाबाट पोखरातर्फ जाँदै गरेको G22P1842 नम्बरको मोटरसाइकल ठोकिएका थिए। दुर्घटनामा मोटरसाइकल चालक गल्याङ नगरपालिका 11 का 45 वर्षीय गोपाल प्रसाद अर्याल घाइते हुनुभएको छ। अर्यालको हाल मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ। दुवै सवारी साधन र बस चालकलाई प्रहरी चौकी दहथुमले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। गोल्मीको रेसिङ्गा विमानस्थलमा पछिल्लो 3 महिनादेखि हवाई उडान ठप्प भएको छ। गत जस्तो 24 गते अन्तिम उडान भएपछि यस विमानस्थलमा मौसम प्रतिकूलताका कारण पछिल्लो 3 महिनादेखि नियमित उडान ठप्प भएको नेपाल एयरलाइन्स रेसिङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताउनुभयो। उहाँका अनुसार विशेष गरी असार र साउन महिनामा त्यहाँ मौसम प्रतिकूलताका कारण उडानमा समस्या आउने गर्छ। वर्षायामको समयमा बिहान पख बाक्लो बादलसँगै हुस्सु लाग्नुका साथै मौसम खराबी आउँदा विमानस्थलमा उडान अवरूद्ध हुन्छ। भदौ महिनाको आजसम्म पनि मौसममा सुधार नआउँदा त्यहाँ हवाई उडानमा अवरूद्ध भएको हो। त्यहाँ हिउँदको समयमा पनि बाक्लो हुस्सु लाग्ने हुँदा उडान अवरूद्ध हुने गरेको छ। यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको 4 दिनसम्म त्यहाँ उडान हुने व्यवस्था मिलाइएको थियो। पछिल्लो समय तालिका समायोजन गरी हप्तामा 3 दिन आइतबार बिहिबार र शनिबार उडान हुने कार्यतालिका रहेको उहाँले बताउनुभयो। रेसिङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान 6:30 बजे र यहाँबाट काठमाडौँको लागि बिहान 6:45 बजे उडान हुने समय तालिका छ। गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा रहेको छ। हवाई यातायात सँग जोडिएको पर्यटकहरू घुम्नका लागि सिधै गुल्मी आउन सक्नेछन्। तर पछिल्लो समय हवाई इन्धनमा भएको मूल्य वृद्धिका कारण पनि हवाई भाडा दर वृद्धि हुँदा यात्रुको चाप पनि घट्दै गएको पाइएको छ। रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ? के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। गोर्खा जिल्लाका विभिन्न क्षेत्रमा वर्षे धानबालीमा जिंक तत्वको कमीका कारण ब्लास्ट रोगको समस्या देखिन थालेको छ। जिल्लाका धान उत्पादन हुने क्षेत्र पालुङटार नगरपालिका सिरानचोक गाउँपालिकाका विभिन्न फाँटमा ब्लास्ट रोगको प्रकोप देखिन थालेको कृषि विकास कार्यालय गोर्खाका प्रमुख कुल प्रसाद तिवारीले बताउनुभयो। पालुङटार नगरपालिकाका फाँट तथा सिरानचोक गाउँपालिकाका दरौदी फाँटमा किसानले लगाएको धान बालीमा ब्लास्ट रोगको प्रकोप देखिएको कार्यालयका प्रमुख तिवारीले बताउनुभयो। कृषि प्राविधिकले जिंक तत्वको कमी देखिएको खेतमा एक लिटर पानीमा पाँच ग्राम जिंक सल्फेट मिसाएर धानको बोटमा छर्कन किसानलाई सुझाएका छन्। कृषि विकास कार्यालय गोर्खाका सूचना अधिकारी सुमन भट्टराईले यस्तो जानकारी दिनुभएको हो। त्यसै धान रोप्नु अघि खेतको अन्तिम तयारीका क्रममा प्रतिरोपनी एकदेखि एक दशमलव एक पाँच किलोग्राम जिंक सल्फेट माटोमा प्रयोग गर्न सुझाव दिएको छ। पर्याप्त कम्पोस्ट वा गोबर मलको प्रयोगले पनि माटोमा जिंकको उपलब्धता बढ़ाउन सहयोग पुग्ने कृषि प्राविधिकहरूले बताउँछन्। धान खेतमा लामो समयसम्म पानी जमिरहँदा जिंकको उपलब्धता घट्न सक्ने भएकाले सम्भव भएसम्म केही समय पानी सुकाएर पुनः सिंचाई गर्न समेत किसानलाई कृषि विकास कार्यालय गोर्खाले सुझाव दिएको छ। बागलुङ नगरपालिकाले ग्रामीण ओडामा सञ्चालन गरेको आत्मनिर्भर बागलुङ कार्यक्रमले महिलालाई तरकारी खेतीमा अग्रसर बनाएको छ। कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिका दश ओडामा महिलाले 112 रोपनी क्षेत्रफलमा प्लास्टिक टनेल र खुल्ला जग्गामा तरकारी उत्पादन गर्न थालेका छन्। उनीहरूले गत आर्थिक वर्षमा 30 लाख रूपियाँको तरकारी उत्पादन गरी बजारीकरण समेत गरेका थिए। बागलुङ नगरपालिका हेफर परियोजना नेपाल र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको सहकार्यमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित सानो किसान तथा युवा उद्यमशीलता कार्यक्रम अन्तर्गत महिला किसानले 112 रोपनी क्षेत्रफलमा तरकारी खेती गरी 65,066 किलो तरकारी उत्पादन गरेका थिए। उत्पादित तरकारी बिक्रीबाट 30,05,000 रूपियाँ आमदानी भएको परियोजनाका व्यवस्थापक मनिता पुनले बताउनुभयो। पुनका अनुसार बागलुङ नगरपालिकाको वडा नम्बर 5 देखि 14 सम्म 71 वटा महिला तरकारी समूह गठन भएका छन्। ती समूहमा 1,743 घरधुरी आबद्ध छन्। परियोजना अन्तर्गत तरकारी उत्पादन र जलवायु मैत्री पशु व्यवस्थापन सम्बन्धित तालिम प्लास्टिक पोखरी निर्माणमा सहयोग समूह व्यवस्थापन र सहकारी सुशासन सम्बन्धी तालिम कृषि उपकरण र मिनी टेलर सहयोग र मासु व्यवसायलाई अभिमुखीकरण लगायतका कार्यक्रमहरू सञ्चालन गरिएका छन्। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सैन्यको अर्जुन झुपारी पाँचमा रहेको डहरी देउराली साना किसान कृषि सहकारी संस्थाद्वारा दुग्ध संकलन केन्द्र डेरीको शुभारम्भ। भोटेको सिबारीमा बेपत्ता हुनुभएका प्राविधिक कालीगण्डकी तीनकार राणाको कुसको शव बनाएर अन्त्येष्टि र पोखराको बुद्धचोकमा दुर्घटना हुँदा सैन्यका युवकको मृत्यु। आँधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खोला खबर लिएर आउनेछौं। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खोला। नमस्ते।

कादीखोला खबरको साथमा गरिमा विकास बैंक लिमिटेड सुरक्षित भरपर्दो बचत तथा आकर्षक ब्याज दरका लागि प्रतिबद्ध। हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी। हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

0: रेडियो आदिखोला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिल्कोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
3: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
5: सम्पर्क मोबाइल 97484-34484।
6: चिउरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
7: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
10: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
10: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
7: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
9: ग्लोबल मल्टी प्रिन्ट
10: सेन्टरमा बन्छ नि।
9: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ

0: होइन के भयो किन बन्द भएको हो गाडी
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन कति छिटो बिग्रिएको बन्द भएको भइछ
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइट ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइट ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइट ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइट ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइट ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएसटार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी पन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415502 मोबाइल 9850604502 र 9840501
3: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो
0: होइन ए दाई बिमारले फेरि च्यापेको क्या हो गुनगुनाइरहनु भएको त
3: बिमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी
0: नातिनुहोस् न दाई वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
4: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
4: सम्पर्क लुनिभा फार्मेसी वालिङ 8 मिर्दी खरिबोट मोबाइल 9850685667
5: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
6: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
5: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
6: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
5: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
6: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
5: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
6: मुटुको जाँच ईसीजी सेवा
5: भाँचिएको हड्डी प्लास्टर सेवा
6: डिजिटल एक्सरे सेवा
5: चिरफार गर्ने
6: थाइराइड जाँच
5: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
6: सर्वसुलभ फार्मेसी सेवा
5: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
0: फोन नम्बर 0364-41087 मोबाइल 9849601747
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ
7: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ केवाईसी अपडेट हुनुपर्नेछ आदि
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780
0: कस्तो सास गनाएको तिम्रो त
9: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
9: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ 8 भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
10: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
11: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण

0: दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिन्जा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिआई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821440029।
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
2: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पुष्पक बगैँचा वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308029।
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
4: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
3: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
4: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
3: आजै सम्पर्क गर्नुहोस्।
4: सम्पर्क सफल फर्निचर उद्योग, भेरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
3: सम्पर्क मोबाइल 9856309888।
5: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
6: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
5: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
6: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
5: मोबाइल 9815556496।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
7: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
7: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
7: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
8: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
9: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44-594।
10: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
11: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
10: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
11: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
12: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
11: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063412133।
13: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
14: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
13: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए कुरो त्यस्तो भयो, यी नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 9855954963, 9855554 र 9808747723।

0: नौरी र आज पनि आधा सामान त छोडिराखेको छ खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र भोलिदेखि आफै बजार गएर लिएर आऊ
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि
1: ए हो र ल ल ठिकै छुटेछ टिपेर देऊ त म एन्जेल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु
0: हजुर हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ
1: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल
0: प्रोप्राइटर नारायण पङ्गेनी र पिमा डुम्री पङ्गेनी
1: मोबाइल नम्बर 9847621380
2: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खान नपाउने भए
0: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
2: भनेको त हो नि वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
0: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
2: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ आठ बिपी चोक
2: मोबाइल नम्बर 9856054313 र 9841443
0: मूल्य होइन स्वास्थ्य रोजौं

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9876770771।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
3: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
3: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
3: मोबाइल नम्बर 9846086005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0364 40 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
3: फोन 0364 41 258।
4: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जली पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली यो पीठको आडेमा सम्पर्क नम्बर 0364 41 6096।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेकोशी बाढ़ी प्रभावितलाई अस्थायी बसोबासको व्यवस्था गर्न प्रक्रिया शुरू। सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल। विश्व समुदायसँग समन्वयका लागि विशेष संसदीय समिति गठन गर्न राष्ट्रपा सभापति लामिछानेको प्रस्ताव।
1: यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं।
0: राप्रपाका चार सांसदलाई पदमुक्त नगर्ने बागमती प्रदेश सभाको निर्णय। पूर्व प्रधान न्यायाधीश जबरा विरूद्धको महाअभियोगको सम्बन्धी रिट खारेज। जेन्जी आन्दोलनका नाउँमा विध्वंस मचाउनेलाई कार्यवाही गर्न कांग्रेस सभापति थापाको माग।
2: आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु दण्ड पाउनुपर्छ।
0: कोशीमा 12 लाख भन्दा बढ़ी पशुमा खोरेत विरूद्धको खोप लगाइने। झापा र कैलालीमा असोजको पहिलो साताबाट जापानिज इन्सेफ्लाइटिस विरूद्धको खोप अभियान शुरू हुने। बाढ़ी प्रभावित विद्यार्थीलाई मनोपरामर्श सेवा दिन शिक्षा मन्त्रालयको निर्देशन।
3: सिक्ने स्थलतर्फ बालबालकहरूलाई पढ़ाउनुपर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढ़ाइएको हो।
0: र अन्तर विद्यालय 18 वर्ष मुनिको राष्ट्रिय फुटबल भोलिबाट करिब 300 विद्यालय सहभागी हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितलाई राहतका लागि देशभित्रबाट मात्र होइन विश्व समुदायको पनि साथ बढ़िरहेको छ। तर राहत वितरणमा गर्दा सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्तिको आवश्यकतालाई पर्याप्त ध्यान दिइरहेको छैन। बनी बनाऊ खानेकुरा आफैमा स्वास्थ्यका लागि हानिकारक छ। राहतको बहानामा बाढ़ी प्रभावितको स्वास्थ्य बिगार्ने कार्य गरिनु हुँदैन। यसमा सरकारवालाले समयमा नै ध्यान दिन जरूरी छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोशी नदीमा यही भदौ 10 आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा रहेका परिवारको अस्थायी बसोबासका लागि सरकारले सर्वेक्षण शुरू गरेको छ। होल्डिङ सेन्टरबाट अब केही हप्ताभित्र प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले सर्वेक्षण अघि बढ़ाएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। प्रभावित परिवारको इच्छा, आवश्यकता र उपलब्ध स्रोत साधनका आधारमा अस्थायी बसोबासको उपयुक्त विकल्प पहिचान गरी व्यवस्थापन गर्ने सरकारको तयारी छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा प्राविधिक टोली परिचालन गरी सर्वेक्षण शुरू गरेको हो। यसैबीच प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि सिर्जित असहज परिस्थिति, समग्र खोज, उद्धार, राहत वितरण र घाइतेहरूको उपचारको अवस्थाबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले वर्तमान स्थितिको विस्तृत जानकारी लिँदै आवश्यक निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रसुवा बाढ़ीपछिको विपदको अवस्थासँग लड्न विशेष संसदीय समिति गठनको प्रस्ताव गर्नुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा उहाँले बाढ़ीलाई राष्ट्रिय महत्वको जलवायु जन्य विपत्तिको घोषणा गर्दै विपत्तिको कारण क्षति तथा यसको अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठनको प्रस्ताव गर्नुभयो।
1: सरकारले आफ्नो कूटनीतिक पहल अगाडि बढ़ाइरहँदा हामीले पनि संसदीय कूटनीतिको एउटा नयाँ र ऐतिहासिक अध्याय शुरू गर्नुपर्नेछ। यस सम्मानित संसद समक्ष मेरो प्रस्ताव छ, हिमालयलाई विशेष जलवायु तथा विपद जोखिम क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय मान्यता दिलाउन पहल गरौं। हिमालयको संरक्षण तथा जलवायु अनुकूलनका लागि ग्रीन क्लाइमेट फण्ड जीसीएफमा विशेष र सहज वित्तीय पहुँच सुनिश्चित गर्न साउथ साउथ कोअपरेशन अर्थात मार्फत हिमालय सम्बन्धी वैज्ञानिक अनुसन्धान तथा तथ्याङ्क आदान प्रदानलाई अघि बढ़ाउन, सीमापार प्राविधिक चेतावनी तथा विपद पूर्व सूचना प्रणालीको विकास गर्न, हिमाली समुदायको जीवन जीविकोपार्जन र सुरक्षित भविष्यको संरक्षण गर्न तथा जलवायु जन्य हानि र क्षतिको संवेदनका लागि फण्ड फर रेस्पोन्डिङ टू लस एण्ड ड्यामेज एफआरएलडीबाट न्यायोचित अन्तर्राष्ट्रिय सहयोग सुनिश्चित गर्न आवश्यक पहल गरौं।
5: बैठकमा कांग्रेसले भोटेकोशी नदीमा आएको बाढ़ी पछिको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन सरकारको ध्यान आकर्षण गराएको छ। कांग्रेस प्रमुख सचेतक वासना थापा:
6: आज सिंगो देश शोकमा डुबेको छ। यस्तो राष्ट्रिय विपत्तिको समयमा नागरिक बचाउनु र संकटमा परेका परिवारलाई राज्यको उपस्थिति महसुस गराउनु सरकारको पहिलो दायित्व हो। म सरकारलाई आग्रह गर्न चाहन्छु, उद्धार तथा खोजी कार्यलाई प्रभावकारी र तीव्र बनाइयोस्। सम्पर्क विहीन नागरिकको विवरण तत्काल अध्यावधि गरी परिवारलाई सही सूचना दियोस्। आवश्यक ठाउँमा थप जनशक्ति, प्रविधि र उद्धार उपकरण परिचालन गरियोस्।
5: एमालेका सांसद गणेश सिंह थगुनाले अझै जीवितै उद्धारको सम्भावना रहेकाले सरकारले सबै शक्ति खोजीमा लगाउनु पर्ने बताउनुभयो।
7: विपत्ताहरूको अवस्था पत्ता लगाउन, उद्धार कार्यलाई तीव्रता दिन तथा उक्त घटनाका पीड़ितहरूको राहत पुनर्स्थापना खोजी कार्य द्रुत गतिमा सञ्चालन गर्न सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु।
5: राष्ट्रपा संसदीय दल सचेतक क्रान्ति शिखा धिताले राहत कोषमा जम्मा भएको सहयोग तत्काल परिचालन गरी सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ।
8: विपदमा महिला तथा बालबालिकाहरू असमान रूपमा बढ़ी प्रभावित हुन्छन्। हिंसा र शोषणको जोखिमदेखि पानी, हेरचाह र जीविकोपार्जनको अतिरिक्त बोधसम्म उनीहरूमा थोपरिन्छ। त्यसैले महिला तथा बालबालिकाको स्वास्थ्य, सुरक्षा, गोपनीयता, गरिमालाई केन्द्रमा राखेर राहत व्यवस्थापन अझ धेरै संवेदनशील हुनुपर्छ। राहत कोषमा नागरिकको स्वतस्फूर्त सहयोगबाट अरबौं रकम जम्मा भएको छ। यही स्रोत परिचालन गरेर तत्काल अस्थायी आवासको व्यवस्था गरौं, सकेसम्म परिवारलाई एकै ठाउँमा राखौं र उद्धार राहतसँगै सामाजिक पुनर्स्थापन कामलाई पनि तीव्रता दियो।
5: शिक्षा मन्त्रालयले रसुवा, भोटेकोशी तथा त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित विद्यालयका विद्यार्थीलाई मनोसामाजिक परामर्श तथा आवश्यक सहयोग उपलब्ध गराएपछि मात्रै नियमित कक्षा सञ्चालन गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई निर्देशन दिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले आज जारी गरेको पत्रमा नियमित पठन पाठन शुरू गर्नु अघि उनीहरूको मनोसामाजिक अवस्था बुझ्न आवश्यक रहेको उल्लेख गरेको छ। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सहायक प्रवक्ता वीर बहादुर धामी:
9: कसरी यो पीड़ालाई अलिकति न्यूनीकरण गर्ने, भूल्ने भन्ने कुराहरूमा थोरै भए पनि परामर्श भयो अभिभावकहरूसँग, बालबालिकाहरूसँग भइसकेपछि त्यसपछि बल्ल चाहिँ त्यसको पछिल्लो चरणमा चाहिँ सिकाइ, अब हामीले सिक्ने, सिकाउने, होइन पढ्ने, पढाउने कुरालाई पनि जोड्न सकिन्छ भन्ने सकारात्मक तयारी हुन्छ। मानसिक रूपले सिकारु तयारी हुन्छ, सिकाउने वर्ग शिक्षक तयारी हुन्छ, अभिभावक पनि सिक्नु पनि अब पर्छ। जिन्दगी जोगि नै सक्यो, अब हामी सामान्यकरण रूपमा हाम्रो जिन्दगी शुरू भइसक्यो, हामी बाँचि नै सकेका छौँ। त्यसकारण अब हामीले सिक्ने सिकाउने तर्फ बाला बालाहरूलाई पढाउनु पर्छ भन्ने मानसिकता तयार भएपछि अनि सिकाइ जोड्नुपर्छ भन्ने हिसाबले यो एउटा सोच अगाडि बढाइएको हो।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले अन्तर्देशीय पूर्व सूचना प्रणालीलाई बलियो बनाउन खाका तयार पारिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै उहाँले यस्तो बताउनुभयो:
10: सबैका लागि पूर्व सूचनाको रोडम्याप तयार गरेका छौं र त्यो पारित हुने अवस्थामा यो के अरे बाढ़ी आएर अलिकता हाम्रो प्रायोरिटी यतातिर सिफ्ट भएको हुनाले केही चाहिँ हामी थोरै चाहिँ यसबाट विचलित भएको, तर एट द सेम टाइम हामी यसलाई चाहिँ तुरन्तै पास गर्दैछौ, तुरन्तै यसलाई चाहिँ ल्याउँदैछौ।
5: काठमाडौँ उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा अर्थ आपूर्ति मन्त्री गौरी कुमारी यादवले मातहतका निकायलाई निर्देशन दिनुभएको छ। मन्त्री यादवले काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिण्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको ग्यास सिलिण्डरसँग उही मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिनुभएको हो। आजै प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले औद्योगिक र सरकारी कर्मचारीका कारण काम गर्न समस्या भएको गुनासो सुनाउनुभयो।
11: हात जोडेरै सबलाई भनेको छु कि ग्यासको आपूर्ति सहज बनाइदिनु, सबै उद्योगीहरूलाई बसाएर चाहिँ सहज बनाइदिनु, हात जोडेर नहुँदो रहेछ भनेर बुझ्यो। उहाँले भन्नुभयो विधेयकहरू ल्याउनुहोस्। विधेयक के को लागि कहाँ ल्याउनुहुन्छ? तपाईँ विधेयक बनाउन चाहिँ कर्मचारीलाई भन्नुहुन्छ, कर्मचारी अरू के गर्छन्? सबै उद्योगीलाई राखेर रा, हाम्रो देशलाई चाहिँ एउटा उनीहरूको हिसाबले चलाउने बनाइदिएको छ।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले बागमती प्रदेश सभाका आफ्ना चारजना सांसदलाई पदमुक्त गर्न गरेको सिफारिशलाई बागमती प्रदेश सभा सचिवालयले अस्वीकृत गरेको छ। प्रदेश सभाकी उपसभामुख अप्सरा चापागाईले राप्रपाको निर्णय कानूनी प्रक्रिया र प्राकृतिक न्यायको सिद्धान्त वरिपरि रहेको ठहर गर्दै उहाँहरू पदमुक्त नहुने निर्णय गर्नुभएको हो। नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ 23 र 24 गते भएको घटनामा संलग्न माथि निष्पक्ष छानबिन गरी कार्यवाही गर्न सरकारसँग माग गर्नुभएको छ। बीपी स्मृति दिवसको अवसरमा एक भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले सिंहदरबार अदालत लगायत सार्वजनिक संरचनामा भएको तुंसबारे पनि निष्पक्ष अनुसन्धानको माग गर्नुभयो।
2: भाद्र 23 त्यही घटना पछाडि भाद्र 24 आयो। स्वाभाविक रूपमा त्यो आवेग थियो, आक्रोश थियो। तपाईँ हामी सबै जान्दछौ, आवेग र आक्रोशलाई प्रयोग गरेर त्यहाँ एउटा ठूलो प्रायोजित हिंसा पनि भयो। नेपालले अहिलेसम्म कहिले नदेखेको ध्वंस त्यो दिन देख्यो। कति सिंहदरबार जलाउने, कति अदालत जलाउने, यसको जवाबदेता कसरी लिनु पर्दैन, यो गल्ती गर्ने कसरी सजाय पाउनु पर्दैन, अनि त्यत्रो राज्य संयन्त्र काम नलाग्ने बङ्गो कसरी बस्यो खोजी हामीले गर्नु पर्दैन। आवेगमा व्यक्त भएको प्रतिक्रियाले माफी पाउनुपर्छ, तर जसले आवेगलाई प्रयोग गरेर अपराध गरेको छ उसले माफी पाउनु, उसले दण्ड पाउनुपर्छ।
5: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गत भदौ 24 गतेको विध्वंसले देश कम्तीमा 25 वर्षभन्दा धेरै पछि परेको बताउनु भएको छ। बालकोट स्थित जलाइएको घरमा संचारकर्मीसँग कुरा गर्दै भदौ 24 गते देशको लागि कालो दिन भएको ओलीले टिप्पणी गर्नुभयो। यसैबीच नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले देशव्यापी भ्रमणमा निस्किने घोषणा गर्नुभएको छ। भक्तपुरमा आज भएको एक कार्यक्रममा सम्बोधन गर्दै देउवाले देशव्यापी भ्रमण निस्किने घोषणा गर्नुभएको हो। जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरले मकवानपुर गढी गाउँपालिकामा वडा नम्बर 3/6 भूमिहीन सुकुम्बासी परिवारलाई जग्गा धनी पूर्जा वितरण गरेको छ। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गा धनी पूर्जा प्राप्त गरेपछि कानूनी रूपमा जग्गा धनी बनेका मकवानपुरका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले झापा र कैलालीमा जापानीज इन्सेफ्लाइटिस विरूद्धको खोप सञ्चालन गर्ने भएको छ। संक्रमणका कारण बिरामी तथा मृत्यु बढ़दै गएपछि झापा र कैलालीका तीनवटा स्थानीय तहमा जे विरूद्ध खोप अभियान सञ्चालन गर्न लागेको हो। देशका विभिन्न भूभागमा आज भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका साथै मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ। मधेश प्रदेश सहित कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थान तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विनु महर्जनले जानकारी दिनुभयो।
12: हाल कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया बादल तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लागेको छ। कोशी मधेश बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। मधेश प्रदेश लगायत कोशी र बागमती प्रदेशका तराई भूभागका केही स्थानहरूमा तथा गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना देखिन्छ। रातिको हकमा बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग, कोशी र गण्डकी प्रदेशको पहाड़ी भूभागका साथै मधेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना देखिन्छ।
5: साझा खबरमा अब खेल खबर। देशभरका 300 भन्दा बढ़ी विद्यालयको सहभागितामा अन्तर विद्यालय 18 वर्ष मुनिको छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ। खेल भोलिबाट शुरू हुनेछ। नेपाल राष्ट्रिय खेलकुद परिषद राखेपको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिता साथै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना हुनेछ। प्रदेश स्तरीय छनौट खेल भोलिबाट एकसाथ शुरू हुनेछ। कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेशमा लालबन्दी सिमरा र रौतहर, बागमतीमा चितौन र काठमाडौँ, गण्डकीमा पोखरा र गोर्खा, लुम्बिनीमा गोराही, नेपालगंज र बुटवल तथा सुदूरपश्चिममा धनगढ़ीमा खेल सञ्चालन हुनेछन्। राष्ट्रिय चरणको फाइनल असोज 16 गते काठमाडौँमा हुनेछ।
0: दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न आग्रह।
13: त्यो माग गर्नुभयो भने हामी यथाशक्य त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ, हामीले कुरै पुरै पनि राखेका छौँ।
0: अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मिटर टाढा शौचालय बनाउन सुझाव, पोषणको अभावले स्वास्थ्यमा पार्ने प्रभाव र सुधारका लागि चाल्नुपर्ने कदम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
15: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
16: के को सरसल्लाह हो दुईजनाको?
15: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
16: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
14: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
16: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
17: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
18: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृंखला मिलिजुली नेपाली।
19: साझा खबरमा अब मिलिजुली नेपाली। तपाईको क्षेत्रमा अस्थायी आश्रय स्थल बनाउने काम शुरू भयो कि छैन? छैन भने शौचालयको दूरी चाहिँ कम्तीमा 50 मिटर परै राख्नुहोस् है। नुवाकोटको स्वारा डाँडामा प्रभावित आफैले बनाएको स्थायी आश्रय स्थलमा पनि शौचालय टाढै छ।
20: यो बस्तीको लागि शौचालय भनेर अहिले भएको यो दायाँतिर 4 दुईटा महिला र दुईटा पुरुषको शौचालय चाहिँ करिब हामीले बनाउँदाखेरि चाहिँ 50 मिटर भन्दा पर थियो। यो बस्तीबाट नजिक हुँदा यसको दुर्गन्ध अनि त्यसबाट चाहिँ निस्किने त्यो हाम्रो फर्मुलाले हामी आफै चाहिँ रोगीबाट रोगबाट पीड़ित नहोस् भन्नको निमित्त हामीले 50 मिटर चाहिँ करिब टाढा हुनुपर्छ भनेर चाहिँ निर्माण गरेका हौ। अब चाहिँ बस्ती बढ्दै गयो भने साह्रो पर्ने हुन्छ। त्यतिखेर चाहिँ हामीले 17 ट्रेन चाहिँ तागेका थियौँ। 17 चाहिँ ट्रेनमा हामी 36 चाहिँ परिवार ज्वाइन भएर बसेका थियौँ। र अब यो हराएका मान्छेहरूको खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 चाहिँ सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर एउटा किचन सेयरिङ किचन बसेर खाना खाइरहेका छौँ र आज फेरि चाहिँ 8-10 फेरि प्लस हुने भन्नुभयो भने अब अहिले यहाँले पनि देख्न सक्नुहुन्छ यहाँ चाहिँ अहिले ट्रेन चाहिँ अब प्राप्त भएको ट्रेन चाहिँ बनाउँदै गर्नु भएको छ। त्यो बन्दै गर्दा त अरू आएको त प्लस हुन्छ। हामी होल्डिङ सेन्टरमा चाहिँ यहाँहरूसँग एड हुन्छौँ भन्नुभयो भने त उहाँहरूले नबस् भन्ने कुरो हुन्न। हाम्रो खोजी कार्य सकिएर उहाँहरूको काजकिर सकिएर हिजोबाट चाहिँ उहाँहरू फर्किने क्रम भएपछि यहाँ 17 भइसकेछ। हिजो हामीले चाहिँ 80 सदस्य साथीहरूलाई खाना सेयरिङ गरेर

0: अस्तमान डंगुल अस्थायी आश्रय स्थल भन्दा कम्तीमा 50 मीटर टाढा शौचालय बनाउँदाको फाइदा बताउनुहुँदै तपाई विदुर नगरपालिकामा बस्नुहुन्छ र दीर्घ रोगको औषधि खान छुटिरहेको छ भने स्वास्थ्य शाखामा तत्काल सम्पर्क गर्न सक्नुहुन्छ। तपाईले खाँदै आएको औषधिको खोल वा डाक्टरले लेखिदिएको पूर्जा पठाउनुभयो भने तपाईकै घरसम्म औषधि आइपुग्छ।
1: तपाईहरूले दीर्घ रोगको औषधि खाइराख्नु भएको छ भने तपाईसँग डाक्टरले लेखेको प्रिस्क्रिप्सन तपाईसँग छ अथवा प्रिस्क्रिप्सन हरायो तपाईँले खाइरहनु भएको औषधिको खोल छ भनेदेखि हाम्रो विदुर नगरपालिकाको स्वास्थ्य शाखामा ल्याएर तपाईँले त्यो बुझाउनु माग गर्न सक्नुहुन्छ। त्यो माग गर्नुभयो भने हामी यथाशक्य त्यो औषधि घरसम्म पुर्याउने कोसिस गर्नेछौँ। यदि घरसम्म पुर्याउन सकेनौँ भने तपाईँलाई फोन मार्फत यहीँ बोलाएर भए पनि तपाईँलाई त्यो औषधि पुर्याउने कोसिस गरिराखेका छौँ। हामीले पुरै पनि राखेका छौँ। फेरि अनुरोध गर्छौँ तपाईँहरूले यहाँसम्म आउन सक्नु भएन भने 98510-13038 सम्पर्क राखेर तपाईँले अथवा 98510-13038 को वाट्सएपमा त्यो प्रिस्क्रिप्सन अथवा औषधिको खोल पठाएर यो औषधि हामीलाई खाँचो पर्यो भन्न सक्नुहुन्छ। यो बाढीमा परेको मान्छेलाई मात्रै होइन उहाँले किन्न पाउनु भएन भने पनि हामीलाई सम्पर्क राख्न सक्नुहुन्छ।
0: उहाँ हुनुहुन्थ्यो विदुर नगरपालिका नुवाकोटका स्वास्थ्य निरीक्षक रामराजा भण्डारी। तपाईलाई आफूले खाँदै आएको दीर्घ रोगको औषधि चाहिएको छ भने 98-15-013-038 सम्पर्क गर्न सक्नुहुनेछ। तपाई यदि रसुवा भोटेकोसी बाढ़ी प्रभावित हुनुहुन्छ र होल्डिङ सेन्टरमा बसिरहनु भएको छ भने सरकारले इच्छा अनुसार अस्थायी बसोबासको व्यवस्थाका लागि सर्वेक्षण थालेको छ। अब केही हप्ताभित्रै प्रत्येक परिवारलाई छुट्टा छुट्टै अस्थायी बसोबास व्यवस्था गर्न सर्वेक्षण शुरू भइसकेको बताइएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभागले हिजो मंगलबारदेखि प्रभावित जिल्लाहरूमा टोली खटाएर सर्वेक्षण थालेको हो। यसका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सक्नुहुनेछ।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पोषण सुधारका लागि सरकारले गरेको अध्ययन र अबको बाटो
3: पौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने।
2: कुपोषणका कारण र घर परिवारदेखि राज्य स्तरबाट ध्यान दिनुपर्ने पक्ष कुराकानी सहितको विशेष श्रृंखला पोषण संवाद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टीवी एपमा पाउनुहोस् 200+ HD र SD टीवी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
5: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
2: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
5: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
2: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
5: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउं र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
2: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब विशेष श्रृंखला पोषण संवाद। सरकारले गएको वैशाख महिनादेखि संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानले अझै पनि पोषणमा सुधारका लागि थप प्रयास गर्नुपर्ने देखाएको छ।
7: सरकारले संचालन गरेको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा करिब 18,000 बालबालिकामा शीघ्र कड़ा कुपोषण रहेको देखिएको छ।

0: अभियानको तथ्याङ्क सार्वजनिक गर्दै 18,309 बालबालिकामा कड़ा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागको पोषण शाखाले जनाएको हो। अभियानको क्रममा 10,35,201 बालबालिकामा परीक्षण गरिएको थियो, जसमध्ये 18,309 जना बालबालिकामा शीघ्र अर्थात कड़ा खालको कुपोषण देखिएको हो। मध्य प्रदेशका 136 पालिका मध्ये 109 पालिकाका बालबालिकामा शीघ्र कुपोषणको समस्या देखिएको छ। रेडियो एकता सर्लाहीबाट जनार्दन खत्रीको रिपोर्ट।
1: मध्य प्रदेशमै सबैभन्दा बढ़ी सर्लाहीको हरिपुर नगरपालिकामा 8.8% बालबालिकामा कड़ा किसिमको कुपोषण देखिएको छ। हरिपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवल किशोर रायका अनुसार भर्खरै पोषणको लेखाजोखा गर्दा पालिकाभित्रका मुस्लिम र दलित बस्तीका बालबालिका बढ़ी कुपोषित पाइन्छ।
2: सबभन्दा बढी अहिले मुस्लिम समुदायमा अलि बढी छ, त्यहाँ मजुरबा उता मजुरबा अनि तपाईँको यो लक्ष्मीपुर फरादबातिर अलि बढी छ। दुई नम्बरको यो दलित बस्तीहरू छ नि, अनि दलित बस्ती
1: मधेसमा प्राय मुस्लिम र दलित बस्तीमा कुपोषणको समस्या बढ़ी देखिने गरेको स्वास्थ्य कर्मीले बताएका छन्। चन्द्रनगर गाउँपालिका छ कामद निवासी मुसहर समुदायका अगुवा एवं राष्ट्रिय मुसहर संघका अध्यक्ष ऋतुराज ऋषि मुसहरले गरीबीका कारण मधेसका अधिकांश दलित बस्तीमा अभिभावकसँगै बालबालिका पनि भोकै सुत्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुहुन्छ।
3: खानै नपाएर कुपोषित भएको छ। अब हेर्नुहोस् न, अब तपाईँको एउटा घरमा तपाईँको अब उमेर नपुगेको अब बसेनी अब बच्चाहरू जन्माउँछन्, एउटा तपाईँको घरमा 6 जना 7 जना कमाउने मान्छे एउटै हुन्छ, कहिले तपाईँको खायो कहिले भोकै बस्छन् कि, यस्तो छ यसमा।
0: पालिकाहरूले पनि आफ्नो तयारी थालेका छन्। महोत्तरीको औरई नगरपालिकामा 12% बालबालिकामा कुपोषण रहेकोमा विशेष कार्यक्रम शुरू गरेको महोत्तरीको औरई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र कुमार यादव बताउनुहुन्छ।
4: सूक्ष्म तरिकाले अध्ययन गर्दैछु कि वास्तविकता के कारण छ। जुन हामीहरूले पोषण कार्यक्रम अन्तर्गत किशोरी अवस्थादेखि नै हामीहरू आइरन फोलिक एसिडको चेक खुवाइराखेकै छौ, ब्रेस्ट फिडिङ छ, स्तनपानको सबै हाम्रो भइराखेकै छ।
0: मध्य प्रदेश चाहिँ लुम्बिनी प्रदेशको तल्लो भेगहरूमा पनि कुपोषणको अवस्था उस्तै देखिन्छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढी बालबालिकामा मध्यम तथा गम्भीर खालको कुपोषण भेटिएको हो।
5: बैजनाथ गाउँपालिकामा 4,399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4,120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नौबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
6: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनः
5: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सोनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
7: छोरी त अर्को घर जाने जात हो, यसले किन राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ।
5: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँके।
0: स्वास्थ्य सेवा विभाग पोषण शाखा प्रमुख लीला विक्रम थापाले अभियानको प्रारम्भिक प्रतिवेदनमा विगतमा भन्दा यसपटक कुपोषणको संख्या निकै बढ़ेकाले विशेष खालको कार्यक्रमहरू ल्याउन लागेको बताउनु भएको छ।
8: पहिचान भएका बालबालिकाको विभिन्न जुन वर्गीकरण अनुसार घरैमा स्थानीय तहमा भएका खानेकुराहरूको प्रमोसन गर्ने, त्यो खानाका लागि जुन विभिन्न तहमा परामर्श गर्ने कुरा र यदि कड़ा शीघ्र कुपोषण भन्छौ हामी, कड़ा शीघ्र कुपोषण भएको अवस्थाका बच्चाहरूलाई तयारी खाना नेपाल सरकारले अहिले पनि वर्गीकरण अनुसारको उचाइ र लम्बाई तौल लिएपछि त्यो वर्गीकरण गर्ने हाम्रो अहिले प्रचलन छ, त्यो अनुसारले कुन उसमा पर्छन् त्यो अनुसारले तयारी खानेकुराहरू दिने। अझै बढी कडा शीघ्र कुपोषण पनि छ र अब निमोनियादेखि लिएर ज्वरोहरू अझै पनि कम्प्लिकेसन छ भने पोषण प्रस्तावना केन्द्र भनेर 24 पोषण प्रस्तावना केन्द्र छन् हाम्रो पूर्वदेखि पश्चिमसम्म सबै सम्पूर्ण ठाउँमा देशैभरिमा, र त्यो केन्द्रमा गएर निशुल्क रूपमा आमा र बच्चा दुवैलाई राखेर बाललोक विशेषज्ञकै निगरानीमा भर्नै गरेर बाललोक विशेषज्ञको निगरानीमा गर्ने चाहिँ यो खालको हामीले धेरै वर्षदेखि गरिरहेका छौँ। नगरपालिका जिल्लाको सम्पूर्ण डाटा मैले त्यो गरिसकेपछि र त्यसपछि पनि अनि अरू मन्त्रालयहरू सम्बद्ध मन्त्रालयहरूसँग पनि हामीले छलफल गर्यौं र यहाँ कसको रोल के हुन सक्छ यो खालि एउटा मात्रै मन्त्रालयको विषय भएर
9: समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिपुरा 105.4
1: नेपाली कांग्रेस सेन्जाको अनुरोध।
2: नेपाली कांग्रेसका वरिष्ठ नेता, नेपाल सरकारका पूर्व उप प्रधानमन्त्री एवं नेपाली कांग्रेस सेन्जाका पूर्व सभापति श्रद्धेय नेता गोपालमन श्रेष्ठको स्वर्गारोहणको 45 पुण्यतिथिको अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सभापति माननीय गगन कुमार थापाज्यूको प्रमुख आतिथ्यतामा आयोजित शोक सभा कार्यक्रममा सम्बन्धित सबैमा सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ।
1: मिति यही भदौ 25 गते,
2: समय बिहान 11 बजे,
1: स्थान हल पुतली बजार 1 स्याङ्जा,
2: अनुरोधक नेपाली कांग्रेस स्याङ्जा।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
4: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
4: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
3: मोबाइल 98469918921 र 98462939।

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250। बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ, तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
2: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
4: जितु सुनचाँदी पसल वालिङ 8 भूषाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी फधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861168251।
3: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
3: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।
0: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जली पीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जली योग पीठको आडेमा, सम्पर्क नम्बर 063-441-6696। यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
1: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउन तिमी। भकुन्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा बाढ़ीको विपदमा कतिपयले सरकारको आलोचना गरिरहँदा रासोपा सभापतिद्वारा सराहना।
1: हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होला तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
0: सरकारी आश्रय स्थल महिला मैत्री नभएको बाढ़ीबाट विस्थापितहरूको गुनासो।
2: नुहाउने ठाउँ छैन, मेन्टुर अन्तै गएर रहनुपर्छ।
3: युवाहरू चेन्ज गर्ने टोयलेटको व्यवस्था राम्रो भएको छैन, पानीको पनि अलिकति समस्या छ।
0: गत वर्ष ध्वस्त सरकारी संरचनाको पुननिर्माण चुनौतीपूर्ण अनि शेरबहादुर देउवाद्वारा राजनीतिक सक्रियताको घोषणा। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। आर्टिफिशियल इन्टेलिजेन्स सम्बन्धी ठूलो संस्था एन्थ्रोपिकका अनुसन्धानकर्ताहरूले उक्त प्रविधिले मानवतालाई खतरा निम्त्याउन सक्नेमा चिन्ता लागेको बताएका छन्। एक पूर्व सहकर्मीको समर्थनमा पत्र लेख्दै एन्थ्रोपिकका अलाइनमेन्ट साइन्स लिड इभान हबिंगरले आगामी दशकभित्र एआईले हामी सबैलाई सिध्याउने सम्भावना 10% भन्दा बढ़िरहेको उल्लेख गरेका छन्। उनका अनुसार एआईको वर्तमान अवस्थाबाट कम जोखिम भए पनि त्यसले चाँडै एउटा बिन्दुमा सुधार ल्याउन सक्छ जहाँ मानव अस्तित्वमाथि खतरा निम्तिन सक्छ। यसअघि एन्थ्रोपिकका एक पूर्व कर्मचारीले मानवको अरू कुनै गतिविधिले यो तहको खतरा उत्पन्न नगराएको बताएका थिए। चीनको सबैभन्दा ठूलो मेसेजिङ सेवा विच्याटको स्वामित्व रहेको टेन्सेन्टले 1 अर्ब भन्दा बढ़ी प्रयोगकर्तालाई जोखिममा पार्न सक्ने सुरक्षा कमजोरी पत्ता लगाएकोमा अमेरिकी साइबर सुरक्षा कम्पनीलाई धन्यवाद दिएको छ। विच्याटको कल मार्फत केही सेकेण्डभित्रै एउटा मोबाइलबाट अर्को मोबाइलमा फैलिन सक्ने एआईबाट संचालित साइबर हमला गर्ने वर्म विकास गरिएको क्यालिफले जनाएको छ। एपमा रहेको सुरक्षा कमजोरी पत्ता लगाउन केही दिन मात्रै लागेकोमा सफ्टवेयर तयार गर्न एक भन्दा बढ़ी समय लागेको अनुसन्धानकर्ताहरूले बताएका छन्। टेन्सेन्टले उक्त सुरक्षा कमजोरी अहिले समाधान भइसकेको जनाएको छ। युरोपमा आफ्नो सबैभन्दा ठूलो एउटा लगानीमा गुगलले फिनल्याण्डमा कम्तीमा 15 अर्ब डलर खर्च गर्न लागेको छ। उक्त लगानी गुगलको एआई महत्वाकांक्षालाई सघाउने डेटा सेन्टर र अरू डिजिटल पूर्वाधार निर्माणमा खर्च गरिनेछ। 2 वर्ष निर्माण कार्यमा मात्रै 37,000 जागिर सिर्जना हुने गुगलको अनुमान छ। गुगलकी प्रमुख लगानी अधिकारी रूथ फोराटले भनिन्, गुगलको यो दीर्घकालीन लगानीको घोषणाले फिनिस नेतृत्व, जनशक्ति र डिजिटल रूपान्तरण प्रतिको हाम्रो आत्मविश्वासलाई दर्शाएको छ। गुगलकी प्रमुख लगानी अधिकारी, चिसो वातावरण र तुलनात्मक रूपमा सस्तोमा बिजुली पाइने फिनल्याण्डमा पछिल्ला वर्षहरूमा डेटा सेन्टरहरूको निर्माणमा वृद्धि भएको छ। अधीनस्थ वेस्ट ब्याङ्कमा बस्ती बसालेका इजरायलीहरूद्वारा उत्पादित सामानमाथि प्रतिबन्ध लगाउने ब्रिटेन र युरोपेली मुलुकका कतिपय नागरिक तथा संस्थाहरू विरूद्ध इजरायलले थप कदम चालिरहेको छ। इजरायलका डायस्पोरा मामिला मन्त्रीले अक्सफाम र सेभ द चिल्ड्रेन लगायत संस्थाका प्रतिनिधिहरूलाई मुलुक प्रवेश गर्न नदिन सीमा सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका छन्। इजरायलले ब्रिटेनलाई इस्ट जेरुसलेममा रहेको उसको वाणिज्य दूतावास 30 दिनभित्र बन्द गर्न भनेको छ। र जल सुरक्षा सम्बन्धी ब्रिटिश संस्था युकेएमटीओले इरान तथा अमेरिका बीच पछिल्लो समय तनाव चुलिँदा थुप्रै व्यापारिक जहाजहरूमाथि हमला भएको जनाएको छ। उसका अनुसार एउटा जहाज ढल्किएको देखिएको छ जसमा पानी पसेको हुन सक्छ। अर्कोतर्फ इराकी अधिकारीहरूले 30 लाख ब्यारल इन्धन बोकेको एउटा ट्याङ्करको आगो निभाएको बताएका छन्। उक्त ट्याङ्कर इराकी जल क्षेत्रमा ड्रोन हमलामा परेको उनीहरूले जनाएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति लामी छानेले विपदमा परेकाहरूको आक्रोश र असन्तुष्टिलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए। संकटको घड़ीमा ऐक्यबद्धता देखाएको भन्दै उनले विपक्षी पार्टीहरूको प्रशंसा पनि गरे। सभापति लामी छानेको आजको सम्बोधन बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित थियो, जसक्रममा उनले सरकारले गरिरहेका काम स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले बाढ़ीले निम्त्याएको विपत्तिमा सरकारले गरिरहेको कामको प्रशंसा गरेका छन्। कतिपयले सरकारको सक्रियतामाथि प्रश्न उठाइरहेका बेला प्रतिनिधि सभाको आजको बैठकमा सभापति

0: बेला सर्वस्व गुमाएर खुला आकाश मुनि पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छाहारी बन्न रात दिन खटिएको छ। राज्य यति बेला भेलले बगाएका सड़क र चुडिएका पुलहरू मात्र होइन विपदले टुटाएको नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ।
1: उनले सरकारको बचाउ गर्दै भावी योजना बनाइरहेको पनि सुनाए।
0: राज्य यति बेला भविष्यमा फेरि यसको नियति कहिल्यै भोग्न नपरोस् भनेर बलियो पूर्व तयारी र सुरक्षित संरचनाको नयाँ खाका कोरिरहेको छ। र राज्य यति बेला आफ्ना सम्पूर्ण सीमा स्रोतहरूको अभाव र थकानलाई पछ्याएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ। हाम्रो स्रोत साधन र प्रविधिमा सीमितताहरू होलान्, तर हामीसँग भएको क्षमता सिप र कौशलको उच्चतम प्रयोग भएको छ।
1: लामिछानेले सरकारको आलोचना र उसलाई सच्याउन दिइने दबावलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए, तर विपदको क्षणलाई राजनीतिक लाभ र हानिको विषय बनाउन नहुने उल्लेख गर्दै उनले विपक्षी पार्टीहरूले देखाएको ऐक्यबद्धताको प्रशंसा पनि गरे।
0: विपत्तिका समयमा हामी सरकारको साथमा छौं भनेर विपक्षी दलका नेताहरूले गर्नुभएको उद्घोष केवल सामान्य अभिव्यक्ति होइन, एउटा ठूलो प्रतिबद्धता र परिपक्व राजनीतिक संस्कार हो। म खुला हृदयले उहाँहरूको प्रशंसा गर्न चाहन्छु।
1: उनले बाढ़ीलाई उनकै शब्दमा राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा र क्षति र अन्तर्राष्ट्रियकरणका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गर्न प्रस्ताव पनि राखेका छन्। अहिलेसम्म रसुवाको बाढ़ीमा ज्यान गुमाएका करिब 1370 जनाको शव फेला परेको अधिकारीहरूले बताएका छन्। हजारौं मानिसहरू विस्थापित हुन पुगेका छन्। तीमध्ये कैयौंले सरकारले बनाएको अस्थायी शिविरमा आश्रय लिइरहेका छन्। तर ती महिला मैत्री नभएको गुनासो सुनिएको छ भन्छन् नुवाकोटबाट शक्तिमाया तामाङ।
2: अधिकांश होल्डिङ सेन्टरहरू विद्यालय, क्लब भवन, होटेल लगायत स्थानहरूमा बनाएको छ। पारी त्रिशुली माथि कोलोनीमा रहेको होल्डिङ सेन्टरमा बस्दै आएकी सुनिता तामाङले आफूहरू बस्दै आएको होल्डिङ सेन्टरमा समस्या नै समस्या रहेको बताइन्। होल्डिङ सेन्टरमा खानाको राम्रो सुविधा रहे तापनि आफूहरू बस्ने ठाउँमा सीमित शौचालय मात्र रहेकाले निकै समस्या खेप्नु परेको स्नेह तामाङले बताइन्। होल्डिङ सेन्टरमा पानीको अभाव, भीड़भाड़, जथाभावी रहेको फोहोरको कारण रुगाखोकी लगायत विभिन्न रोगहरू दिन प्रतिदिन बढ्न थालेको विपना लामाले बताइन्।
3: लाउने ठाउँ छैन मेन कुरा, हामी त अन्तै गएर बाहिर बाहिर गएर लाउनु पर्छ। अनि त्यसपछि अब बस्ने त अब सबैजना दुई तिनवटा फ्यामिली हामी एकसँग कोचेर बसेका छौँ। मान्छे धेरै हुन्छ, बिरामी भइन्छ, औषधि खाने बस्ने त्यही मात्रै भइरहेको छ।
2: होल्डिङ सेन्टरमा भएको समस्या बारे जानकारी आए लगतै समाधानमा निरन्तर पहल गर्दै आएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले बताए।
4: अलिकति केही समस्या पक्के पनि यहाँ वारी भन्दा पारी छ नि, MI-17 मार्फत हामी 3000 भन्दा बढी मिटर पाइपहरू हामीले त्यहाँ पठाएर द्रुत गतिमा वाटर सप्लाईको लागि कदम चलिरहेछ। अब छिटो नै समस्या समाधान हुन्छ।
2: राहत वितरण तथा विभिन्न निकायबाट आएका स्वयंसेवकहरू त्रिशुलीमाथि कोलोनीमा पुग्न निकै कठिन भएको कारण अलि समस्या भएको सरकारी अधिकारीहरू बताउँछन्। शक्तिमाया तामाङ, BBC नुवाकोट।
1: अर्को विषय, आज भदौ 24 गते गत वर्ष राज्यका सबैजसो प्रमुख अंगका भवनमा आगजनी भएको दिन राष्ट्रिय योजना आयोगले क्षतिको आकलन गर्दै 3 वर्षभित्र पुनर्निर्माण गर्ने बताएको थियो। के त्यो लक्ष्य अनुसारको काम भइरहेको देखिन्छ? साथी अशोक ढालले यो प्रश्न सोधेका थिए राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेललाई।
5: छैन त्यस्तो, अब निजी क्षेत्रहरूले अब आफै नै बनाएको रहेछ होइन, व्यक्तिका घरहरू पनि अब धेरै ठाउँमा आफै बनाइसकेका छन्। तर सरकारी संरचना अब सीमित र अहिलेसम्म बन्न सकेको छैन। राष्ट्रपति भवन अगाडिको अवस्था त्यस्तै देखिन्छ। जुन हिसाबले पुनर्निर्माणको गति हुनु पर्यो त्यो चाहिँ देखिएको छैन। तर यसको लागि नयाँ सरकार आउने क्रम, विशेष परिस्थितिमा भएको आम निर्वाचन यी कारणले हुन सक्छ, तर पुरै पुनर्निर्माण चाहिँ भएको चाहिँ छैन।
6: त्यसका लागि यो आर्थिक वर्षमा सरकारले छुट्याएको बजेट पर्याप्त छ जस्तो लाग्छ यहाँलाई?
5: सबै तहको बजेटहरू प्रयोग गरियो भने हुन्थ्यो होला, तर अहिले सरकारसँग नयाँ चुनौती थपिएका छन्। सरकारको हरेक विकासका खर्चहरू रिभिजन गर्नुपर्ने अवस्था छ। सरकारले सायद पुनर्निर्माणलाई छुट्याउने बजेट पनि त्यही विकास बजेट अन्तर्गतै पर्छ। त्यस कारणले अब यो बाढ़ीको क्षतिबाट अर्थतन्त्रमा ऊर्जा निर्यातबाट आउने रेभिन्यू होस्, भन्सारबाट आउने राजस्व होस्, अथवा त्यहाँ आर्थिक गतिविधि चलायमान भए बापत आउने राजस्व होस्, हाइड्रो पावरबाट आउने रोयल्टी होस्, पर्यटकबाट आउने विदेशी मुद्रा होस्, यो सबैमा असर परेको छ भनेपछि सरकारलाई आगामी 2 वर्ष 3 वर्षसम्म पुनर्स्थापन, पुनर्निर्माण र

0: क्षेत्रको हौसला बढाउनेमा विभिन्न प्रकारका कर छुटहरू दिनुपर्ने अवस्था छ। किनभने दुईटा छ, एउटा जेएनजी आन्दोलनमा संसारभरि लगानीको माहौल बिगार्नमा ब्युरोक्रेसी र राजनीतिक नेतृत्वलाई आरोप लगाइने पनि, नेपालमा जेएनजी आन्दोलनपछि त्यो तेस्रो आयाम पनि थपिएको छ। नेपाली समाज विशेष गरी युवा समाज चाहिँ निजी क्षेत्र मैत्री रहन्छ भन्ने देखाएको छ त्यति बेला, र अहिलेको बाढ़ीको अवस्थामा र पहिलेदेखि सार्वजनिक ऋण बढ़ी भएको अवस्थामा ऋण खोजेर विकास गर्नुपर्ने भएको हुनाले जहाँ अति आवश्यक छ, जसले अर्थतन्त्रलाई चढायमान बनाउँछ, जसले जनताको जीवन स्तर उकास्छ, त्यहाँ मात्रै खर्च गर्न सक्ने अवस्था देखिन्छ यदि साँच्चै बुद्धिमत्ता तोडिन जाने हो भने। त्यस कारण केही संरचनाहरू पुनर्निर्माण पनि बनिन्छ जस्तो देखिन्छ।
1: यो बाढ़ीले गर्दाखेरि हाम्रो बजेट चाहिँ अझै अर्को क्षेत्रमा लगाउनु पर्ने भएर पनि यसलाई असर पर्न सक्ने यहाँले भन्न खोज्नुभयो।
0: यो जुन अहिले क्षेत्रमा तहस नहस एक प्रकारले प्रलयकारी बाढ़ी भयो, अब यो क्षेत्र जलविद्युतहरू भएका संसारको नाका आयात गर्ने पर्यटकीय यात्रा गर्ने हो, चाहे धार्मिक हो चाहे पर्यटक ट्रेकिङको कुरा, अनि त्यहाँको कृषि उत्पादन लगायतले देशको सबभन्दा चलायमान कोरिडोर मध्ये पर्छ होला। यो यस्तो क्षेत्रमा गएको क्षतिले सरकारको राजस्वमा असर पर्ने हो, रोजगारीका अवसरमा असर पर्ने हो, हाम्रो विद्युत निर्यात गरेर रेभिन्यू जुन हामीले आमदानी गर्छौं निर्यात मार्फत गएको वर्ष करिब 30 अर्ब झन्डै पुगेको थियो, आगामी वर्ष अब यो निरन्तर बढेर हामीले 2-4 वर्षमा 1-2 खर्ब आमदानी गर्ने हाम्रो लक्ष्य थियो। यी सबैमा अहिले यसले ब्रेक लगाएको छ। अन्त जति स्थानीय तहहरू त्यो स्थानीय बजेटबाटै धेरै रिकभर भएका छन् होइन, प्रदेशका संरचनाहरू पनि विस्तारै हुँदैछन्, अब तर त्यहाँ सङ्घीय बजेटबाटै जाने हो, यही राजस्व उठेकोबाट बाँध्ने हो, तर यो सबै सरकारको आमदानी नै गरेपछि सार्वजनिक थप्पै निर्माण गर्ने हो। त्यस कारणले जुन गतिमा हुन्छ भन्ने त्यो नहुन सक्छ। अहिलेको आर्थिक अवस्था फेरि भर्खरै विभिन्न बहसमा ल्याइएको छ, सरकारी संरचनाका आकारहरू घटाउने, कर्मचारी तन्त्रलाई सानो आकार बनाउने भन्ने विभिन्न कुराहरू छ। यसले गर्दाखेरि एक वर्ष त संरचना राहत वितरण पुनर्स्थापना एक र निजी क्षेत्रलाई मोटिभेसन गर्नु नै जान्छ।
1: अबको पुननिर्माणको हाम्रो विधि चाहिँ के हुनुपर्छ? गत वर्ष भदौ 24 क्षति भएका हाम्रा सम्पदा र संरचनाहरूको चाहिँ
0: सिंहदरबार पहिला भूकम्पमा भत्काउन थालिएको थियो, त्यसलाई मैले बल्ल बल्ल रोकेको थिएँ, त्यसलाई पुनस्थापना गरेर विशेष गरी हाम्रा संरचना त्यही मौलिक हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ। अब त्यसमा आगो लाउन सक्ने विध्वंस गर्ने यो प्रस्तुति पनि सुरक्षा चाहिँ अपनाएर गराउनु पर्ने हुन्छ, किनभने सरकारी संरचनालाई विभिन्न सुरक्षाको दृष्टिकोणले चाल राखेर त्यसको निर्माणको प्रविधि त्यसको सुरक्षा प्रबन्ध लगायत हिसाबले चाहिँ बनाउनु पर्ने हुन्छ।
2: उनी थिए राष्ट्रिय योजनाका पूर्व उपाध्यक्ष गोविन्द राज पोखरेल अशोक दाहालसँग कुरा गर्दै। अन्तिम एउटा राजनीतिक प्रसंग, नेपाली कांग्रेसका नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक रूपमा आफू पुनः सक्रिय हुने घोषणा गरेका छन्। जेएनजी आन्दोलनमा भौतिक आक्रमण बेहोरेका र त्यसपछि पार्टी सभापतिबाट विस्थापित गरिएका देउवाले आज एउटा कार्यक्रममा भने,
3: साथीहरूलाई आफ्नो जिल्ला गाउँ सबै ठाउँमा भ्रमण परेका साथीहरू होला सबैलाई आफू आफ्नो पक्षमा ल्याउँदै म पनि अब छिटै नै म देशभरि घुम्छु, फेरि जनताको पक्षमा जान्छ जाने विश्वास ल्याउँदै बिदा हुन्छु।
2: विशेष महाधिवेशनबाट सभापति गगन थापा निर्वाचित भइसकेका छन्। त्यससँगै दुई खेमामा विभाजित पक्षबीच एकता प्रयास पनि जारी रहेको छ। तर देउवाले उक्त विशेष महाधिवेशनको प्रसंगमा भने,
3: मैले विशेष गरेर बोलाउन पाउँछ अधिकार छ पार्टी, पहिले पनि बोलाएको थियो, पार्टी सभापति सुभम सुन्छ हुँदाखेरि बोलाएको हो, अहिले पार्टी सभापति बोल्छु मलाई थाहै छैन तिमी बोलाउन पाउँछौ, मलाई थाहै छैन बोलाइदिने भन्दाखेरि हुन्छ दाई बिदा गर्छु दाई बिदा गर्छु राई भनेर सालै बोलाइदिए। मैले स्नाखत गराउन स्नाखत त्यो हो कि होइन, त्यो मेम्बर छ कि छैन पार्टीको भने खल्तीबाट हालेर दाम राखेर दलाल राखिदियो, त्यो विशेष बोलायो।
2: देउवाले थापाको कदमको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतबाट आफूहरूले न्याय पाउने विश्वास समेत व्यक्त गरेका छन्। सभापति थापाले भने पार्टी महाधिवेशन गर्ने घोषणा गरिसकेका छन्। हवस्, त्यसका साथै बीबीसी नेपाली सेवाको साँझ पक्र यहीँ सकिन्छ। भोलि बेलुकी 9 बजे
4: छ। यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: प्रेम सम्झौता डिजिटल प्राइवेट लिमिटेड
1: के तपाईँ स्तरीय गीत संगीत रेकर्ड गराई बजार व्यवस्थापन गर्नको लागि उत्कृष्ट म्युजिक कम्पनीको खोजीमा हुनुहुन्छ?
0: विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत

0: का विशेषताहरू,
1: आफ्नै प्रोडक्शन हाउस भएको,
0: आफ्नै टेलिभिजन कार्यक्रम,
1: नृत्य प्रशिक्षणका लागि आफ्नै कला केन्द्र,
0: आफ्नै युट्युब च्यानल भएको, साथै कार्यक्रम निर्माण भिडियोमा अभिनय गर्ने अवसर, भिडियो निर्देशन, छायाङ्कन, रेकर्डिङ, मिक्सिङ, एडिटिङ कार्यका लागि सम्झनुहोस्
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: गीत संगीत उत्पादन तथा बिक्री वितरणका लागि, म्युजिक भिडियो निर्माणको लागि, युट्युब, फेसबुक तथा अनलाइन प्रमोसनका लागि विगत लामो समयदेखि नेपाली साङ्गीतिक क्षेत्रमा अनवरत रूपमा यात्रा गर्न सफल एक उत्कृष्ट कम्पनी
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: नव प्रतिभाका लागि विशिष्ट स्थान, थप जानकारीको लागि
1: हिम सम्झौता डिजिटल प्राइभेट लिमिटेड।
0: प्रबन्ध निर्देशक नन्दराम परियार, फोन नम्बर 98146947426। हामी छौ तपाईँको सेवामा।
2: रेडियो आदिखोला 105.4।

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाईं यति बेला सामुदायिक रेडियो आदि खोला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज बिहिबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: बिहान 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस, 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला, 9 देखि 9:15 सम्म नेपाल खबर,
2: 9:15 देखि 10 बजेसम्म लोक गीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
1: 11 देखि 12 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: मध्याह्न

0: बाह्रदेखि बाह्र पन्ध्रसम्म नेपाल खबर,
1: बाह्र पन्ध्रदेखि एक बजेसम्म पप गीतहरू,
0: एकदेखि दुई बजेसम्म कार्यक्रम गाम्बेसीका भाका,
1: दुईदेखि तीन बजेसम्म गीत संगीतहरू,
0: तीनदेखि तीन पन्ध्रसम्म नेपाल खबर,
1: तीन पन्ध्रदेखि चार बजेसम्म सिने संगीतहरू,
0: चारदेखि पाँच बजेसम्म लोक गीतहरू, साँझ पाँचदेखि छ बजेसम्म गीत संगीतहरू,
1: छदेखि छत्तीससम्म नेपाल दर्पण,
0: छत्तीसदेखि छ पैतालिससम्म आदि खोला खबर,
1: सात तिसदेखि आठ बजेसम्म साझा खबर,
0: आठदेखि नौ बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: राति नौ बजेदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सेवा,
0: राति नौ पन्ध्रदेखि दस बजेसम्म आधुनिक गीतहरू,
1: राति दसदेखि एघार बजेसम्म कार्यक्रम खुल्दुली .com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: रेडियो आदि खुला 105.4
1: आज विक्रम सम्वत 2083 साल भदौ 25 गते बिहीबार भदौ कृष्ण चतुर्दशी 10 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
2: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
3: 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक कानून मन्त्री सुविताको झूठो आरोप शक्तिशाली सरकारका निरीह उद्योग मन्त्री जेएनजी आन्दोलनमा पौने 2,00,000 प्रदर्शनकारी भोटेकोशी विपदका अझै 5,000 बेपत्ता लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको छोरीको सम्झनामा बाटो निर्माण शीर्षकको शुभ समाचार।
1: गत वर्ष भएको जेएनजी आन्दोलनमा ज्यान गुमाएका दोलखाका तीन युवाका अभिभावकले आफ्ना सन्तान देशका लागि बलिदान भए पनि सरकारले आफूहरूलाई वास्ता नगरेको गुनासो गरेका छन्। बैतेश्वर गाउँपालिका 8 का राजेश खड्काले आन्दोलनमा ज्यान गुमाएका आफ्नी छोरी 28 वर्षीय स्वस्थानी खड्कालाई हालसम्म सहित घोषणा नगरेको गुनासो गर्नुभयो। गत भदौ 24 गते पोखराको एक निजी कम्पनीमा जागिरी रहेकी उहाँको निधन घरमा आगो लाग्दा भएको थियो। सरकारले व्यवस्था गरे पनि छोरीको सम्झनामा आफ्नै लगानीमा गाउँमा करिब 500 मिटर गोरेटो बाटो निर्माण गरेको खड्काले बताउनुभयो। जेएनजी आन्दोलनका क्रममा दोलखा शान्त रहे पनि काठमाडौँमा भएको प्रदर्शनमा भने दोलखाका दुई युवाले ज्यान गुमाएका थिए। सैलुङ गाउँपालिका 4 मागा पौवाका अभिषेक चौलागाई र बिगु गाउँपालिका 3 का महेश बुढाथोकीको प्रदर्शनका क्रममा मृत्यु भएको थियो। महेश बुढाथोकीका ठूला बुबा नारायण बहादुर बुढाथोकीका अनुसार 22 वर्षकै उमेरमा परिवारको सहारा बनेका महेशको मृत्यु भएपछि क्यान्सरबाट पीड़ित आमाको उपचारमा समस्या भएको छ। सरकारले उपलब्ध गराएको 10,00,000 रूपियाँ समेत आमाको डायलाइसिस र उपचारमा खर्च भइसकेको उहाँले बताउनुभयो।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?
6: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
7: ल काका भेजिटेरियन हुँदै म कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
6: जे पाए त्यही खालास अनि रोगले समात्ला।
7: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
2: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
6: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
8: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। भोटेकोशी बाढ़ीबाट प्रभावित नेपालका लागि जलवायु वित्त सहयोग जुटाउने प्रयासले अन्तर्राष्ट्रिय तहमा चासो बढ़ेको छ। हानि नोक्सानी प्रतिकार्य कोषमा रहेका साना टापु विकासशील राष्ट्रहरू र ल्याटिन अमेरिका क्यारिबियन समूहले नेपाललाई तत्काल सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। साना टापु राष्ट्र समूहका बोर्ड सदस्य डोप पिटर जर्ज अब्राहम जुनियर एन्टिगुआ एण्ड बारबुडा र आइज्याक ग्लासी रायन कुक टापु तथा वैकल्पिक सदस्यद्वय लौरा एलिजाबेथ अगाटिन र अहमद वाहिदले 8 सेप्टेम्बरमा पत्र पठाएका हुन्। उनीहरूले अल्पविकसित मुलुक समूहका अध्यक्ष एम्बासेडर ओदासो सोरेस बारबोसा र नेपालका बोर्ड सदस्य डाक्टर महेश्वर ढकाललाई पत्र लेख्दै दरिलो समर्थन जनाएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले दुई समूहको समर्थनलाई सकारात्मक रूपमा लिएका छन्। विश्वका 134 राष्ट्रिय सम्पूर्ण विकासोन्मुख देशले एक मतमा नेपाललाई सहयोग गर्न आह्वान समेत गरेका छन्। त्यसै गरी विकसित देशहरूसँग पनि हामी सम्वादमा नै छौं। उनले भने नेपालले कुनै अंकमा रकम दावी गरेको छैन, अहिले हामी जलवायु जोखिममा परेका छौं, जति सक्नुहुन्छ त्यति सहयोग गरौं भनेको मात्र हो उनले भनेका छन्। आफै जलवायु जोखिममा रहेका साना टापु राष्ट्रहरूले द्रुत प्रति कार्यको महत्व बुझेको पत्रमा उल्लेख छ। संयुक्त राष्ट्र संघ वातावरण कार्यक्रमको लिमिटिङ ओभरसुट प्रतिवेदनले विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म पुग्दा साना र अल्प विकसित देशमा गम्भीर असर पर्ने चेतावनी दिएको छ। कोषको 50% बजेट जोखिमयुक्त देशका लागि तोकिएकाले नेपाल यसको हकदार रहेको उनीहरूको भनाइ छ। यसै गरी कोस्टारिका र इक्वेडोर सहित ल्याटिन अमेरिका क्यारिबियन समूहका प्रतिनिधिहरूले 7 सेप्टेम्बरमा पत्र लेख्दै 26 अगस्तको विपद प्रति ऐक्यबद्धता जनाएका छन्। नेपालका अर्थमन्त्री र कृषि वन तथा पर्यावरण मन्त्रीले 31 अगस्तमा कोषको परिषदलाई पठाएको औपचारिक अनुरोधलाई यो समूहले पूर्ण समर्थन गरेको छ। नेपालले अपनत्व लिएको जलवायु नीति कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय कोषबाट प्रतिबद्धता भएको रकम आवश्यकताको तुलनामा 1% भन्दा कम छ। नेपालले आफ्ना लक्ष्यहरू पूरा गर्न कम्तीमा 121.14 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमध्ये 12.32 बिलियन डलर आन्तरिक स्रोतबाट र बाँकी 108.83 बिलियन डलर बाह्य स्रोतबाट जुटाउनु पर्नेछ। तर मन्त्रालयको तथ्याङ्कले आवश्यकता र अन्तर्राष्ट्रिय जलवायु वित्तबीच ठूलो खाडल देखाउँछ। जलवायु वित्त विज्ञ तथा प्राकृतिक रिसोर्स सेन्टरका कार्यकारी निर्देशक राजु पण्डित छेत्रीका अनुसार नेपालले मागे जति रकम अन्तर्राष्ट्रिय निकायबाट कहिल्यै पाउँदैन। उनी भन्छन् हामीले आफ्नै स्रोत साधनबाट के गर्न सकिन्छ भन्ने मनन गर्नुपर्छ। उत्सर्जनकर्ता देशहरू उत्तरदायी भएर जलवायु वित्त प्रवाह गर्नुपर्छ, तर उनीहरूकै मात्र मुख ताकेर पुग्दैन। वार्षिक 5 बिलियन डलरका दरले रकम आए पनि नेपालको खर्च गर्ने क्षमता बढ़ाउनुपर्ने र बजेट व्यवस्थापनमा आन्तरिक कसरत चाहिने उनको भनाई छ। गैर सरकारी संस्था र बैंक मार्फत पाउने बजेट फरक फरक निकायमा दर्ता हुने भएकाले अर्थ मन्त्रालय र ओडीसीडीको तथ्याङ्कमा भिन्नता आउने समेत उनी बताउँछन्। मन्त्रालय स्रोतका अनुसार नेपाल सम्मानका अन्य मुलुकको तुलनामा नेपालको जलवायु वित्तमा पहुँच कमजोर भने छैन। अल्प विकसित देशहरूमा आएको सहयोग, निजी संस्था तथा बैंकहरूले प्राप्त गर्ने ग्रीन बण्ड समेत हिसाब गर्दा रकम धेरै देखिन्छ। विकसित देशहरूको तथ्याङ्क हेर्दा सहयोग बढ़ी देखिए पनि वास्तवमा वास्तविक सहयोग भने थोरै छ। मन्त्रालयको तथ्याङ्क अनुसार नेपालले निर्धारण गरेको राष्ट्रिय अनुकूलन योजना पूरा गर्न सन् 2050सम्म 47.4 बिलियन अमेरिकी डलर आवश्यक पर्छ। यसमा 1.5 बिलियन डलर आन्तरिक र 45.9 बिलियन डलर बाह्य स्रोतबाट प्राप्त गर्नुपर्ने हुन्छ। त्यसै गरी नेपालको राष्ट्रिय निर्धारित लक्ष्य एनडीसी सन् 2025 देखि 2035सम्म पूरा गर्न 73.74 बिलियन डलर आवश्यक पर्छ। 134 विकास उन्मुख देश नेपालको न्यायको पक्षमा शीर्षकमा हानि नोक्सानी कोषबाट राहत दिलाउन दबाव, मागे जति बजेट कहिल्यै पाउँदैन नेपाल लगायतका उपशीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
1: कालो कार्बन पनि तापक्रम बढ़ाउने कारक, नागरिक दैनिक खबर लेख्छ। वायुमण्डलमा पाइने कालो कार्बन ब्ल्याक कार्बनले पृथ्वीको तापक्रम बढ़ाउन यस अघिका अनुमान भन्दा अधिक भूमिका निर्वाह गरेको एक वैज्ञानिक अध्ययनले देखाएको छ। अध्ययन अनुसार कालो कार्बन भित्र रहेका विभिन्न प्रकारका कण मध्ये बढ़ी प्रकाश सोच्ने सुटको हिस्सा औद्योगिक युग शुरू भए यता उल्लेख्य रूपमा बढ़ेको पाइएको छ। नेचर न्यू साइन्समा मंगलबार प्रकाशित वैज्ञानिक अध्ययन अनुसार मानवजन्य कालो कार्बन उत्सर्जनमा सुटको हिस्सा सन् 1750मा 16% रहेकोमा 2019मा आइपुग्दा बढ़ेर 35% पुगेको छ। वैज्ञानिकले यसको प्रमुख कारण जीवाश्म इन्धनको बढ़दो प्रयोगलाई मानेका छन्। कालो कार्बनलाई अहिलेसम्म जलवायु अध्ययनमा प्राय एउटै एकाईको रूपमा गणना गरिँदै आएको छ, तर वैज्ञानिक टोलीले गरेको नयाँ अध्ययनले कालो कार्बनभित्र पनि प्रकाश सोच्ने क्षमता फरक फरक भएका दुई प्रमुख स्वरूप 4 र सुट रहेको देखाएको छ। 4 तुलनात्मक रूपमा कम प्रकाश सोच्ने कण हो भने सुटले बढ़ी प्रकाश सोच्ने भएकाले वायुमण्डललाई बढ़ी तताउने क्षमता राख्छ। वैज्ञानिकहरूको अनुसार 4 वायुमण्डललाई कम तताउने र सुट बढ़ी तताउने प्रकारको कालो कण हो। सन् 1750 देखि 2019सम्म कालो कार्बन उत्सर्जनको स्वरूप अध्ययन गर्न शोधकर्ताहरूले कालो कार्बनका करिब 2500 नमूनालाई ताप र प्रकाशको प्रयोगबाट परीक्षण गरेका थिए। बाढ़ीलाई जलवायुजन्य विपद घोषणा गर्न माग उपशीर्षकमा यससँगै खबर छ। भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीलाई कुनै सामान्य प्राकृतिक प्रकोप नभई मानव सृजित जलवायु अन्यायको परिणामका रूपमा हेरिएको छ। सांसदका धारणा, वैज्ञानिक विश्लेषण र शीर्ष नेताहरूको मन्तव्यका आधारमा यो विपत्तिलाई सिंगो हिन्दुकुश हिमालय क्षेत्रको संकटका रूपमा चित्रण गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले यो विपत्तिलाई जलवायु न्यायका लागि प्रमुख एजेण्डा बनाउनुपर्ने बताएका छन्। लामी छानेले प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा पृथ्वीको तापक्रम वृद्धिमा कुनै हिस्सा नभएका निर्दोष नेपालीले जलवायु परिवर्तनका असरको मूल्य बाढ़ीबाट चुकाउनु परेको बताए। बाढ़ी पहिरो र विपदलाई राष्ट्रिय महत्वको जलवायुजन्य आपतकाल घोषणा गर्नुपर्ने, विपदका कारण क्षति र यसलाई अन्तर्राष्ट्रियकरण गर्न सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने, बाढ़ीबाट भएको मृत्यु, बेपत्ता, विस्थापन र भौतिक क्षतिको राष्ट्रिय अभिलेख तयार पार्नुपर्ने प्रस्ताव लामी छानेले अघि सारेका छन्।
3: जयन्ती दिवसको अवसरमा काठमाण्डुमा आयोजित समारोहमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले राष्ट्रिय सभाले असहयोग गरेरै कानून निर्माणमा अवरोध भइरहेको बताइन्। के राष्ट्रिय सभाले अवरोध गरेर कुनै कानून निर्माण रोकिएका छन् त? के कानून मन्त्रीले भने जस्तै कुन कुन कानून बन्ने कार्यमा राष्ट्रिय सभाले अवरोध गर्यो? राष्ट्रिय सभामा पुगेर कुन कुन कानून रोकिएर फिर्ता आए? कानून निर्माण गर्न नसकेपछि दोष अरूलाई लगाउन खोजिएको त होइन? 2082 फागुन 21 निर्वाचनबाट बनेको प्रतिनिधि सभामा 10 विधेयक प्रमाणीकरण भएका छन् जसमा राष्ट्रिय सभाबाट कुनै अवरोध गर्ने काम भएको छैन। तर कानून मन्त्री गौतमले सरकारमा रहेको यो अवधि सोचे जस्तो सहज नभएको बताएकी छन्। यो 4.5 महिनाको अन्तराल सरकारमा रहँदा त्यति सहज पनि भइरहेको छैन। प्रतिनिधि सभामा सिंगै नम्बर त छ छ तपाईहरूसँग भनेर भनिरहनु भएको छ उनले भनेकी छन्। किनभने सरकार चलाउँदै गर्दा, संरचना चल्दै गर्दा आफ्नै नियम परिधिहरू हुन्छन्। यहाँहरूलाई थाहा छ हाम्रो देशमा 2 सभा छन्। कानून बन्नका लागि दुवै सभाबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण गरेपछि मात्रै कानून बन्छ उनले भनेकी छन्। उनले प्रतिनिधि सभाबाट विधेयक पारित गर्न सके पनि राष्ट्रिय सभामा अवरोध भइरहेको संकेत गरेकी छन्। त्यस्तै नेकपाकी सांसद रेणु चन्दले यसै विषयमा कानून मन्त्रीले झूट बोलेको बताएकी छन्। राष्ट्रिय सभाले कुन विधेयक रोक्यो, कहाँनिर असहयोग गर्यो त्यसको स्पष्ट जानकारी दिनुपर्छ। मन्त्री स्वयंले जनतालाई मिथ्या सूचना दिने कुरा अत्यन्तै खतरनाक छ। राष्ट्रिय सभालाई डिफेम गर्न खोजिएको छ जुन सही छैन उनले भनेकी छन्। राष्ट्रिय सभा लगायत सबैमा आफ्नो प्रभुत्व भएमा मात्रै भने अनुसारका कानून बन्न सक्ने उनको भनाइ छ। उनले भनेकी छन् सरकारका अप्ठ्याराहरू पनि तपाईँहरूले हेरिरहनु भएको होला। एक दिन पक्कै आउँछ जहाँ तपाईँहरूले छान्नुभएका नेताहरू ती सबै ठाउँमा पुग्नुहुनेछ। सविता गौतमको भनाइ थियो। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै प्रश्न उठेको छ। राष्ट्रिय सभा सांसद रेणु सन्तले असहयोग गरेको देखाउन चुनौती दिएकी छन्। त्यस्तै नेपाली कम्युनिष्ट पार्टीकी सांसद चन्दले कानून मन्त्री गौतमसँग कतिवटा विधेयक रोकियो भन्ने जानकारी समेत माग गरेकी छन्। उनले भनिन् केही दिनभित्र नआएमा अन्य विधेयक 2 फिर्ता नभएमा प्रतिनिधि सभाले सोझै प्रस्ताव अगाडि बढ़ाए राष्ट्रपतिबाट प्रमाणीकरणका लागि पठाउन सक्ने संवैधानिक व्यवस्था छ। उनका अनुसार प्रतिनिधि सभामा उत्पत्ति भएका विधेयकहरूको सन्दर्भमा प्रतिनिधि सभाले आफ्नो प्रक्रिया पूरा गरिसकेपछि राष्ट्रिय सभामा पठाउन सक्ने व्यवस्था रहेको छ। कानून मन्त्री गौतमबाट राष्ट्रिय सभाको मान मर्दन भएको भन्दै अहिले प्रश्न समेत उठिरहेको छ। राष्ट्रिय सभाले विधेयक रोकेको छ शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छ।
1: 6 महिनादेखिको ग्यास संकट, शक्तिशाली सरकार, निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। देशमा झण्डै 2/3 बहुमत प्राप्त बलियो सरकार छ, तर शक्तिशाली सरकारकै मन्त्री भन्दैछन् मलाई कसैले तेरेन, केही काम गर्न सकिन हजुर। आम उपभोक्ता एकथान खाना पकाउने एलपी ग्यास सिलिण्डरका लागि दिनभर लाइनमा बस्दा समेत रित्तै फर्किरहेका बेला तालुकदार मन्त्री भने सिंहदरबारमा आफ्नो निरीहता प्रकट गरिरहेकी छिन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान गर्नुको साटो उल्टै अरूलाई दोष लगाएर उम्किने प्रयास गर्नुभएको हो। सरकारी कर्मचारी र ग्यास उद्योगीकै कारण समस्या आएको उहाँले ठोकुवा गर्नुभयो। उद्योगी र कर्मचारीले टेरेनन् केही गर्न सकिन मन्त्री यादव उपशीर्षकमा खबर छ उद्योग मन्त्री गौरी कुमारी यादवले उद्योगी र कर्मचारीले नटेर्दा आफू निरीह बन्नु परेको बताउनु भएको छ संसदीय समिति बैठकमा उहाँले उद्योगीलाई कडाई नगरेसम्म समस्या समाधान नहुने बताउनुभयो दशौं पटक पत्राचार गर्दा पनि उद्योगीहरूले विवरण नदिएको मन्त्री यादवले बताउनुभयो कानूनभित्र रहेर काम गर्दा सरकार नै निरीह बन्नु परेको उहाँको भनाई छ उद्योगी व्यवसायीहरूले भने सरकारकै नालायकीले समस्या आएको बताएका छन् सरकारले उद्योगीलाई दोष दिए पनि उनीहरूले त्यो स्वीकार्न तयार छैनन् बरू सरकारकै कारण समस्या आएको उनीहरूको भनाइ छ यसअघि आफूहरूले दिएको सुझाव नमान्दा अहिले समस्या आएको एक उद्योगीले बताए ग्यास आपूर्तिको समस्या अझै केही समय समाधान नहुने उनको भनाइ छ समस्या उद्योगीका कारणले नभई सरकारकै कारण आएको हो शुरूमै हामीले दिएको सुझाव मानेको भए अहिले समयमै समस्या आउँदैनथ्यो नाम उल्लेख गर्न नगर्न आग्रह गर्दै एक उद्योगले भने यो आधा ग्यास लिन थालेदेखि समस्या आएको हो हामीले त्यसो नगरौं भनेका थियौं सरकारले सुनेन सरकारकै नालायकीले अहिले समस्या आयो जुनसुकै कम्पनीको सिलिण्डर भए पनि साटेर ग्यास दिन निर्देशन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ नयाँ ग्यास सिलिण्डर बिक्री वितरण नगर्न निगमको आग्रह सिलिण्डर कहाँ हराए खाली सिलिण्डर बोकेर सिंहदरबार अगाडि विद्यार्थीको प्रदर्शन लगायत यससँग जोड़िएका खबर हुने छ महिनादेखिको ग्यास संकट शक्तिशाली सरकार निरीह मन्त्री शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो
3: जमीन मुनि सब डीएनए जाँचमा प्रविधि र जनशक्ति अभाव शीर्षकमा खबर छ नेपालमा डीएनए जाँच गर्ने प्रयोगशाला भनेकै नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्र विधि